0: कान्छी घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-151,
7: मोबाइल 97460।
8: एक्सट्रीम एनर्जी ड्रिंक
9: टाइम चेक, अहिले ठीक 6 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
11: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
12: आज 2083 साल भदौ 20 गते शनिबार, सन् 2026 सेप्टेम्बर 5 तारीक, भदौ कृष्ण पक्षको नवमी तिथि।
13: काया कैरनका साथमा
14: किसान पाइप प्रोडक्ट्स प्राली,
13: राष्ट्रको शान किसान,
14: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
11: आज वार्षिक उत्सव मनाउँदै गरेको धादिङको कृषि रेडियो 101.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट।
12: बाढ़ी पीड़ित मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकता सँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई।
15: नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ।
11: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग, जोखिममा रहेका चारवटा हिमतालको पानी घटाइँदै
12: हेटौडा काठमाडौँ वैकल्पिक सड़कमा अत्याधिक चाप, आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवाभिरमा सड़क मरमत गरिँदै
11: इरानमाथि अमेरिकी दबावमा ईयू पनि सहभागी, ईयूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेन्टको प्रतिक्रिया
12: र एनबीएलमा सगरमाथा र कर्णालीको विजयी शुरूआत।
15: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
16: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
15: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
16: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
15: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
16: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2161-596-617,
15: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-625-94, 98510-5424।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला भोटेकोशी त्रिशुली बाढ़ीमा परिवारदेखि घरबारसम्म गुमाएकाहरू अत्यधिक मानसिक तनावमा छन् उनीहरूलाई मनोपरामर्शको आवश्यकता छ तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान पुर्याउन सकेका छैनन् होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूमा एकहोरिने ननिदाउने खान नमान्ने परिवारका मृतक तथा बेपत्ता सदस्यहरूको नाम लिएर बरबराउने समस्या देखिएका छन् आफ्नै घरमा बसिरहेका ज्यान गुमाउने र सम्पर्कविहीनका परिवारका सदस्यहरूमा पनि यस्तो समस्या देखिएको छ रसुवा नुवाकोट काठमाडौँ र धादिङका 32 ठाउँका होल्डिङ सेन्टरमा बाढ़ी प्रभावितलाई राखिएको छ तर कुनै पनि होल्डिङ सेन्टरमा सरकारी मनोपरामर्शदाता छैनन् स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले यस्तो अवस्थामा पीड़ितहरूको मानसिक स्वास्थ्य निकै कमजोर बनेको र यसमा सरकारले चासो दिएको बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ
3: बाढ़ीपछि विस्थापित भएका नागरिक अस्थायी होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन् खाद्यान्न खानेपानी शौचालय लगायत आधारभूत सुविधाको अभावका बीच उनीहरूको दिनचर्या कस्तो छ त थप जानकारी साथी महेश गेवालीबाट
4: अघिल्लो हप्ता बुधबार गएको बाढ़ीपछि प्रभावितलाई राख्न रसुवा नुवाकोट र धादिङमा 30 वटा अस्थायी होल्डिङ सेन्टर सञ्चालनमा छन् नुवाकोटमा 13 वटा होल्डिङ सेन्टरमा 3,181 रसुवाका 10 वटा होल्डिङ सेन्टरमा 1,141 र धादिङका 4 होल्डिङ सेन्टरमा 199 जना गरी जम्मा 4,521 बाढ़ी प्रभावित बसेका छन् अहिलेसम्म पुग नपुग राहत लगभग सबै होल्डिङ सेन्टरहरूमा पुगिसकेको छ तर खानपिन शौचालय स्वास्थ्य उपचार तथा सरसफाई सम्बन्धी न्यूनतम मापदण्ड पूरा हुन नसकेको गुनासो छ यो समस्या सबैभन्दा प्रभावित रसुवाका होल्डिङ सेन्टरमा पनि देखिएको बाढ़ी प्रभावित क्षेत्र र विभिन्न होल्डिङ सेन्टरमा खटिएका स्वयंसेवक साजन योन्जन बताउनुहुन्छ
5: महिलालाई गरिनुपर्ने व्यवस्था बाल बालिकाको लागि गरिनुपर्ने व्यवस्था वा एउटा वृद्धहरूको निम्ति गरिनुपर्ने सेग्रिगेट ढंगले गरिनुपर्ने व्यवस्था त्यो कुनै पनि एउटा स्पष्ट व्यवस्थित रूपमा भएको छैन र एउटा सगोलमा सबैलाई राखेको कारणले गर्दाखेरि जुन मानवीय होल्डिङ सेन्टर आउनुपर्ने हो हामीले मिट गर्न सकेका छैनौँ कि जस्तो लाग्छ
4: रसुवाको उत्तर गया आमा छोदिङमो गोसाईकुण्ड र कालिका गाउँपालिकामा बाढ़ीले धेरै क्षति गरेको छ होल्डिङ सेन्टरमा हाल स्थानीय बासिन्दा नै अत्याधिक संख्यामा रहेका छन् र बाटोको पहुँच नहुँदा खाद्य सामग्री सकिँदा र संचार सम्पर्क विच्छेद हुँदा सिङ्गो जिल्ला नै एउटा ठूलो होल्डिङ सेन्टर जस्तो बनेको छ स्वास्थ्य क्षेत्रमा उत्तर गया कालिका र गोसाईकुण्डका झण्डै 20,000 जनसंख्यालाई सेवा दिने अस्पतालमा औषधि अभाव दीर्घरोगी बिरामीको उपचार असम्भव र त्रिशुली अस्पतालसम्मको सम्पर्क विच्छेदका कारण थप जोखिम बढ़ेको छ रसुवाको कालिका गाउँपालिकाका प्रवक्ता सन्दीप पौडेल
6: सबै घरै पारलाइज जस्तो छ कि अहिले किनभने कमाउने मान्छे त्यो पुनर्स्थापना जुन हाम्रो सरकार सकियो भने चाहिँ दीर्घरोगीहरू हुनुहुन्छ कि गाउँमा सबभन्दा ठुलो कुरा उनीहरूलाई चाहिँ अब मेन समस्या भनेको अब बित्ने त बितिहाल्यो नयाँ मान्छे पनि अब अहिले 10 वटा मान्छे बिराम भयो भने काठमाडौँ 20 घण्टा लाग्छ
4: नुवाकोट र धादिङका होल्डिङ सेन्टरहरूमा राखिएका पीड़ितहरूको व्यवस्थापन सन्तोषजनक रहेको र खाद्यान्न लत्ता कपड़ा औषधि लगायतका राहत सामग्री प्रशस्त मात्रामा पुगेको छ वृद्धा लगायत बाल बालिका र अशक्तलाई पनि हाल राम्ररी नै व्यवस्थापन गरिएको छ अब दीर्घकालमा स्थायी आवास व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने स्वयंसेवक मनोज भण्डारी बताउनुहुन्छ
7: हामीले लगेको केही राहतहरू पनि त्यहाँको होल्डिङ सेन्टरले चाहिँ त्यो हामीसँग इनफ राहतहरू छ तपाईँहरूले अब चाहिँ राहतहरू भन्दा पनि यहाँ आएर खटिएर सहयोग गर्नु पर्यो भन्ने खालको त्यहाँका पीड़ितहरूको कुरा हामीले सुनिरहेछौँ हजुर
4: हाल होल्डिङ सेन्टरहरूमा सामूहिक आवास र खानपिनको व्यवस्था भइरहेको भए पनि दीर्घकालमा प्रभावितहरूलाई पारिवारिक वातावरण मिल्ने गरी छुट्याउन आवश्यक छ यसका लागि नगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी प्राविधिक प्रमाणीकरण सहित संघीय सरकार समक्ष पुनर्स्थापनाको प्रस्ताव पठाइसकेको छ। अब तीनै तहको सरकार यसमै केन्द्रित हुनुपर्ने विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी बताउनुहुन्छ।
8: सरकारको तर्फबाट त नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ। जस्तै हामीले भूकम्प गइसकेपछि 3 लाख सरकारले दिने अनि त्यसमा चाहिँ व्यक्ति आफ्नो सामर्थ्य अनुसार थपेर बस्ने भन्ने खालको थियो नि, त्यस्तै खालको योजनाहरूको फेरि आवश्यकता हुन्छ। त्यो भयो भने चाहिँ सहज हुन्छ भन्ने लाग्छ।
2: भदौ 10 गते रसुवाको भोटेको सीमा बाढ़ीमा परि जलविद्युत आयोजनाको सुरुङमा फसेका दुईजनाको जीवितै उद्धार गरिएको छ। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार टोलीले हिजो बिहान उनीहरूलाई उद्धार गरेको हो। उद्धार हुनेमा सञ्जय शाह र कबीर महर्जन हुनुहुन्छ। सञ्जय शाह आयोजनाको कन्ट्रोल रूममा काम गर्नुहुन्थ्यो भने महर्जन आयोजनाका सुपरभाइजर हुनुहुन्छ। विभिन्न जलविद्युत आयोजनाबाट कर्मचारी सहित 936 जना अझै सम्पर्क विहीन छन्। केहीमा उद्धारको काम भइरहेको पनि केहीमा उपकरण पुर्याउन सकिएको छैन। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली फर्किएको छ। 22 मेगावाटको चिनिमी जलविद्युत आयोजनामा हिलो फाल्ने सहितका उपकरण र उद्धार कर्मीको टोली हिजो हेलिकप्टर मार्फत पावर हाउस पोर्टलमा लगिएको छ। यसै गरी रसुवागढ़ी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेवानेले उद्धारका लागि आवश्यक एक्जाभेटर, पानी तान्ने पम्प, जेनेरेटर लगायतको उपकरण आयोजन स्थलमा पुर्याउने प्रयास भइरहेको बताउनु भएको छ। 37 मेगावाटको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा नेपाली सेना र कम्पनी सम्बद्ध 3 जनाको उद्धार टोलीले खोजतलाश गरिरहेको छ। निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली 1 खोजी कार्य भइरहेको छ। मैलुङ खोलामा 7 जना सम्पर्कविहीन भए पनि कोही नभेटिएको लगानीकर्ता समेत रहेका गोरे शेर्पाले बताउनुभयो भने 14.1 मेगावाटको देवीघाट जलविद्युत आयोजनाबाट 1 जना सम्पर्कविहीन छन्। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पीड़ितहरू मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकतासँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई, बाढ़ीको 10 दिनपछि जलविद्युत सुरुङबाट 2 जनाको जीवित उद्धार, अरू ठाउँमा पनि उद्धारको प्रयास चल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव भेटिएको छ भने 5093 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्।
4: भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनियाँ समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाई छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएको र चिनियाँ समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाको पछि लागेर नआतिन पनि महाशाखाको अनुरोध छ। पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआतिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ।
5: दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ। तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाउनु पर्ने उहाँको भनाई छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ। चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकोले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो।
4: अति कम विकसित देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यान आकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि यूएनएफसीसीमा आबद्ध 44 देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको डिलीमा 26 बुँदा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। एलडीसी ग्रुपको मन्त्री स्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीरताप्रति धनी एवं विकसित देशहरूको ध्यान खिचेका हुन्। विश्वव्यापी तापमान वृद्धिमा अत्यन्त न्यून भूमिका भए पनि एलडीसी राष्ट्रहरूमा गम्भीर जलवायु संकट बढ़ी सकेको कुरा भोटेकोशीको घटनाले संकेत गरेको निष्कर्ष बैठकले निकालेको छ। एलडीसीको मन्त्री स्तरीय बैठकमा सहभागी हुन पुग्नुभएकी कृषि तथा पर्यावरण मन्त्री गीता चौधरीले हाल घटेको घटना जलवायु परिवर्तन कारण भएको भन्दै हानि नोक्सानी बापत क्षतिपूर्तिको माग गर्नुभएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तन, भूकम्प र भूगर्भीय अस्थिरताका कारण बहुआयामिक जोखिममा रहेको वैज्ञानिकहरू बताउँछन्। हिमनदी पग्लदै जाँदा विस्तार भइरहेका हिमताल र तीनबाट हुन सक्ने हिमताल विस्फोट जन्य बाढ़ी ग्लोफ भविष्यका लागि थप गम्भीर चुनौती भएको उनीहरूको भनाई छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपीले सन् 2020 सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल चीनको तिब्बत र भारतका गरी 47 हिमताल विस्फोटको उच्च जोखिममा रहेको उल्लेख छ। इसिमोड र यूएनडीपीको अध्ययनपछि सरकारले विस्फोटको उच्च जोखिममा रहेका कोशी र गण्डकी जलाधार क्षेत्रका चारवटा हिमतालको पानीको सतह घटाउँदैछ। राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी खाका संरचना महासन्धि यूएनएफसीसीसीको हरित जलवायु कोष जीसीएफबाट प्राप्त हुने अनुदानबाट सोलुखुम्बुका चुम्दिङ छोर होङद्रु सङ्खुवा सभाको तल्लो वरूण र मनाङको ठुलागी डोना हिमतालको पानीको सतह घटाउन लागि खबर कान्तिपुरले लेखेको छ।
5: धादिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग भाँसिएर पूर्ण अवरूद्ध भएपछि काठमाण्डौसँग देशका विभिन्न जिल्लाको सड़क सम्पर्कको विकल्पका रूपमा मकवानपुरको सड़कलाई प्रयोग गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पृथ्वी राजमार्ग बन्द भएसँगै चितवन पोखरा बुटवल वीरगंज जनकपुर तथा मधेस र गण्डकी प्रदेशका जिल्लाबाट काठमाण्डौ आउने जाने गाड़ीहरू मकवानपुरका वैकल्पिक मार्गमा केन्द्रित भएका छन् जसका कारण त्रिवन राजपथ भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली तथा फाखेल मार्गमा अत्याधिक चाप बढ़ेको छ। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले अल्को वैकल्पिक सड़क सञ्चालनको तयारी थालेको छ। भीमफेदी कोगटे इपा सिस्नेरी सड़क तत्काल मरमत गरी एक हप्ताभित्र साना यात्रुवाहक गाड़ी सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवावीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। अहिले बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि अहिले यो खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका छन्। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोडाङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे दुईको कमेरे भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्ण भीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
2: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नवयुवा आन्दोलनको क्रममा भएको आगजनीका कारण कागज पत्र जलेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो आर्थिक विवरण हराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार पुरानो भवनमा आगलागी भएका कारण कागज पत्र जलेका हुन्। त्यसैता कोषमा जम्मा भएको रकम र खर्चको यकिन विवरण समेत अहिलेसम्म उपलब्ध छैन। यसैबीच रसुवा नुवाकोट लगायत क्षेत्रमा बाढ़ी र पहिरोले पुर्याएको क्षतिपछि संचालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 9.5 अर्ब रूपियाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तथ्याङ्क अनुसार स्वदेशी बैंकहरूमा झण्डै 7.89 अर्ब रूपियाँ र डलर खातामा थप 61,04,000 अमेरिकी डलर संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। भौतिक संरचनाको विनाश र बस्ती पुनर्स्थापनाका लागि दीर्घकालीन पुनर्निर्माणको अनुमानित लागत झण्डै 10 अर्ब अमेरिकी डलर 10 बिलियन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिलेसम्म उपलब्ध पुनर्निर्माण कोषमा आवश्यक कुल रकमको 69 मिलियन डलर मात्र संकलन भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो हिसाब हराएको र अहिले 10 दिनमा 9.5 अर्ब रूपियाँ संकलन भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: अब विदेशको खबर। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक आउटकास्टमा युरोपेली संघ यू पनि औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। मध्य पूर्वमा द्वन्द्व चलिरहेका बेला इरानमाथि दबाव बढ़ाउन यूको सहभागिता महत्वपूर्ण भएको उहाँले बताउनु भएको छ। बेसेन्टले यूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई उनी आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ़ने बताएको समाचार संस्था एएनआईले जनाएको छ। यूले इरानलाई आणविक तथा ब्यालिस्टिक क्षेपयास्त्र कार्यक्रम रोक्न, क्षेत्रीय अस्थिर गतिविधि अन्त्य गर्न तथा आफ्ना नागरिकमाथिको हिंसा र दमन रोक्न आग्रह गर्दै आएको छ। इरानमाथि थप आर्थिक दबावका उपायमा सहकार्य गर्ने भए पनि शान्ति, तनाव न्यूनीकरण र क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्नेमा यूको जोड़ रहेको छ।
5: अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा सगरमाथा स्म्याकर्स र कर्णाली शिवराजले विजयी शुरूआत गरेका छन्। काठमाण्डौ त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियर्सलाई 25-21, 25-21, 23-25 र 25-21 को सेटमा पराजित गर्यो। सगरमाथाका अमल खान म्यान अफ द म्याच हुँदै 20,000 नगद पुरस्कार पाए। उनले यो रकम बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। त्यस्तै अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 25-22, 19-25, 26-24 र 25-22 को सेटमा हरायो। कर्णालीका मार्की खेलाड़ी पहल गहतराज म्यान अफ द म्याच बने। उनले पनि नगद 20,000 रूपियाँ प्राप्त गरेका छन्। आज पनि दुईवटा खेल हुँदैछन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। यति बेला गण्डकी प्रदेश र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार त्रिशुलीको कालीखोला क्षेत्रमा पछिल्लो एक घण्टामा 16.2 मिलिमिटर पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले लमजुङको मर्स्याङदी नदी भकुण्डे बेसी जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म सतर्कता अपनाउन भनेको छ। गैराती कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा मधेस र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको पानी परेको छ। आज कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको भनाई छ।
5: बाढ़ीका कारण कृष्णभीरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि तराईका उद्योगमा ग्यास भरेर काठमाडौँ ल्याउन थालिएको छ। नेपाल आयल निगमका अनुसार तराईका 15 उद्योगमा काठमाडौँमा बजारीकरण गरिरहेका 26 ब्राण्डका सिलिण्डरमा ग्यास भर्न शुरू गरिएको हो। नयाँ पत्रिका दैनिकमा खबर छ।
4: भोटेकोशी बाढ़ीपछि रसुवा र नुवाकोटका करिब 600 विद्यार्थी सम्पर्कविहीन छन्। जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई पालिका र विद्यालयहरूका अनुसार रसुवामा 280 र नुवाकोटमा 300 देखि 350 बाल बालिका सम्पर्कविहीन रहेको अनुमान छ। बाढ़ीले धादिङ सहित 3 जिल्लाका 22 विद्यालयमा क्षति र प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले 30 जिल्लामा क्षति मूल्यांकन टोली खटाएको छ। शिक्षा विभागका निर्देशक निम प्रकाश राठौरलाई धादिङ, जीवन भण्डारीलाई नुवाकोट र श्याम

0: फेरि एकपटक
1: बाढ़ी पीड़ित मानसिक तनावमा मनोपरामर्शको खाँचो आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकतासँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई
0: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग जोखिममा रहेका चारवटा हिमतालको पानी घटाइँदै
1: हेटौडा काठमाडौँ वैकल्पिक सड़कमा अत्याधिक चाप आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै
0: इरानमाथि अमेरिकी दबावमा यू पनि सहभागी यूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेनको प्रतिक्रिया
1: र एनबीएलमा सगरमाथा र कर्णालीको विजयी शुरूआत
0: र अन्त्यमा आजको कार्टुन आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं पहिलेको सरकारले विपदको बेला उद्धारमा भिजिबिलिटी पुगेन भन्थ्यो यसपालिको सरकारले चाहिँ प्रवृत्ति छैन भन्यो कार्टुनले यही कुरालाई व्यङ्ग्य गरेको छ यहाँ एकजना नेपाली र एकजना विदेशी बाटोमा भेट भएका छन् अनि चिनजानको क्रममा नेपालीले भन्दैछ म विपदको बेला कहिले भिजिबिलिटी नहुने कहिले प्रविधि नहुने सरकार भएको देशबाट आएको क्या आजको काया कैरन सकिएको छ काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं आधिकारिक र पुष्टि भएका सूचनामा मात्र विश्वास गरौं।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909996 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
3: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
4: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
2: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
6: खाना पनि के खानु, के विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो, कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: नमस्कार, रेडियो मर्सांगदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सांगदी .org मा बिहान 6:35 बजेको मर्सांगदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: गत साता रसुवामा आएको विपत्तिका कारण यस वर्ष बेसी सहरमा रोपाई जात्रा स्थगित। अस्ट्रेलियामा रहेका नेपालीको संस्था ब्रिज द ग्याप नेपाली बाढ़ी पीड़ितका लागि 19,50,000 सहयोग। चाडपर्वलाई लक्षित गर्दै लमजुङका पसल तथा व्यवसाय अब शनिबार पनि खुल्ला रहने र बेसी सहर छ सारिङमा सरसंग समारोह सम्पन्न। बाढ़ी पीड़ितलाई 25,000 सहयोग गर्ने निर्णय। गत साता रसुवामा गएको प्राकृतिक विपत्तिका कारण लमजुङ सदरमुकाम बेसी सहरमा यस वर्षको रोपाई जात्रा स्थगित भएको छ। विपत्तिमा परि धेरैले ज्यान गुमाएपछि यसको घडीमा यो वर्ष कुनै पनि जात्रा नगर्ने बेसी सहरका नेवारी समुदायले निर्णय गरेका हुन्। किसानको जात्राको रूपमा परिचित रोपाई जात्रा गत वर्षहरूमा प्रत्येक श्रीकृष्ण जन्माष्टमीको दिन हुने गरेको थियो। बेसी सहरमा नेवारी समुदायको अगुवाईमा रोपाई जात्रा निकाल्ने गरिएको थियो, तर यस वर्ष देश शोकमा परेको बेला रोपाई जात्रा सहित लाखे नाच लगायतका कुनै पनि जात्रा उत्सव सहित स्थगित गर्ने सल्लाह भएको विशेष सहर स्थित नेवारी समुदायका युवा गणेश श्रेष्ठले जानकारी दिनुभयो। विशेष गरी रोपाई जात्रा असारको महिना धानको रोपाई गरिसकेपछि मनाउने प्रचलन छ। मानिस बाँच्नको निम्ति श्रम गर्नुपर्छ र किसानहरूको श्रम मुख्यत धान रोपाई भएकोले यसैलाई सांस्कृतिक महत्व दिई पर्वको रूपमा मनाउने नेवार समुदायका अग्रजहरू बताउँछन्। रोपाई जात्रामा स्त्रीको भेषमा श्रृंगारिएका पुरूषहरू पञ्चे बाजाको तालमा धान रोपाईको नक्कल गर्दै नाच्दै गाउँदै हिँड्ने गर्दछन्। रोपाई जात्रा हेर्नका लागि गाउँ गाउँबाट समेत दर्शकहरू बेसी सहर आउने गर्दछन्। रोपाई जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ धान रोपाईको अभिनय सहित नाच्दै रमाइलो गरिनेछ। पञ्चे बाजाको तालमा ताल मिलाउँदै रोपहर बाउसे हलीले काम गरेर जात्रा मनाउने चलन छ। पञ्चे बाजाको तालमा असारे भाकामा नाचगान गर्दै हिँडेको अभिनय जात्रामा गरिन्छ। पञ्चे बाजाको तालमा जात्राले बजार र गाउँ गाउँमा गुञ्जयमान गराउँछ। रोपाई जात्राको दृश्यले स्थानीयवासीलाई रमाइलो बनाउँछ। रोपाई जात्राले परम्परागत संस्कृतिसँगै व्यावसायिक एवं पर्यटन प्रवर्धनमा समेत सहयोग पुगेको नेवारी समुदायले विश्वास गर्दै आएका छन्। नयाँ पुस्तामा पश्चिममा संस्कृतिको प्रभाव पर्दै गए पनि संस्कृति र परम्परालाई निरन्तरता दिन रोपाई जात्रामा अग्रजदेखि नयाँ पुस्ताले पनि सक्रिय सहभागिता जनाउँदैछन्। जिल्लामा सदरमुकाम बेसी सहर स्थित सहित राइनस सुन्दरबजार मध्य नेपाल लगायत नेवारी समुदायको उपस्थिति रहेको स्थानमा हुने गर्दछन्। रोपाई जात्रामा नेवारी समुदाय मात्रै नभएर मगर तामाङ गुरूङ लगायतको समुदायबाट पनि सहभागिता जनाउने गर्दछन्। अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्था ब्रिज द ग्याप नेपालले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितका लागि करिब 19,50,000 सहयोग जुटाइएको छ। संस्थाले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। लमजुङ, तनहुँ, चितवन, काठमाडौँ, पाल्पा र नुवाकोटलाई स्थायी वा पुर्ख्यौली घरका रूपमा चिनाउने तथा हाल अस्ट्रेलियाको सिडनीमा बस्दै आएका नेपालीहरूद्वारा स्थापित बीटीजीएनले बाढ़ी पीड़ितको लागि उक्त रकम संकलन गरेको हो। घर सम्पत्ति तथा जीविकोपार्जनमा क्षति बेहोरेका परिवारलाई राहत पुर्याउने उद्देश्यले अस्ट्रेलियामा रहेका नेपालीले समुदायबाट स्वैच्छिक रूपमा रकम संकलन गरिएको संस्थाले जनाएको छ। बीटीजीएनको अगस्त 8 सम्पन्न साधारण सभाले लमजुङको बेसी सहर नगरपालिका सात विषयका निर्मल अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो। नयाँ नेतृत्व चयन भएको छोटो समयमै अध्यक्ष अधिकारी सहितको कार्य समितिको पहलमा बाढ़ी पीड़ितका लागि सहयोग रकम जुटाइएको हो। संस्थाका सल्लाहकार कृष्ण कुमार श्रेष्ठले विपदका बेला विदेशमा रहेका नेपालीले मातृभूमि र नेपाली समुदायप्रतिको दायित्व निर्वाह गरेको बताउनुभयो। उहाँका अनुसार बीटीजीएनले नयाँ नेतृत्वको पहलमा छोटो समयमै उल्लेख्य रूपमा रकम संकलन गरी राहत कोषमा जम्मा गरेको हो। बीटीजीएन विगत 13-14 वर्षदेखि शिक्षा लगायत विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको छ। विशेष गरी शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको संस्थाले आवश्यकता र परिस्थिति अनुसार सामाजिक तथा मानवीय अभियानमा समेत सहभागिता जनाउँदै आएको जनाएको छ। नयाँ कार्य समितिको नेतृत्व सम्हालेसँगै अध्यक्ष अधिकारीको पहलमा गरिएको राहत सहयोगले विदेशमा रहेका नेपाली समुदायको सामाजिक उत्तरदायित्व र विपदमा एकबद्धताको उदाहरण प्रस्तुत गरेको संस्थाले जनाएको छ। बेसीसह नगरपालिका 6 सारिङमा सत्संग समारोह सम्पन्न भएको छ। अद्वैत संस्था संरक्षण मंच मकैडाँडा सारिङ शाखाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर सत्संग समारोह तथा ज्ञान महायज्ञ सम्पन्न भएको हो। समारोहमा अद्वैत सेविका धनकुमारी अधिकारीले स्वस्ति वाचन गर्नुभएको थियो भने मंचका को सदस्य केशव बस्नेतले अमृत वचन तथा गुरू वन्दना प्रस्तुत गर्नुभएको थियो। अद्वैत सेविका सरस्वती भण्डारीले श्री गुरूदेवको जयगान प्रस्तुत गर्नुभएको थियो। यसै गरी शाखा सदस्य उद्धव बस्नेतले सत्संग नै ठूलो धन शीर्षकमा अमृत वचन मार्फत वचन प्रस्तुत गर्नुभएको थियो। समारोहमा मंचका पूर्व सचिव लीला बहादुर बस्नेत, आजीवन सदस्य चेत कुमारी भण्डारी र जिल्ला निरीक्षक बिन्दुराम पाण्डेले गुरूदेवद्वारा रचित ग्रन्थको पारायण गर्नुभएको थियो। मंचका शाखा अध्यक्ष खिम बहादुर थापाको सभा अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन सचिव सन्त बहादुर बस्नेतले गर्नुभएको थियो। सत्संग समारोहकै अवसरमा अद्वैत संस्था संरक्षण मंच मकैडाँडा सारिङ शाखाले आफ्नो कोषमा रहेको 25,000 रूपियाँ भोटेको से बाढ़ी पीड़ितका लागि सहयोग गर्ने निर्णय गरेको छ। विपदको यस कठिन समयमा पीड़ितको घाउमा मलहम लगाउने उद्देश्यले आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्ने निर्णय गरिएको शाखा सदस्य उद्धव बस्नेतले बताउनुभयो। सत्संग आध्यात्मिक जागरण र सामाजिक सेवाको भावनालाई एकसाथ अघि बढ़ाउँदै आयोजना गरिएको समारोहले धार्मिक तथा सामाजिक एकताको सन्देश दिएको आयोजकले जनाएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
2: ए हजुर, पेन्सन पट्टा हरायो रे?
3: हो, म खोज्दैछु।
2: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
4: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
2: बुद्धि तमाङ,
4: गौमाया गुरुङ,
2: विल्सन विक्रम राई,
4: सुनिल थापा,
2: पशुपति राई,
4: डीबी गुरुङ।
2: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा यही भाद्र 26 गते।
5: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका 7, युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
9: बिस्तारै जानुहोस्। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
10: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
5: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
9: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7, लमजुङ।
10: अल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि, लमजुङ।
9: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 9846090301, 9846074065।
10: नोट, फलसिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
5: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटे कोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ, मनाङ्गे चौतारा 9856078925, कृष्ण घले पुरानो बैंक चोक 9841628127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9460074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156, अध्यक्ष भरत श्रेष्ठ 9560045248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560045670, महासचिव विपिन श्रेष्ठ 9412385555, कोष अध्यक्ष भरत विष्ट 9560045357।
11: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार। लमजुङमा चाडपर्वलाई लक्षित गर्दै अब शनिबार पनि पसल तथा व्यवसाय सञ्चालन हुने भएका छन्। यसअघि सार्वजनिक विदाका दिन शनिबार पसल तथा व्यवसाय बन्द हुँदै आएकोमा उपभोक्ताको सहजताका लागि शनिबार पनि बजार खुल्ला राख्न आग्रह गरिएको हो। लमजुङ उद्योग वाणिज्य संघले भदौ 20 गते शनिबारदेखि अर्को सूचना जारी नभएसम्म जिल्लाभरका उद्योगी व्यवसाय तथा उद्यमीलाई आफ्नो आवश्यकता र अनुकूलता अनुसार शनिबार पनि व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। चाडपर्वको समयमा बजारमा उपभोक्ताको चहल पहल बढ़ने भएकोले आवश्यक वस्तु तथा सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शनिबार पनि पसल तथा व्यवसाय खुल्ला राख्न आग्रह गरिएको संघले जनाएको छ। संघका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शनिबार पनि व्यवसाय सञ्चालनका लागि व्यवसायलाई आग्रह गर्ने निर्णय गरेको हो। संघका महासचिव विपिन श्रेष्ठले शनिबार पसल तथा व्यवसाय खोल्ने निर्णय बाध्यकारी नभएको स्पष्ट पार्दै चाडपर्वलाई लक्षित गरेर व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताउनु भएको छ। संघले जिल्लाभरका उद्योगी व्यवसाय तथा उद्यमीले आफ्नो आवश्यकता अनुकूलता र परिस्थिति अनुसार शनिबार पनि व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। हाइब्रिड जातको स्याउ उत्पादन वृद्धिसँगै मनाङमा परम्परागत रैथानी जातको स्याउ उत्पादनमा कमी हुन थालेको छ। आधुनिक जातको स्याउमा कृषकहरूको आकर्षण बढ़ेपछि रैथानी स्याउ उत्पादनमा कृषकहरूको आकर्षण कम हुन थालेको हो। मनाङको चिसो हावापानीमा पाइने स्थानीय जातको स्याउप्रति उपभोक्ताको रूचि भए पनि यसको व्यवसाय प्रवर्धनका लागि कृषकहरूले चासो दिन छाडेका हुन्। मनाङमा पाँचमुखी, चारमुखी, चकलेट, गोल्डेन डेलिसियस, रोयल डेलिसियस, रेड डेलिसियस जस्ता पुराना जातका स्याउ खेती हुँदै आएको थियो, तर पछिल्ला वर्षहरूमा उच्च हिमाली क्षेत्रमा उत्पादन हुने विभिन्न आधुनिक जातको स्याउको व्यावसायिक खेती हुँदै आएको छ। रैथानी प्रजातिका स्याउको बोट हुर्काउन समय लाग्ने र तुलनात्मक रूपमा उत्पादन पनि कम हुने, तर आधुनिक प्रजातिका स्याउबाट छोटो समयमै धेरै उत्पादन हुने हुँदा स्थानीय कृषकहरू व्यावसायिक रूपमै हाइब्रिड स्याउको खेतीमा लागेका हुन्। रैथानी जातको स्याउमा कुनै पनि कीटनाशक औषधि प्रयोग नगरी शुद्ध अर्गानिक तरिकाले उत्पादन हुँदै आएको थियो। मनाङका केही क्षेत्रमा अझै पनि रैथानी जातको स्याउ पाइन्छ। परम्परागत रूपमा स्याउ उत्पादन र बिक्री वितरण गर्दै आए पनि यसको व्यावसायिक उत्पादन वृद्धि र विस्तारको लागि कुनै पनि सरकारी निकायबाट सहयोग प्राप्त नभएको स्थानीय कृषकहरूले गुनासो गरेका छन्। मनाङमा करिब 70 हेक्टर जमीनमा रैथानी जातको स्याउ खेती हुँदै आएको थियो, तर अहिले सो जिल्लामा करिब 300 हेक्टर क्षेत्रमा हाइब्रिड जातको स्याउ व्यावसायिक खेती हुँदै आएको छ। जिल्लाको तिल्चे, थोन्चे, दानक्यू, ताचे, तिमाङ, थान्चोङ, चामे, पिसाङ, हुम्दे, मनाङ, खाङसर लगायतका क्षेत्रमा पुरानो जातका स्याउ फल्ने गरेको छ। जिल्ला सदरमुकाम चामे भन्दा माथिल्लो क्षेत्रमा भने हाइब्रिड जातको स्याउको व्यावसायिक खेती हुने गरेको छ। यद्यपि जिल्लाको दक्षिण भेगमा रहेको नासोङ गाउँपालिकाले पनि रैथाने स्याउ विकासका लागि कार्यक्रम बनाइएको जनाएको छ। स्थानीय सरकारले केही पहल गरे पनि मनाङको स्याउ खेतीमा प्रदेश र संघीय सरकारले विशेष सहयोग गर्नुपर्ने स्थानीय कृषकहरूको माग छ। सिंचाई, मलखाद, प्राविधिक निगरानीको व्यवस्थापकीय पक्ष राम्रो हुने हो भने मनाङको स्याउले अन्तर्राष्ट्रिय बजार पाउने स्थानीयको विश्वास छ। पछिल्लो समय जिल्लाका स्याउ कृषकहरूले रैथारेसँगै वर्णशंकर प्रजातिको स्याउ खेती पनि गर्न थालेका छन्। छोटो समयमै फल दिने र आमदानी धेरै हुने भएपछि किसानहरू वर्णशंकर जातको स्याउमा आकर्षित भएका हुन्। लमजुङका वरिष्ठ गीतकार तथा संगीतकार धनबहादुर गुरूङलाई यस वर्षको लोकबहादुर गुरूङ स्मृति गीत संगीत पुरस्कार प्रदान गरिएको छ। वरिष्ठ संस्कृति कर्मी स्वर्गीय लोकबहादुर गुरूङको स्मृतिमा स्थापित लोकबहादुर गुरूङ स्मृति प्रतिष्ठानले शुक्रबार पोखरामा आयोजना गरेको 12 स्मृति दिवस समारोहमा विशेषह नगरपालिका 5 नालमाका धनबहादुरलाई नगद 51,000 रूपियाँ सहित सम्मान गरेको हो। प्रतिष्ठानकी सचिव रोशनी गुरूङका अनुसार प्रतिष्ठानका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री वेद बहादुर गुरूङ, स्वर्गीय लोकबहादुर के धर्मपत्नी सीता शेरचन गुरूङ तथा परिवारका सदस्य र गुरूङ फिल्म एसोसिएशन नेपालका अध्यक्ष राजेश गुरूङ लगायतले धनबहादुरलाई फेटा, भांग्रा दोसला र सम्मान पत्र प्रदान गर्नुभएको हो। चार दशक भन्दा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय धनबहादुरले विशेष गरी गुरूङ गीत संगीतको विकास संरक्षण र प्रवर्धनमा योगदान पुर्याउँदै आउनु भएको छ। वहाँका सिर्जना र संगीतले गुरूङ समुदायको भाषा संस्कृति र मौलिक जीवनशैलीलाई गीत संगीत मार्फत नयाँ पुस्तासम्म पुर्याउन भूमिका खेलेको प्रतिष्ठानले जनाएको छ। समारोहमा लोकबहादुरका सुपुत्र अभिषेक गुरूङ, भाइहरू दुधमान गुरूङ र हिक्मत गुरूङ, तमु सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष श्रीजङ गुरूङ, गुरूङ फिल्म एसोसिएशन हङकङकी अध्यक्ष माया गुरूङ तथा गुरूङ साहित्यिक प्रतिष्ठान नेपालकी संस्थापक अध्यक्ष गौरी सारा गुरूङ लगायतको उपस्थिति रहेको थियो। प्रतिष्ठानले लोकबहादुरले योगदान पुर्याएका गुरूङ चलचित्र, गीत संगीत, शिक्षा, पत्रकारिता लगायतका क्षेत्रमा सक्रिय स्रष्टा तथा व्यक्तित्वहरूलाई हरेक वर्ष स्मृति दिवसका अवसरमा सम्मान गर्दै आएको छ। लोकबहादुर गुरूङको जन्म विक्रमसम्म 2004 भदो 5 गते कास्कीको तत्कालीन मौजा गाविस आठी घर लामस्वारामा पिता डम्बर बहादुर गुरूङ र माता भानुकुमारी गुरूङको सन्तानका रूपमा भएको थियो। वहाँको निधन विक्रमसम्म 2071 भदौ 19 गते 67 वर्षको उमेरमा भएको थियो। शिक्षण पेशाबाट सार्वजनिक जीवन शुरू गरेका लोकबहादुरले पोखराको आमरसिंह माध्यमिक विद्यालयमा लामो समय अध्यापन गरेका थिए। उनले भद्रकाली माध्यमिक विद्यालयको प्राध्यापकको जिम्मेवारी समेत सम्हाले शिक्षणबाट अवकाश लिएपछि उहाँ पत्रकारिता, गीत संगीत र गुरूङ चलचित्र क्षेत्रमा सक्रिय हुनुभएको थियो। उहाँले तमु संसार त्रैमासिक पत्रिकाको स्थापना, प्रकाशन तथा सम्पादन गर्दै गुरूङ भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा योगदान पुर्याउनु भएको छ। अभियान फिल्म्स प्रणाली मार्फत गुरूङ भाषाका चलचित्र निर्माणमा सक्रिय उनले विक्रमसम्म 2058 सालमा न्युई नासाटो चलचित्र निर्देशन गरेका थिए। उक्त चलचित्र पोखरामा 51 दिनसम्म प्रदर्शन भएको थियो। लोकबहादुरले न्युई नासाटो, हेरबेट, चो, क्रमो, प्रेस्यो र धी लगायतका चलचित्र निर्माण तथा निर्देशनमा योगदान दिएका थिए। उनका गीत संगीत, पत्रकारिता र चलचित्रका माध्यमबाट गुरूङ समाजको भाषा, संस्कार, संस्कृति तथा मौलिक जीवनशैली अभिलेखित र पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुगेको मानिन्छ। उहाँको निधनपछि गुरूङ भाषा, कला, साहित्य, गीत संगीत तथा चलचित्र क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदानलाई संस्थागत रूपमा स्मरण र संरक्षण गर्ने उद्देश्यले लोकबहादुर गुरूङ स्मृति प्रतिष्ठान स्थापना गरिएको हो। प्रतिष्ठानले हरेक वर्ष भदौ 19 गते स्मृति दिवस आयोजना गरी विभिन्न क्षेत्रमा योगदान पुर्याउने श्रेष्ठ तथा व्यक्तिहरूलाई सम्मान गर्दै आउनु भएको छ। प्रसंगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
12: मुख्य समाचारका प्रायोजक
13: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी, बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
11: गत साता रसुवामा आएको विपत्तिका कारण यस वर्ष बेसी सहरमा रोपाई जात्रा स्थगित। अस्ट्रेलियामा रहेका नेपालीको संस्था ब्रिज द ग्याप नेपालले बाढ़ी पीड़ितका लागि 19,50,000 रूपियाँ सहयोग। चाडपर्वलाई लक्षित गर्दै लमजुङका पसल तथा व्यवसाय अब शनिबार पनि खुल्ला रहने र बेसी सहर छ सारिङमा सत्संग समारोह सम्पन्न। बाढ़ी पीड़ितलाई 25,000 सहयोग गर्ने निर्णय। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिवेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: कुनै तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्ट द्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्ट द्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
2: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
3: यो ब्लाउज। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाएँ नि।
3: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
0: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेसलिस्ट, बैशिसह नगरपालिका 7 त्रिवेणी टोल, रमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
1: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
0: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमन्डसँगको सम्बद्ध।
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
6: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

नमस्कार कार्यक्रम रंगरसमा आदरणीय श्रोता मित्रहरू एवं साहित्य प्रेमी साथीहरू सदाझैं शनिबार 7 बजेदेखि 7:30 बजेसम्म प्रसारण हुने कार्यक्रम रंगरसमा आज पनि म तपाईहरूको माझमा छुट्टै खुराक लिएर उपस्थित भइसकेको छु। आदरणीय मित्रहरू हरेक शनिबार यसै समय तपाईहरूको माझमा मैले विभिन्न किसिमका साहित्यिक कोसेलीहरू पस्कँदै आएको छु। आज पनि म तपाईहरूको माझमा समसामयिक साहित्यिक गतिविधि र छुट्टै एउटा नयाँ कोसेली लिएर उपस्थित हुने जमर्को गरिसकेको छु। हरेक दिन यसै समय रेडियो मर्सङ्गदी 95 मेगाहज र रेडियो चौतारी 91.4 मेगाहजबाट प्रसारण हुने कार्यक्रम रंगरस एकैसाथ प्रसारण हुने गरेको छ। सायद तपाईहरू पनि साथमा रेडियो लिएर अर्थात अनलाइन मार्फत पनि तपाईहरूले रेडियोलाई पछ्याइ रहनु भएको छ भन्ने मैले ठानेको छु। आज म तपाईहरूको माझमा सर्वप्रथम समसामयिक साहित्य गतिविधिहरूको बारेमा थोरै प्रस्तुति पस्कन चाहन्छु। लमजुङ जिल्लाको एउटा साहित्यिक संस्था लिस्नु साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवसको अवसरमा संस्थाले गत भाद्र 7 गते आइतबार लक्ष्मी नारायण पुस्तकालयमा एउटा छुट्टै कार्यक्रम तय गरेको थियो। कार्यक्रम अनुसार संस्थाले प्रमुख अतिथिको रूपमा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञा सदस्य टुकादेवी पौडेल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको थियो। त्यसै गरी अतिथिहरू विशेष अतिथिहरू र अन्य थुप्रै सहभागीहरूको उपस्थिति रहेको थियो। जस अनुसार पुस्तकालयका वरिष्ठ उपाध्यक्ष सुशील चन्द्र अधिकारी, वडा नम्बर 8 का बेसरका सरोज दनाई, यसै गरी आमा समूहहरूमा फुलबारी दिदी बहिनी समूह, कर्पुरेश्वर आमा समूह, दनाई समाज, प्रकृति नारी समाज र फुलबारी आमा समूहको विशेष मनज्ञ रूपमा उपस्थित रहेको थियो। कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो र कविहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रम विभिन्न किसिमका आजीवन सदस्यहरूलाई सम्मान गर्दै बाल बच्चाहरूको छन्द कवि प्रतियोगितामा छनौट भएका प्रथम द्वितीय तृतीय सहभागीहरू र लिस्नो बाल प्रतिभा अन्तर्गत 2 उत्कृष्ट बाल बालिकालाई समेत पुरस्कृत गरिएको थियो। यसरी नै प्रथम हुने बाल बालिकाहरूमा ल्यान स्टारका आयुषा प्रज्ञा थिइन् भने युनिभर्सल एकाडेमीका संयोग पाण्डे थिए। त्यसै नै तृतीय हुने दीपिका मगर अर्थली प्याराडाइजबाट रहनु भएको थियो। त्यसरी नै कार्यक्रममा अरू सहभागीहरू पनि रहनु भएको थियो र उत्कृष्ट 2 बाल बालिकाहरू पनि त्यस कार्यक्रममा सम्मानित भएका थिए। जस अनुसार प्राथ्या लुइटेल युनिभर्सल एकाडेमी नगर रु 1000 सहित प्रमाणपत्र र स्टेशनरी सामान सहित पुरस्कृत भएकी थिइन् भने विभिषा दुलाल यशोब्रह्मा मारीको तर्फबाट उत्कृष्ट बाल प्रतिभा सम्मानित भएकी थिइन्। यसरी नै कार्यक्रममा नृत्य प्रदर्शन समेत भएको थियो। जस अनुसार यशोब्रह्मा मारीबाट सोनिसा भण्डारीले आफ्नो प्रस्तुति पस्किएकी थिइन् भने पाठशाला मन्टेश्वरीबाट पनि सेना भाइ बहिनीहरूको उत्कृष्ट नृत्य प्रदर्शन गरिएको थियो। त्यसरी नै लिस्नो कवि सम्मान अन्तर्गत कमला केसी, जो निरन्तर नारी आवाज र नारी अधिकारको लागि लडिरहेकी छन्द कवि एवं साहित्यकारलाई लिस्नो साहित्यिक मञ्च लमजुङले यस वर्ष 2083 लिस्नो कवि सम्मान गर्दै रु 5000 र दोसल्ला ओडाई प्रमाण पत्रले सम्मान गरेको थियो। यसरी नै कार्यक्रममा विभिन्न वक्ताहरूले आफ्ना आफ्ना मन्तव्यहरू राख्नु भएको थियो। वक्ताहरूको मन्तव्यमा लिस्नो साहित्यिक मञ्चले ओझेलमा रहेका कविहरूको सम्मान र भारी पुस्तालाई छन्दको बारेमा ज्ञान दिलाउने उद्देश्यले बाल प्रतिभालाई पनि सम्मान गर्ने जुन तिथि बसालेको छ त्यो सराहनीय छ भन्नुभएको थियो। यसरी नै कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिहरूले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो। जस अन्तर्गत लक्ष्मी नारायण पुस्तकालयको उपाध्यक्ष सुशील चन्द्र अधिकारी,
नारीले साहित्य एउटा समाजको दर्पण हो, साहित्य बिनाको समाज अगाडि बढ्न सक्दैन। लिस्नेले पनि आज बाल प्रतिभा होस् ओझेलमा रहेका कविहरूको सम्मान गर्नुले आज छुट्टै पहिचान बोकेको छ भन्नुभएको थियो। यसरी नै विशिष्ट अतिथिको रूपमा रहेका मञ्चका संस्थापक संरक्षक वसन्त अधिकारीले पनि साहित्यिक संस्थाको गतिविधि बारे आफ्ना रायहरू प्रस्तुत गर्नुभएको थियो। त्यसरी नै एउटा सदस्य सरोज दनाईले लिस्नु साहित्यिक मञ्चले लम्जुङ जिल्लामा ठूलो फड्को मारेर साहित्य क्षेत्रमा राम्रो काम गरेको कुरा बताउनु भएको थियो। यसरी नै कार्यक्रममा प्रमुख अतिथिको रूपमा आउनुभएका प्राज्ञा टुकादेवी पौडेल आचार्यले लिस्नु साहित्यिक मञ्चले एउटा नौलो आयाम थपेर अगाडि बढेको कुरा बताउनु भएको थियो, जस अनुसार नयाँ बाल बालिकाहरूलाई छन्द कविता सिकाउँदै पुस्तान्तरण गरेको कुरा र ओझेलमा रहेका मौसलमा रहेका साहित्यकार कविहरूको सम्मान गर्ने प्रचलनले त्यो हामीलाई पनि कता कता कौतूहलता लागिरहेको कुरा बताउनु भएको थियो। यसरी लिस्नु साहित्यिक मञ्चले विभिन्न आमा समूहहरू मध्येबाट साहित्य प्रति रुचि राख्ने आमा समूहहरू मध्ये फुलबारी दिदी बहिनी समूहलाई समेत सम्मान गरेको थियो र यस वर्ष 15 जना आजीवन सदस्यहरूलाई समेत मायाको चिनो प्रदान गरेर सम्मान गरेको थियो र यसरी संस्थामा आजीवन सदस्य संख्या 122 पुगेको कुरा संस्थाले जनाएको छ। अन्त्यमा कार्यक्रमका अध्यक्ष कमला दनाईले कार्यक्रमको औचित्य तथा कार्यक्रमको उद्देश्य र संस्थाले लिने भावी रणनीति र कार्यक्रमको बारेमा बताउनु भएको थियो र कार्यक्रमलाई अन्त्य गर्दै उहाँले लक्ष्मीनारायण पुस्तकालय आमा समूह विद्यार्थी शिक्षक साथीहरू साहित्यकारहरू लिस्नु परिवार सम्पूर्ण धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई सफल बनाएकोमा हार्दिक कृतज्ञता प्रकट गर्नुभएको थियो। यसरी कार्यक्रमको अन्त्य गर्दै जानुभएको सो कार्यक्रमको सहजीकरण मञ्चका सचिव दीपक पाण्डेले गर्नुभएको थियो भने स्वागत मन्तव्य मञ्चकै पूर्व अध्यक्ष बासु थापाले गर्नुभएको थियो। आदरणीय मित्रहरू, यो हाम्रो गत भाद्र 7 गते लिस्नु साहित्यिक मञ्च लम्जुङले आफ्नो 7 साधारण सभा तथा 8 स्थापना दिवसका अवसरमा गरिएका कार्यक्रमको यो छोटो टिप्पणी पछि भने अब म तपाईँहरूको माझमा एउटा छुट्टै कोसेली पस्कन चाहन्छु। जुन छुट्टै कोसेली अनुसार आज म एउटा व्यक्तित्व जो लिस्नु साहित्यिक मञ्च लम्जुङले लम्जुङमा बोलाएर संस्थाको स्थापनाको अवसरमा प्रमुख आतिथ्यता ग्रहण गर्न लगाएको थियो, उहाँ हुनुहुन्थ्यो टुकादेवी पौडेल आचार्य। आज उहाँकै कृति एउटा बारदली जो लघु कथा संग्रह मेरो हातमा परेको छ। उहाँको स्थायी ठेगाना पोखरा 33 गैरा गाउँ, पत्राचार ठेगाना शुक्ला गण्डकी 3 तनहुँ। अक्षरसँगको सम्बन्ध मिठो हुँदो रहेछ, न कुनै सम्झौता न कुनै अनुमति, अनायासै पोखिँदा पोखिँदै अक्षरका सागरमा डुबुल्की मार्न मन लाग्दो रहेछ। सायद पंख हुँदो हो त सागरमा वितरण गर्ने थिए। मलाई अग्ला अग्ला पहाड़हरू चुम्न मन छ, हिमालहरू छुन मन छ वायुपंखी यान भनेर। यो उहाँको आफ्नो भनाई राख्दै साँच्चै नै यो बारदली लघु कथाबाट तपाईँहरूको माझमा आज एउटा छुट्टै कोसेली पसाउन चाहन्छु। बारदली लघु कथा संग्रह अभिमान शीर्षकको यो लघु कथा तपाईँहरूको माझमा पस्कने जमर्को गरे। विषयवस्तु यसरी अगाडि बढ्छ। हामी त साह्रै पीड़ित भयौं अर्जुन बाबु, हेर्नुहोस् न हामीले गरी खाएको पाखो बारीमा बाटो बन्ने रे, हाम्रो यो झुब्रो पनि रहन्न रे, हामी अब कता जाने त? हजुर नै भन्नुहोस् न, यो बगेर्नु भैँसी अनि थोरे दशैं मान्न राखेको तो एउटा खसी यही बर्खामा सिस्नेको बारी अनि पहिरोले बगाएर बगर भन्यो, के दैव लागेको हो? दैव नि हामी माथि अनि मान्छे नि यो गाउँमा बाटो लैजान हाम्रै घरबारी मास्नु पर्ने के छ र? मोहिनी भाउजू सुक्क सुक्क गर्दै थिइन्, होइन भाउजू, अहिले नाप जाँच मात्र हो, दशैं पछि मात्र काम हुन्छ, काई लदाएको कर्सा हुँदै पनि बन्ने सम्भावना छ, आत्तिहाल्नु पर्ने छैन। हजुर न आत्तिनुहोस्, म पनि पालिकातिर बुझ्छु, गाउँमा बाटो ल्याउनु पर्ने नै छ, सकेसम्म सबैको सरका मर्का मिलाउने हो, मैले ढाडास दिँदै भने। गाउँमा भेला बस्यो, पालिकाबाट इन्जिनियर साहब आए, एउटा डीबीआर तयार गर्न इन्जिनियर राजकुमारलाई जिम्मा दियो, दिउले भन्ज्याङ हुँदै सिस्नेरीको माझबाटै बाटो काट्ने निर्णय गरियो। धन्न मोहिनी भाउजूको घरबारी मासिएन, एकल अनि विपन्न भाउजूको जय नै भएको सम्झे कत
मात्रो भूमिकाले गाउँ भेलाबाट सबै आफ्ना घर लागे। चौतारामा म जीवन सर र काइला दाई थियौ। होइन है अर्जुन, त निकै जान्ने सुन्ने पोलिटिस्ट, तँलाई मोहिनीको माया लाग्यो कि क्या हो? उसको घरबारी जोगाउन निकै कसिस त, कतै पालिकालाई उजालेर पैसा त खाएको छैनस्? आँखा राता राता पार्दै भने काइला दाईले। होइन दाई, मैले कसरी पालिका हात पार्थे? मिल्ने भए त मेरो घरकै आँगनबाट बाटो काट्ने प्रस्ताव लैजान्थे नि। सुजन बुझ्छ नबोल्नु न दाई, मैले नम्र भएर भने। जीवन सरले स्वीकारको मुन्टु मात्र हल्लाए। राता राता आँखा पार्दै काइला दाई छुट्टिए। म र जीवन सर पनि घरतिर लाग्यो। एक हप्ता भित्र काम थाल्ने निर्णय भएको थियो। भोलिपल्ट एक बिहानै मोहिनी भाउजूको घरतिरबाट क्वा क्वा कुकु रोएको आवाज आयो। डोजर चलिसकेको रहेछ। गोठका भैँसी बाख्रा फुकाएर छाडेका पाखाभरि हसेङ फसेङ गर्दै पुगे। मोहिनी भाउजू मलाई देख्न साथ गमलङ आँवालो हालेर रुन थाले। काइला दाई बडो अभिमानका साथ हात हल्लाउँदै बोल्दै थिए। आफूलाई नियन्त्रण गर्न सकिन। मैले गर्दान समाएको हो सर। कानून र नियम छ भने सामूहिक निर्णय ठुलो कि व्यक्तिगत निर्णय हो? समाजमा विकासमा मेरो प्रश्नको उत्तर सहितको मुजुल्का तयार पार्नु सर। आदरणीय मित्रहरू, यो बारदली लघुकथा संग्रह भित्रको एउटा लघुकथा अधुरो सपना तपाईँहरूको माझमा पस्के। साँच्चै साहित्यमा अक्षरसँगको सम्बन्ध मिठो हुन्छ। न कुनै सम्झौता न कुनै अनुमति। अनायसै पोखिँदा पोखिँदै अक्षरका सागरमा डुबुल्की मार्न मन लाग्दो रहेछ। सायद पंख हुँदो त सागरमा विचरण गर्ने थिए। मलाई अग्ला अग्ला पहाडहरू चुम्न मन छ, हिमालहरू चुम्न मन छ, वायुपङ्खी यान भनेर प्राज्ञा सदस्य आचार्यको यो भनाइले 70 वर्षको लामो इतिहास गएको लघुकथा साहित्यको उद्यान म एउटा कोपिला हुँ। फुल्न अनि मगमगाउन बाँकी नै छ। यसै सन्दर्भमा लघुकथा रूपी लेखनी लिएर थोरै मुस्कुराउन खोजेकी छु। खुसी साथै यसलाई स्वीकारिदिनुहुन्छ भन्ने अपेक्षा राखेकी छु। बारदाली लघुकथा संग्रह मार्फत साहित्यको काव्य विधा अन्तर कविता लेखनमा रुचि राख्ने मैले शुक्ला साहित्य संगमको लघुकथा विशेषाङ्क 2075 फेसबुक शीर्षकको लघुकथा मार्फत लघुकथा लेखनको यात्रा आरम्भ गरेकी हुँ। व्यावहारिक जीवनमा उकाली ओह्रालीमा यात्रा गर्दा गर्दै साहित्यको मजरीमा कहिले पढ्दै कहिले उजाउँदै आफ्नो लेखनीलाई जीवन्त राख्ने अभिप्रायको यो कृति प्रकाशन गर्ने जमेरको गरेको हुँ। COVID-19 कहीँ चुनौती त कहीँ अवसर बनेर आइदियो। विक्रमसम्वत 2076 चैत्रदेखि शुरू भएको बन्दाबन्दीको प्रभावका कारण आफ्नो दैनिकी फेरिएपछि साहित्यिक कृति पढ्ने फुर्सद मिल्यो। यति भन्दा भन्दै उहाँको दोस्रो लघुकथा पस्कन चाहन्छु। त्यो भन्दा अगाडि भने एउटा साङ्गीतिक कोसेली तपाईँहरूको माझमा छोड्दै उज्यालमा रहन चाहन्छु। पुनः नमस्कार छ कार्यक्रम रंगरसमा रेडियो मर्सङ्गदी 95 MHz र रेडियो चौतारी 91.4 MHz बाट तपाईँहरूको माझमा हरेक शनिबार यसै समय 7 बजेदेखि 7:30 बजेसम्म प्रसार हुने कार्यक्रम रंगरसमा नयाँ नयाँ खुराकहरू पस्कने जमर्को गरिरहेको छु। आज तपाईँहरूको फेरी फेरीमा यो लघुकथा पसिरहेको छु। अब म दोस्रो लघुकथातिर लाग्छु। अव्यक्त प्रेम। आज पनि सुदीप अनलाइनमा देखियो। घरबारे म घरको काम भ्याइवरी यसो मोबाइल के अन गर्दै थिएँ, उताबाट मेसेज आइहाल्यो। हाई, के गर्दै हुनुहुन्छ? सन्चो हुनुहुन्छ? खाना खानुभयो? मैले एउटा प्रत्युत्तर लेख्दा नलेखेका प्रश्नका चाङ लाग्न थाले। मैले सायद कमाइको उत्तर दिए। उसको सबै प्रश्न मेरो दैनिकीसँग सम्बन्धित थिए। एवं रीतले दिन महिना हुँदै वर्ष बित्यो। मित्रताका 1 वर्ष भएछ। उसले एक बिहानै फेसबुकमा मेरो आइडीलाई ट्याग गर्दै लेखेको रहेछ, ह्याप्पी फ्रेन्डसिप एनिभर्सरी, धेरै धेरै शुभकामना सबिनाजी। कति सम्मान गरेर बोल्थ्यो ऊ, कहिले नमिठो बोलेन लेखेन। मोबाइलमा नोटिफिकेसन आयो, हेरे पेटभरि पढे। हजुरलाई पनि शुभकामना लेख्न मन थियो, कमेन्टमा लेख्न सकिन। बिहानको घरधन्दा सकेपछि पेटभरि सम्वाद भयो इनबक्समै। साँझ अफिस छुट्टी भएपछि बुढा घरमा आउनुभयो पुरै नशामा। खानाका लागि बेलुका परिवारका सदस्य सबैलाई भान्सामा आमन्त्रण गरे। बाबु नानी सबैले खाए, उहाँ आउनु भएन, सोचे पिएर होला। भान्साको काम सकेर बेडरुममा पस्दै थिए। होइन ओ मैसाब, आज त दिनभर केक काटियो होला नि है फ्रेन्डसिप एनिभर्सरीको। म चुपचाप बसे। हेर्नुहोस् न सुदीपजी, म त घरबारे हजुरसँग कति धेरै नजिकै छु, थाहै नपाई हजुरबारे म केही नराम्रो सुन्न नसक्ने भएछु। हजुरसँगको संवादमा जीवन नभेटिने रहेछ। फरक शैलीमा कुरा उठान गरे भोलिपल्ट। ठिकै छ सबिनाजी, भोलि कुरा गरौँला है। म तुरन्तै अफिसबाट बाहिर जानुपर्ने भयो। छिट्टै छुट्टियो संवादबाट ऊ। बेलुका पनि ऊ अनलाइनमा देखिएन। मलाई छटपटी भयो, रातभरि निन्द्रा परेन।
भोलिपल्ट बिहानै मेसेज आयो, प्रिय सबिना जी हृदय भरिको प्यार असीमित प्रेम पहार, म हजुरलाई के सम्बोधन गरू खै, म हजुरको मनको साथी यता प्रेमी, हजुरसँगको संवादका सबै शब्द गुच्छामा आह्लादित हुन पुगे, म हजुरसँगको संवाद बिना बाँच्न सक्ने भएछु, थाहा छ मलाई हजुर घर परिवार भएको मान्छे, म हजुरको बर्बादी चाहन्न, त्यसैले आजदेखि म हजुर अनि यो दुनियाँबाट धेरै टाढा हुँदैछु, मलाई माफ गर्नुहोला। उही हजुरको संवाद साथी सुदीप, शरीरभरि चिटचिट पसिना छुट्यो, मेसेज गरे अनसिन भयो, मोबाइल नम्बरमा फोन गरे स्विच अफ थियो, स्विच अफ थियो। लघु कथा यसरी टुङ्गियो र अन्तिम लघु कथा यहाँ समु आघात पस्कन चाहन्छु। आमा, किन तिमीले सेतो लुगा लगाएको? 5 वर्षे सुजुले आचारी मान्दै सोध्यो। आमा नजिकै पुगेको सुजुलाई साइली भाउजूले आफूतिर तान्दै भनिन्, बाबु तिमीले आमालाई छुनु हुँदैन। सुजीले आमालाई टाढेबाट हेरिरह्यो। साइली भाउजूले उसलाई भित्र कोठामा लैजान कर गरिन् तर सकिनन्। उसले एक तमासाले आमालाई हेरिरह्यो। आमा मैले किन छुनु हुने? के भएको आमालाई? किन सेतो लुगा लगाउनु भएको आमा? हजुरको टिकी खै, हातको चुरा पनि छैन। हेर्नुहोस् है आमा, म बाबालाई भनिदिन्छु अहिले नै भिडियो कलमा, हजुरको यस्तो कुरा यस्तो लुगा बाबाले पटक्कै मन पराउनुहुन्न। हट गरिरह्यो सुजुले। यतिकैमा जीवन काका आइपुगे। काका हेर्नुहोस् न, आमा सेतै लुगामा हुनुहुन्छ, मैले छुन नहुने रे, सम्झाउनुहोस् न आमालाई। के भएको हो? कोही बोल्दैनन्। के भएको हो भन्नुहोस् न काका? सुजुले काकाको कमी समाउँदै सोध्यो। सुजुको अधैर्यता देख्दा कसैका आँखा ओभाना थिएनन्। निरजका भाइ संगमलाई क्रिया राख्ने निर्णय पञ्चबल आदमीले गरे। आइमाईले मात्र क्रिया गर्दा पितृ तर्दैनन्, त्यसैले पनि दाजुको क्रिया भाइले गर्दा हुन्छ। जिम्मुवाल भाइले जुङ्गा मिलाउँदै भने। आरती हुइल बहिन केही बोल्न नसक्ने अवस्थामा थिइन्। घरको पूर्वतिरको कोठामा संगमलाई राखियो। पुसको महिना चिसो सिरेटो। साइली भाउजूले सुजुलाई एक रत्ती नछोडी च्यापिरहेन्, काखामा लिएर सुताइन्। राति 11:30 बजेसम्म कोही तास खेल्ने, कोही गफ गर्दै बसे। सुजु कुक्क कुक्क गर्दा निगायो। साइली भाउजूले काखमै च्यापेर सुतिन्। बिहान उठ्दा काखमा सुतेको सुजुलाई नदेखेपछि खैला बैला मचियो, जताततै खोजियो। कसैका मनमा राम्रो सोच नै आएन। खोल्सा खाल्सिस खोज्न थालियो। करिब 2 घण्टाको खोज तलासपछि सुजुलाई हिजो आरतीको चुरा पोते खोलेर फालेको खोल्सामा हातमा आमाको चुरा पोते र आमाको बिहेका कपडा लिई लडिरहेको अवस्थामा भेटियो। आदरणीय मित्रहरू, आज तपाईँहरूको माझमा मैले यो बारदाली कथा लघु कथा संग्रहबाट 3 वटा लघु कथाहरू पस्के। साँच्चै तपाईँलाई आजको लघु कथा समसामयिक समयपक्ष छ कि छैन, सुझावका साथ रेडियो मर्संगी रेडियो चौतारीमा हामीलाई सुझाव दिन सक्नुहुनेछ भन्दै आगामी हप्ता फेरि पुनः भेट्ने बाचाका साथ तपाईँहरूको बीचबाट बिदा हुन चाहन्छु। जय साहित्य, जय भाषा।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज मर्स्याङ्जी
1: एफएम। हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9556646।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
5: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201905230370 वा 590370 जानकारी गराउनुहोस्
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856046244
7: नमस्ते म लोक गायक बलवीर थापा अहिले तपाईँ सुन्दै हुनुहुन्छ

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665-2183।
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
2: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
3: त्यति सानो कुरामा

0: पनि के को चिन्ता त्यसको लागि त हाम्रो बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
1: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
0: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: सामुदायिक रेडियो मर्सिङ दी 95 मेगाहर्ज।
1: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
0: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 9849068924, 9850506780।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्। हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Mania Extreme Energy Drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि केको चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका आठ छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556426257 र 9840067787।
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर सात लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैशिसर सात लमजुङ। सम्पर्क 0665200004, 9840050663।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
7: एक्सट्रीम इनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजाति को संस्कृति र प्रकृति बीच को साइनो र सम्झनाहरुको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

0: नमस्कार, म मीना गुरूङ। प्राविधिक मित्र सुजनसँगै तपाईलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्साङ 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईले रेडियो मर्साङ 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक साता शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म एकैसाथ सुन्न सक्नेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आईसीआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक र समग्र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछौ। आजको कार्यक्रम भने हामी तामाङ समुदायको संस्कार संस्कृतिमा बोनबोको महत्व र भूमिकामा केन्द्रित रहेर कार्यक्रम बनाएका छौं। तामाङ समुदायको संस्कार र संस्कृतिमा बोनबोको महत्वपूर्ण स्थान रहेको छ। उनीहरू परम्परागत धार्मिक तथा सांस्कृतिक अगुवाको रूपमा जन्म, मृत्यु, विवाह, घरगोर तथा विभिन्न पूजा अनुष्ठान सञ्चालनमा भूमिका खेल्दछन्। साथै प्रकृति, भूमि, वन जंगल, पानी र पुर्खाप्रतिको सम्मानसँग जोड़िएको तामाङ मौलिक ज्ञान, विश्वास र परम्परालाई संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न बोनबोको योगदान अहम रहेको छ। आधुनिकतासँगै कमजोर हुँदै गएका यस्ता परम्पराको संरक्षणका लागि उनीहरूको ज्ञान, सिप र भूमिकाको अभिलेखीकरण तथा सम्मान गर्न आवश्यक छ। आज यिनै विषयको बारेमा थप जानकारी दिनको लागि हामीसँग हुनुहुन्छ बोनबो लोकबहादुर तामाङ। आजको कार्यक्रममा हामीले यसै विषयमा केन्द्रित रहेर उहाँसँग कुराकानी गरेका छौं। सुनौ यो कुराकानी। कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
1: धन्यवाद।
0: हामी चाहिँ आज यो तामाङ जातको बारेमा चाहिँ तपाईँसँग चाहिँ केही कुराकानी गर्दैछौ होइन, र म केही प्रश्नहरू चाहिँ हजुरलाई राख्छु। तामाङ जातिमा चाहिँ बोनबोको ऐतिहासिक तथा सांस्कृतिक महत्व चाहिँ के छ नि सर?
1: यसमा हाम्रो तामाङ जातित्वमा चाहिँ बोनबोको ऐतिहासिक चाहिँ हिजो पुर्खादेखि नै यो हाम्रो नरुवनदेखि नै भन्ने एउटा बोनबोले चाहिँ ऐतिहासिक यो महत्व बोकेर आएको हुनाले उसको चाहिँ अहिलेको जेनेरेसनमा चाहिँ तपाईँको बोनबो चाहिन्छ। हाम्रो यो ऐतिहासमा बोनबो खराब पूर्व कालदेखि नै नरुवनदेखि नै चलिआएको र यसले हाम्रो संस्कृति र समाजमा कल्याण गर्छ भनेर चाहिँ उहाँले जागरूक गरेर चाहिँ राखेको हुनाले हामीलाई यो अति नै महत्व छ। अनि यो विषयमा चाहिँ हिजो नरुवनले हामीलाई जातिको हिसाबमा तपाईँको हिंसुर बोन, छेन बोन, यी बोनहरूलाई चाहिँ महत्व दिनको लागि हामीलाई एउटै बोनले त अब सारा संसारलाई नसकिने र नभ्याउने अवस्थामा चाहिँ उहाँले ढुनसुर बोनदेखि लिएर मिछेन बोनदेखि लिएर तपाईँ हाम्रो चेले होइकर बोन बोनहरूको सुरुवात गरेर चाहिँ उहाँले हाम्रो समाजमा हाम्रो हिजो परपूर्व कालदेखि नै तपाईँ हाम्रो संस्कृतिमा चाहिँ यसरी महत्व र सेवा पुर्याउँदै आउनु भएको संस्कारलाई चाहिँ तपाईँ हामीले अहिलेसम्म जोगाइरहेछौँ र महत्व दिइरहेछौँ।
0: यो बोनबोको मुख्य भूमिका र जिम्मेवारी चाहिँ के हुन् र धार्मिक, सामाजिक र सांस्कृतिक रूपमा चाहिँ यसको भूमिका चाहिँ कसरी फरक पर्छ नि सर?
1: यसमा तपाईँको हिजो परपूर्व कालदेखि बाबुबाजेले मान्दै आएको यो बोनबोको जिम्मेवारी भनेको चाहिँ कस्तो हुन्छ भने प्रकृतिदेखि लिएर तपाईँ हाम्रो धार्मिकमा कसरी जान्छ भन्दाखेरि यो तपाईँ हामीले अहिलेसम्म भोगिरहेछौ, देखिरहेछौ र मान्दै आएको पनि छ। यो हाम्रो तामाङ बोनबो भाषामा तपाईँको गुन्यो पूर्णे र हाम्रो चाड राष्ट्रिय भाषाबाट चाहिँ तपाईँको के भनिन्छ भन्दाखेरि जनै पूर्णिमाको दिनमा चाहिँ सबै देवी देवताहरू गुफा बस्ने हिसाबले उहाँहरू चाहिँ यो जनै पूर्णिमाको दिनमा चाहिँ गुफाबाट प्रकृतिमा मानवताले मानव सृष्टिमा कसरी चाहिँ मान्दै आएको छ, कसरी चाहिँ यो धर्मलाई कुन रूपमा कुन हिसाबमा पूजा पाठ गरिरहेछ भनेर चाहिँ त्यसमा उहाँहरूले आफ्नो गुफाबाट बाहिर निहालेर चाहिँ हेर्ने दिनमा उहाँहरूको उसमा चाहिँ हामी बोम्बोहरूको चाहिँ हिजोबाट पहिले बोम्बोले लगाउने गोइला जामा पगरी आफ्नो रोल्मोहरू भनौँ घुम्रो माला अनि ढ्याङ्ग्रोहरू आफ्नो पुर्खाले हामीलाई देहको देन अनुसारको सम्पूर्ण सामानहरू लगाएर चाहिँ यी गुन्यौ पूर्णिमाको दिनमा चाहिँ एउटा बल र शक्ति प्रकृतिमा हाम्रो समाजमा केही घटना नघटोस् भन्ने हिसाबले अबदेखि हामीले देवी देवतालाई पूजा पाठ गर्नको निमित्त आजबाट ढोका खोल्यो भन्ने हिसाबले त्यसरी हामी जनै पूर्णिमाको दिन धर्मको हिसाबमा त्यसरी हामी मठ मन्दिर शिवालय भनौँ न अब गोसाईगुण्ड नाम प्रख्यातमा राखेर चलिआएको छ गोसाईगुण्ड पाँच पोखरी भैरव कुण्ड होइन यस्ता कुण्ड पोखरीहरूमा चाहिँ हामी त्यसरी आफ्नो रीति रिवाज कल्चर अनुसार चाहिँ धामी झाँक्रीलाई लगेर यसरी देवी देवतालाई पूजा गरेको अवस्था हुन्छ र समाजमा र संस्कृतिमा चाहिँ यसको भूमिका भनेको हामीले जुन देवी देवतालाई 33 कोटी देवी देवतालाई अब गुफाबाट फर्किनु भयो अब देवी देवता हामीले समाजको लागि कल्याण गर्नुपर्छ हामीले संस्कृतिको लागि जगेर्ना गर्नुपर्छ अबबाट हामीले यसरी पूजा पाठ गर्नलाई ढोका खोल्यो या खोलेन भनेर एउटा दैविक शक्तिबाट उहाँहरूसँग सोध खोज र त्यसरी गर्दै ल्याउँदाखेरि चाहिँ समाजमा के कस्तो अब हामीले आफ्नो जातिकै हिसाबमा देवाली बनाउने कुल पूजा गर्ने गर्नुहुन्छ होइन त्यो हिसाबले अब हामीले सुरु गर्दा हुन्छ कि हुँदैन हामीलाई केही भोलि तलमाथि अब बम्बो भाषाबाट वर्ग हामीलाई केही घटना घट्ला कि भन्ने हिसाबले चाहिँ त्यसरी फरक फरक किसिमले चाहिँ अब हामीले समाजमा गर्न पाउँछ या पाउँदैन भनेर बम्बोले चाहिँ आफ्नो गोइलो सहित लगाएर चाहिँ पहिरन पहिरेर चाहिँ मठ मन्दिरमा धाएर यसरी चाहिँ हामीले समाजको लागि र संस्कृतिको लागि चाहिँ यसरी शक्ति र हामीलाई यो बीचमा योगदान पुर्याउनलाई हामी बम्बोलाई पनि अलिकति शक्ति प्रदर्शन गर्नु भनेर चाहिँ हामीले यसमा पूजा पाठ गरेर चाहिँ अगाडि बढ्ने गर्छौँ हामीले अहिले
0: यो बन्बो चाहिँ कसरी छनौट अथवा नियुक्ति चाहिँ कसरी गरिन्छ होइन यसको लागि चाहिँ आवश्यक ज्ञान सिप वा योग्यता चाहिँ के कस्ता हुन्छन् र हजुरले यो कसरी सिक्नु भयो नि
1: जस्तै एउटा फ्यामिलीमा उहाँको घर परिवारमा बम्बो हुनुहुन्छ हजुरबा बुवा अथवा काका यस्तोहरू हुनुभएको ठाउँमा चाहिँ तपाईँको हिजो पुस्तौं पुस्तादेखि नै एक पुस्ता सकेपछि अर्को पुस्तालाई आफ्नो रीतिरिवाज अनुसार आफ्नो जातित्व हिसाबले तपाईँको हामी तामाङ जातित्वमा होस् हामी तामाङ जातिमा भनेको रेक्चेन ढुक्सी गर्ने भनिन्छ बम्बोमा अनि यो हिसाबमा चाहिँ तपाईँ हामीले यो मानवता मान्छे हेरेर यो सोझो मान्छे छ यो बम्बो हुन्छ यो यसरी बम्बोमा नियुक्ति गर्नुपर्छ भनेर हामीले नियुक्ति गरेको हुँदैन हेर्नुहोस् म्याम होइन यसमा चाहिँ के हुनुपर्छ भने उहाँको परिवारभित्रमा पहिला होइन अनि बुढा अथवा काका र जुठो पिठो लाग्ने आफ्नो वंशभित्रमा 13 दिने नजिकको दाजुभाइमा कोही हिजोको दिनमा बम्बो छ भने त्यसको चाहिँ उहाँको अन्तिम क्षण अब उहाँ बित्नु भयो र मरण सकेपछि चाहिँ एउटा अदृश्य शक्तिले चाहिँ उहाँलाई छोप्ने गर्छन् त्यो छोप्ने बेलामा चाहिँ हामी वरिपरि भएको बम्बो गुरुहरूले चाहिँ कसरी फैलाउँछ भने अब उहाँलाई त अब मरणमा त अब मर्नुभयो हिजोको अब पुर्खाको बम्बो एउटा हुनुहुन्थ्यो उहाँ हजुरबा हुनुहुन्थ्यो बित्नुभयो अब उहाँको रेसिम चाहिँ कता गयो त भन्दाखेरि उहाँको नातिलाई आयो त्यो नातिलाई आउँदाखेरि होइन सत्य रेक्सन हो कि होइन बम्बो बन्नलाई उहाँ लाइक छ कि छैन रेक्सनले छोएको हो कि होइन त्यो विषयमा हेरेर चाहिँ उहाँलाई हामीले अर्को बम्बोले निहालेर हेरेर उहाँले जोखान हेरेर चाहिँ कुन कुन बन यो समाजमा यो पृथ्वीमा कसरी यो प्रकृतिमा कसरी ल्याउने भनेर चाहिँ जोखान हेरेर उहाँले ल्याएको अनुसारले गर्दाखेरि हामीले पनि यसै गरी के अरे उहाँको रेक्सन छैन भनेर जोखान हेरेर हो भने उहाँलाई आफ्नो कल्चर अनुसार संस्कृति अनुसार हिजो बाउ बाजे जिजु बाजेले गरेको अनुसारले चाहिँ हामीले सिल ढुक्क गरेर चाहिँ उहाँलाई फेरि चाहिँ हामीले अर्को बम्बो छनौट गर्दै अगाडि ल्याएका छौँ र उहाँलाई चाहिँ जब रेक्सिन यो बाजेको रेक्सिन हिजो फलाना बाजे बम्बो हुनुहुन्थ्यो झाँक्री हुनुहुन्थ्यो उहाँको रेक्सिन चाहिँ अहिले उहाँलाई अदृश्य शक्तिमा भएर उहाँको जीवमा काम नै भइसकेपछि उहाँले फलाग्दाखेरि चाहिँ हिजोको पुर्खादेखि आफ्नो सधैँ पुर्खाबाट चाहिँ यो पुर्खादेखि नै मेरो पुर्खा यहाँसम्म छ अहिले यहाँसम्म आएको भन्ने एउटा इतिहास खुलाउन सकेपछि चाहिँ बल्ल अनि उहाँलाई आवश्यकता बम्बोको ज्ञान सिप जस्तै अब कसरी चाहिँ हामीले आफ्नो कुल अनुसारको देवाली कुल पूजा गर्ने भन्ने ज्ञान र सिपको योग्यताहरू चाहिँ हामीले यसरी प्रस्तुत गरेर अगाडि बढाइरहेछौ हामीले
0: यो बन्बोले चाहिँ जन्म विवाह मृत्यु तथा अन्य संस्कारमा चाहिँ कस्तो भूमिका खेल्छ नि सर
1: हाम्रो समाजमा नयाँ मान्छेको आगमन र जन्म भइसकेपछि चाहिँ भुम्बोले कुनै पनि कार्य गर्दैन तपाईँको हेर्नु है जन्म पश्चात नवरानको लागि चाहिँ भुम्बोले आफ्नो परापूर्व कालदेखि नै हिजो मानवताको सृष्टि गर्दाखेरि के भइरहेको थियो भन्दाखेरि अहिलेको सत्कर्म भन्दाखेरि भुम्ब ढुक्सी गर्ने चिलढुक गर्ने भन्छ चम्सी गर्नेलाई चाहिँ हाम्रो परापूर्व कालदेखि नै भुम्ब ढुक्सी गरेर चिलढुक गरेर चाहिँ त्यसको नवरन र नामकरण गरेर चाहिँ भुम्बोले साउन सिर्गम गरेर चाहिँ चोखो धुप बत्ती सहित राखेर चाहिँ उहाँले यसरी चाहिँ हाम्रो हिजो बाउबाजेले गरेको अनुसारमा चाहिँ अहिलेसम्म यसरी चाहिँ अगाडि बढिरहेछ र विवाहमा चाहिँ कस्तो हुन्छ भने तपाईँको अब अर्को गाउँबाट हाम्रो यता चेली ब्याउली लिनको लागि अब एउटा उताबाट त नर्बु छोरा लिएर त उताबाट जन्डी आउने भयो होइन यताबाट त हाम्रो अब कुम हो भन्छ यो हाम्रो चेली पठाउनको लागि चाहिँ विवाहमा चाहिँ कसरी हामीले अब भूमिका निर्वाह गर्छ भने त्यसमा चाहिँ हाम्रो भुम्बो पनि र भ्याउलापट्टि र ब्याउलीपट्टिको दुवै तर्फको गन्ध भुम्बो राखेर चाहिँ कहाँसम्मको देवी देवतालाई हामीले त अब यो बाटोमा यसरी काँडा लगाइरहेको छौँ यो बाटोमा यस्तो देवी देवता थियो यसरी यो देवी देवतालाई के दिएर आउनुभयो यो काँडालाई कसरी पन्छाउनु भयो भनेर चाहिँ हामीले एउटा भुम्बो र के अरे गन्धद्वाराबाट चाहिँ हामीले सोधखोज गर्छौँ हाम्रो संस्कार अनुसार भुम्बोले साङ सेरगाम र दायाँ बायाँ यो जोडीलाई केही दुःख पीडा भविष्यमा गएर दुःख पीड नहोस् भनेर त्यही आफ्नो बाउबाजे परापूर्व कालदेखिको भुम्बोहरूलाई स्मरण गर्दै देवी देवता 33 कोटि देवी देवता सबैलाई स्मरण गर्दै साङ सेरगाम धुप बत्ती बालेर चाहिँ उहाँहरूको विवाह सम्पन्न गरेको हुन्छ र मृत्युमा चाहिँ कस्तो हुन्छ भने अब हाम्रो मृत्युमा यदि भुम्बो मृत्यु हुनुभएको छ भने उहाँको अर्को भुम्बो उतार्नु परेको छ होइन र उतार्नु पर्ने छैन अब धेरै दुःख हुन्छ समाजमा यो के अरे प्रकृतिमा भुम्बो भएर भन्ने हिसाबमा मृत्यु पश्चात हामीले मृत्युमा चाहिँ कस्तो हुन्छ भने हाम्रो पुरेत लामा आउनुभन्दा अगाडि हामीले चाहिँ उहाँको यदि भुम्बो नै उतार्नु छ भने लामालाई अब हाम्रो सेर्की धोर्जे भन्छ यो धोर्जे देखाउनुभन्दा अगाडि उहाँलाई चाहिँ एउटा नङ्तर बत्ती सहित बालेर उहाँ बित्नु भएको बेलामा हामीले चाहिँ सिलझुप गरेर उहाँको रेक्सेनलाई बाँधेर चाहिँ उहाँको रेक्सेन हामीतर्फ छिचेर चाहिँ उहाँलाई मृत्यु पश्चात पनि हाम्रो पुरित आएर उहाँले भन्नुहुन्छ कि अब लासलाई जलाउनु पर्छ लानु पर्छ आफ्नो घाटसम्म भन्दाखेरि चाहिँ हामीले हाम्रो आज रात तपाईँको धेर लोकमा प्रस्थान हुँदैछ उहाँलाई के अरे प्रस्थान हुँदाखेरि चाहिँ दुःख कष्ट नहोस् तपाईँहरूले पनि त्यही बल प्राप्त गरेर चाहिँ उहाँलाई देवलोकमा पर्छ भन्ने हिसाबको स्थितिले चाहिँ हामीले एउटा शक्ति स्वरूप जागरूक गरेर चाहिँ हामीले यसरी के अरे जन्म विवाह र मृत्यु र अन्य संस्कारमाहरूमा चाहिँ यसरी भूमिका निर्वाह गरेर आइरहेको छ।
0: यो प्राकृतिक स्रोतमा पनि वन पानी भूमि वन्य जन्तु तथा प्रकृतिसँग चाहिँ सम्बन्धित तामाङ जातिका परम्परागत विश्वास र अभ्यासमा चाहिँ हाम्रो यो वनको चाहिँ भूमिका कस्तो हुन्छ नि?
1: वन जंगल जल पानी भूमि वन्य जन्तु तथा प्रकृतिसँग सम्बन्धित एउटा भुम्बोले कसरी निर्वाह गर्छ भने जुन ल यो दिन यो पूजा गरौं यो दिन यो पूजा गरौं भनेर एउटा सल्लाह भुम्बोले छोडिदिँदाखेरि गाउँ समाजले पनि मानेर ल प्रकृतिको पूजा तपाईँले पनि सुन्नु भएकै होला देख्नु भएकै होला होइन योबाट यो यसरी प्रकृति चेन्ज हुन्छ भन्ने त परापूर्वदेखि नै बाउबाजे र भुम्बोहरूलाई थाहा भएको हुन्छ होइन त्यो हिसाबले चाहिँ तपाईँले उहाँले प्रकृति बदल्नु अगाडि नै अब यसरी बदल्दैछ है भन्ने अगाडि नै उहाँले चाहिँ के गर्नुहुन्छ भुम्बोले चाहिँ भन्दाखेरि तपाईँको सृष्टि गर्ने एउटा देव त देव गुरु त हुनुहुन्छ उहाँहरूलाई स्मरण गर्दै अब 6 महिनापछि 6-6 महिना त हाम्रो मौसम फेरबदल हुँदै जान्छ परिवर्तन हुँदै जान्छ यो हिसाबले गर्दाखेरि यो हजुरले नै दिएको देन हो यो प्रकृतिको के अरे प्रकृति फरक हुँदै जानु र जल मौसम भूमि वन्य जन्तु यिनीहरू मौसम फेरबदल हुनु अगाडि नै अब फेरबदल हुन लाग्यो है भन्दैमा तपाईँको हिमाली पहाडी भेगमा बस्ने जीव जन्तुहरू अलिक गर्मी ठाउँ खोज्ने गर्मी ठाउँको जीव जन्तुहरू गर्मी मौसममा अब अलि शीतलता खोज्ने पहाडीतिर लाग्ने यस्ता चलनमा चाहिँ हो त्यसमा मिले पानी भूमि वन्य जन्तु तथा यो हरेक चिजलाई चाहिँ स्रोतहरूमा चाहिँ यसरी पूजा पाठ गरेर चाहिँ अगाडि बढाएर चाहिँ अहिलेसम्म यो अवस्थाले जाँदाखेरि न त कुनै यो हिसाबले चाहिँ तपाईँ हामी अगाडि बढ्दै र भूमिका निर्वाह गर्दै आइरहेछौ र अबको दिनमा चाहिँ अब अहिलेको युगमा कतिपय भूम्बहरूलाई त्यति विश्वास गर्दैन अहिलेको विषयमा उहाँहरू अब वैज्ञानिक युग भन्छ हिजो वैज्ञानिक युग हुनुभन्दा अगाडि अब हाम्रो हजुरबा बाजेहरूको पालामा त उहाँहरू नै वैज्ञानिक हुनुहुन्थ्यो उहाँहरू नै भूम्ब हुनुहुन्थ्यो उहाँहरूले नै गर्दाखेरि अहिलेसम्म बजाएर राखेको गाउँ समाजले तपाईँ हामीले चाहिँ उहाँहरूको दिएको देन अनुसार उहाँहरूले दिएको ज्ञान र सिप प्रयोग गरेर चाहिँ अहिलेसम्म हामीले प्रकृतिको स्रोतहरूलाई चाहिँ यसरी सक्नेसम्म चाहिँ बजाएर राखेर आफ्नो भूमिका खेलिरहेछौ।
0: बनपो मार्फत चाहिँ पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको जुन परम्परागत ज्ञान उपचार पद्धति यो जडीबुटी तथा प्रकृति संरक्षणको ज्ञानको कुरा गर्नुभयो नि हजुरले, यो प्रकृति संरक्षण सम्बन्धी ज्ञान चाहिँ के कस्तो छन् नि?
1: हिजो र अहिलेसम्म मैले सकुन्जेलसम्म मैले भम्बो काम गरिरहेछ र तपाईँको बिरामीलाई भयो हामीले आफ्नो ज्ञान र सेवहरू प्रयोग गरेर जडीबुटी औषधिहरू पुर्खाबाट हाम्रो पहाड़ी भेगमा तराई भेगमा पाउने तराई भेगकै छुट्टै औषधिहरू जडीबुटी खोज्छ भने पहाड़ी भेगमा हिमाली भेगमा जस्तै पाँच औले ठुलो औकती पदम जल होइन निरमसी जटमसी भन्ने जडीबुटीहरू धेरै इत्यादि जडीबुटीहरू प्राप्त हुन्छ होइन। यो जडीबुटी पद्धतिबाट हामीले के अरे आफ्नो ज्ञान जस्तै भूम्बो विधिबाट उपचार गर्दै जाँदाखेरि यो भूम्बो विधिबाट अलिकति लागेन भने तपाईँको जडीबुटी अपनाएर हुन्छ कि यसरी हामीले उपचार गर्दै गइसकेपछि जब यो उपचार गर्ने पद्धति जस्तै म एउटा भूम्बो भएर मैले सकेन अब अर्को भूम्बो छ है मेरो रेक्सेनको मेरो वंशमा अर्को रेक्सेन आएर चाहिँ टुङ्गी गरेको भूम्बो छ है मैले जानेको सम्म चाहिँ उहाँलाई हस्तान्तरण गरेर चाहिँ जानुपर्छ मैले अब मेरो जाने दिन भयो भन्ने थाहा पाइसकेपछि मैले नसक्ने अवस्था भइसकेपछि चाहिँ हामी भूम्बो मार्फत चाहिँ के हुन्छ भने अर्को भूम्बोलाई बोलाएर चाहिँ कस्तो हुन्छ भने होइन ज्ञानहरू चाहिँ एकले अर्कालाई हस्तान्तरण गरेर चाहिँ उहाँ सर सल्लाह गरेर चाहिँ आफूसँग बढी छ भने उहाँलाई यसरी नै ज्ञानहरू दिएर जडीबुटीहरू हामीले उपचार गर्ने पद्धतिहरू उपचार गर्ने विधिहरू यो बिरामीलाई यो उपचार गर्नु यो बिरामीलाई यो पद्धतिबाट यो एङ्गलबाट यो यसरी देवी देवता पूजा गरेर प्रकृति पूजा गरेर यो हिसाबले प्रकृति देवताले हामीलाई असर पुर्याएको हुन्छ त्यो चिजलाई चाहिँ प्रकृतिभित्र रहेको सम्पूर्ण देवी देवतादेखि लिएर हरेक चिजलाई पूजापाठ गरेर चाहिँ बिरामीले उपचार गर्नु यो पद्धति अप्नायो भने हामीले भोलिको दिनसम्म हामीले भूम्बो कार्य गर्दाखेरि भूम्बोको कार्यक्रम गरेर भूम्बोको पद्धतिबाट उपचार गर्दाखेरि हामीलाई कुनै बिरामीबाट कुनै पनि गुनासो आउँदैन भन्ने हिसाबले चाहिँ हामीले एकले अर्कालाई चाहिँ यसरी हस्तान्तरण गरेर चाहिँ अगाडि बढेको हुन्छ।
0: यो जलवायु परिवर्तन अनि जस्तै प्राकृतिक विपद र वातावरणीय परिवर्तन सम्बन्धी समुदायको परम्परागत ज्ञान छ नि यो तपाईँहरूको यो बनकोमा त्यसमा चाहिँ जुन यो कुराहरूलाई संरक्षण गर्नको लागि चाहिँ यहाँहरूको भूमिका अथवा योगदान चाहिँ के छ नि?
1: अब मौसम फेरबदल हुँदैछ है वर्षायामको मौसम सकिने लाग अब हिउँदे मौसम आउँदैछ है भन्ने कुराहरूमा कसरी चाहिँ विपदहरू आउँछ समुदायको परम्परागत ज्ञानहरूमा कसरी चाहिँ हामीले अगाडि बढ्छ भन्दाखेरि तपाईँको यसमा समुदायले नै पहिला नै सुझाव र सल्लाह दिएको हुन्छ बर्खे मौसम छुटेर अब हिउँदे मौसममा परिवर्तन हुँदैछ यी बीचमा चाहिँ हामीलाई बाढी पहिरोहरू आउन सकिने हाम्रो अब धन धनको क्षति हुन सक्ने भनौँ अब खेती योग्य जमिनहरूको क्षति गर्न सकिन्छ उदाहरणको लागि अब पारी भेर पाएको छ के देवी छ कुन देउता छ भन्ने कुराहरू अनि बन्धुले नै ल हामीले यसपाला पूर्वपट्टिको देवी देउतालाई अब अस्ति हिउँदामा पूजा गर्यो भने अहिले पश्चिमपट्टिको हुन्छ कि उत्तरपट्टिको हुन्छ कि दक्षिणपट्टिको यो देवी देवतालाई चाहिँ यसरी हामीले पूजा पाठ गरेर चाहिँ समुदायले जोगाउनु पर्छ हामी समुदायमा भएको जन धनको क्षतिलाई नाश गर्नुभन्दा अगाडि अलिकति हामी अगाडि सतर्क भएर चाहिँ प्रकृतिको पूजा पाठ गर्नुपर्छ है भनेर चाहिँ हामीले समुदायमा मङ्सिर लागिसकेपछि मङ्सिर पुसमा पर्ने के अरे उदाउली उभौली पर्वमा हाम्रो गोठ पूजाहरू गरिरहेछौँ यो हाम्रो जनै पुर्ने गुन्यो पुर्ने पछि लागेपछि हामीले हरेक दिनमा हाम्रो घरकोदेखि लिएर वनसम्मको देवी देवतालाई चाहिँ राम्रोसँग धुमार गरेर चाहिँ हाम्रो समुदायलाई यसरी बजाएर चाहिँ परम्परागत हिसाबमा चाहिँ तपाईँको हाम्रो यो हिसाबले चाहिँ तपाईँको बम्बोको भूमिका र योगदान दिएर अगाडि बढिरहेको छ।
0: जस्तो यो बनपोले चाहिँ समुदायमा सामाजिक सद्भाव, यो नैतिक मूल्य, अनुशासन वा यो विवाद समाधानमा चाहिँ कस्तो भूमिका खेल्दैछ?
1: बम्बो भनेको एउटा गाउँमा प्रकृतिको पूजा गर्ने, कुल कुलायनको पूजा गर्ने एउटा पुजारी जस्तै हो। यो पुजारी हो एउटा हाम्रो गाउँ ठाउँमा हामीले मान्दै आएको पुजारी हो र यसमा अलिकति वाद विवादहरूमा कसरी जोडिन्छ भने गाउँ समाजमा चाहिँ कस्तो छ भने अहिले एकले अर्कालाई आरोप लाउने कि, जस्तै अब पल्लो घरमा बिरामी छ भने पल्लो घरको मान्छे अलिकति नजर राम्रो भएको के अरे हुन्छ त भन्ने हिसाबमा त्यसमा चाहिँ कसरी जानुपर्छ भने दुवै चिजलाई बम्बोलाई पनि र समाजलाई पनि सहजीकरण हुने तरिका चाहिँ कसरी जान्छ भने तपाईँले एकले अर्कालाई आरोप प्रत्यारोप लाउने पद्धतिलाई चाहिँ यो होइन। प्रकृतिको नियम अनुसार हामीले जन्म लियो, प्रकृतिको नियम अनुसारमा मृत्यु हामीले मर्नै पर्छ भन्ने हिसाबहरू यी कुराहरूलाई गाउँ समाजमा एकले अर्कालाई चाहिँ यो विषयको कुराहरू सम्झाउने र यसमा ल प्रकृतिले दिएकोमा अब हाम्रोमा यहाँ देवी देवता छ भने भूतप्रेत पनि छ। हाम्रो यो भूतप्रेत तपाईँले चलाएर उठ्ने होइन, मैले चलाएर उठ्ने होइन, यो भनेको हामी पनि कतिपय अब गाउँ समाजबाट एक ठाउँबाट अर्को ठाउँमा हिँड्छौँ साथीभाइसँग रमाइलो गर्दै हिँड्छ हो, त्यस्तै देवी देवताहरू पनि अघि नै मैले तपाईँलाई एउटा विषयमा पनि भनिसकेको छ कि जलवायु परिवर्तन मौसम फेरबदलमा अब एकले अब देशीको वन्य जन्तुहरू पहाडतिर लाग्ने, बेसीमा गर्मी भयो अब शीतल खोज्न जाने, अब पहाडतिरको जीव जन्तुहरू के अरे जाडो भयो अब गर्मी खोज्न जान्छु भनेर बेसीतिर लाग्यो जस्तै उहाँहरू पनि देवी देवताहरू पनि आज यो ठाउँमा खेल्यौ, यो ठाउँमा बस्यौ, यही ठाउँ भन्दा पनि अलि नयाँ फराक ठाउँमा आवत जावत गरेको बेलामा चाहिँ तपाईँ हामीलाई दुख बिमा टाउका दुख्ने, रिङ्गटा चलाउने, भगवती लाग्ने, यी कुराहरू एकासी ज्वरो आउने, एकासी मुटु खाने, यस्ताहरू चाहिँ कसरी हुन्छ भने हो यो कुराहरूलाई चाहिँ हामीले पहिलाएर चाहिँ समाजमा यी सिपहरू यी ज्ञानहरू यी भनाइहरू चाहिँ प्रकट गर्न सक्यौं र एकले अर्कालाई दोष प्रत्यारोप आरोप लगाउने काम नगर्नु। यो देवी देवतालाई हामीले एउटा धुमार गर्यो भने उहाँले छोडेर जान्छ, हामी एउटा मानव त हो, उहाँ हिँड्ने बाटो देखिँदैन, उहाँ एउटा अदृश्य शक्तिमा लिएर चाहिँ एक ठाउँबाट अर्को ठाउँमा आवत जावत हुन्छ। यही कुराहरूलाई चाहिँ हामीले यसरी चाहिँ के अरे तपाईँको यो विवादहरू यो उसमा चाहिँ यसरी चाहिँ हामीले अनुशासनमा चाहिँ हामीले यो समाजलाई सद्भाव र नैतिक मूल्य कायम गर्नलाई चाहिँ यसरी अगाडि बढिरहेछौ। जब मैले यो गोन कार्य सम्हालेर अगाडि बढिसकेपछि चाहिँ पुरुषी भनेको कस्तो हुन्छ मलाई देखाउनु त भन्ने हिसाबले उहाँहरूलाई नै म एउटा उदाहरण दिने, यस्ता प्रश्नहरू गर्ने गरेर चाहिँ उहाँहरूलाई यसरी चाहिँ मैले सबैसम्मको चाहिँ होइन उहाँहरूलाई यो अल्झेकोहरूलाई चाहिँ यसरी समाधान गरेर चाहिँ अगाडि बढिरहेको छ। म
0: यो बनपोको ज्ञान र परम्परा नयाँ पुस्तामा चाहिँ कसरी हस्तान्तरण हुँदै आएको छ होइन, र युवाहरूको चाहिँ सहभागिता यसमा कस्तो छ, अनि सँगसँगै यो बनपो संस्थाको संरक्षण र निरन्तरतामा तामाङ महिलाहरूको भूमिका चाहिँ कस्तो छ नि सर?
1: अब आफ्नो बाउ बाजेपछि अब एउटा झाँक्रो थियो भने अर्को झाँक्रो निस्क्यो, उहाँलाई हस्तान्तरण गर्दै आएको पनि थियो र भएको पनि थियो, र अहिलेको अवस्थामा आएर युवा पुस्तामा चाहिँ कस्तो भयो भने अब त अहिलेको जमानामा त अब कसैले अब त्यति यो बन्धुले त्यति के अरे विश्वास नलिने भयो, यो अन्धविश्वास हो, यो बन्धुले अब हामीले देख्ने कुरा पो गर्छौ त नदेख्ने कुरा कसरी देख्छ यो बन्धुले भन्ने हिसाबको उहाँहरूलाई भ्रम फैलिएको छ, र उहाँहरूले अहिलेको 22औं शताब्दीमा वैज्ञानिक युगमा चाहिँ यो हिसाबको पद्धति चाहिँ हुँदैन भन्ने हिसाबले तपाईँको युवाहरूको सहभागिता प्राय जसो कमै देखिन्छ। चासो राख्ने युवाहरू लिन पनि आउँछौ, त्यसमा उहाँलाई नाइनास पनि गर्दैनौ, हामीले जानेको ज्ञान बुझेको हामीले लिएको प्राप्त गरेको सिद्धि गरेको तन्त्र मन्त्र ज्ञान ध्यान जपहरूलाई उहाँलाई हस्तान्तरण गरेर कतिपय युवाहरू त विश्वास गरेर आउनुहुन्छ र अगाडि बढ्नुहुन्छ। हिजोको नरुगुनको पालादेखि नै हामीलाई सिलढुप गर्नलाई हाम्रो झिहो झिउमो लगन लामोदेखि नै तपाईँको कस्तो थियो भने एउटा गुम्बा गुम्बा बोक्नलाई महिला त्यसमा बत्ती बाल्नलाई महिला बत्ती बोक्नको लागि गुफा बस्न जान्छ, गुफा बस्न जाँदाखेरि एउटा मूल बत्ती जलाएर अब गुफामा लगेर जानुपर्ने छ, त्यसमा महिला चाहिँ सहभागी हुनुपर्छ। त्यसमा तपाईँको के हुन्छ भने हरेक चिजमा हामीले सेरगाम फुल्सी गर्छौँ भन्छ, हाम्रो देवी देवता कुल कुलाइनलाई हामी सेरगामसँगमा फुल्सी गर्छौँ भन्छ। यो सेरगाम बनाउनको लागि पनि महिलाको पूर्ण हात हुन्छ, तपाईँको हाम्रो घर परिवारमा भएको आमा समूह जस्तै आमा महिलाहरूले नै यसरी बन्धुलाई चाहिने सम्पूर्ण सामग्री र कतिपय सेरगामहरू चाहिँ महिलाले बनाउनु पर्ने अवस्था भएको हुनाले नै यसमा महिलाको पनि भूमिका राम्रै रहनु पर्छ र रहन्छ पनि।
0: यो आधुनिक शिक्षा अनि यो धर्म संस्कृतिमा पनि अहिले पछिल्लो समयमा त परिवर्तन आइरहेको छ होइन, र यो बसराई र आधुनिकीकरणले चाहिँ तपाईँको परम्परामा चाहिँ कस्तो प्रभाव परेको छ नि?
1: संस्कृतिमा आएको परिवर्तनमा तपाईँले त्यति चासो नगर्ने, हिजोसम्म चाहिँ गाउँ समाजमा बसेर भन्नुको कार्यहरू भन्नुको विधिहरू गरिरहेको समाजहरू र आधुनिक शिक्षाको लागि परिवर्तन गर्नको लागि भविष्य निर्माण गर्नको लागि चाहिँ उहाँहरू एक ठाउँबाट अर्को ठाउँमा बसे सर्ने यस्ता आधुनिक शिक्षाहरू लिने भएको हुनाले चाहिँ अहिलेको बोनमा चाहिँ तपाईँको हामीलाई चाहिँ कसरी प्रभाव गरिरहेको छ त्यो समाजमा छैन। हिजो समुदाय 120 धुरी थियो भने अहिले त अब 50 धुरी मात्र छ, सबैले घर धुरीको घर संख्या त अब बसे सरेर अर्कै ठाउँमा गइसक्यो। हामी बोनमुले गर्ने प्रकृतिको पूजा पाठ जप ध्यानमा चाहिँ समस्याहरू पुर्याइरहेको छ कि म्याम। हामीले भनेको बेलामा अब प्रकृतिको पूजा गर्न नपाउने, हिजोको बाउबाजेले अब प्रत्येक वर्ष जेठमा हुन्छ कि नयाँ वर्षमा हुन्छ कि तपाईँको पुरा गाउँ समाजलाई सल्लाह गरेर चाहिँ तपाईँको अगाडि बढेर संसारी पूजा गर्नुहुन्थ्यो। एउटा शान जंगल खोला नालाको छेउमा गएर यहाँ धुप बत्ती अलिअलि अछि त उठाएर तपाईँको गाउँ समाजबाट यसरी पूजा पाठ गर्नुहुन्थ्यो भने अहिले त्यो पूजा पाठ कतिपय ठाउँमा हट्दै गएको छ र गर्दा पनि

0: दर्शन गरेर चाहिँ एउटा पूजा पाठ गर्दाखेरि चाहिँ के नै हुन्छ र भन्ने कुराहरू त्यो पूजा पाठमा गर्न नदिने होइन, त्यो गर्दाखेरि तपाईँको संस्थाहरू छ, संस्थाले अगाडि बढ्नको लागि हिजो हामी प्रकृतिको पूजा गर्ने पुजारी बन्धुलाई सदैदेखि पछाडि राखिएको रहेछ भनेर चाहिँ हामी अगाडि बढ्दाखेरि चाहिँ तपाईँको कतिपय ठाउँमा कतिपय के अरे संस्थाहरूमा कतिपय सरकारी निकायहरूमा चाहिँ सकेसम्म यो बन्धुको कार्य होइन बुझे पनि अलिकति अबुझ भएर हाम्रो यो बन्धुलाई कसरी अहिलेको कानून अनुसार चलाउनको लागि अहिलेको सरकार अनुसार चलाउनको लागि हामीले के गर्नुपर्छ हामीले कसरी अगाडि बढ्नुपर्छ भन्ने यस्तो विषयमा पनि हामी अगाडि बढ्दाखेरि चाहिँ उहाँहरूले त्यति चासो नदिएको जस्तो हामीले प्रकृतिको पूजा गर्नुपर्छ, देवी देवताको पूजा गर्नुपर्छ र हामीले अलिकति प्रकृतिको प्रकोपलाई पनि धेरै त हामीले छिर्न सकिँदैन रोक्न सकिँदैन, ऊ पनि प्रकृतिले गर्नुपर्ने प्रकोप हो, त्यसमा पनि हामीले केही राहत सहयोग गर्न सकिन्छ, हामी पुजारी हौ, हिजो पर पूर्व कालदेखि नै हाम्रो बाउ बाजे जिजू बाजे नै पुजारी भएर लिएको हामी यस्तो बोन धर्मको बोन हामी झाँक्रै हौ भन्दाखेरि पनि अहिलेको अवस्थामा चाहिँ संस्थाहरू अलि चाँडो अब त्यसलाई निरन्तरता दिएर खोज तलाश नगरेर संस्थाहरू दर्तामा नल्याइदिने यस्तोहरू गतिविधिहरू चाहिँ हामीले भोगिरहेछौ र देखिरहेछौ पनि हामीले चाहिँ अहिलेको हिसाबमा चाहिँ
1: यो तपाईँको यो बन्पोको परम्परागत ज्ञान र संस्थालाई संरक्षण अभिलेखीकरण तथा पुष्टान्तरण गर्न चाहिँ के कस्तो पहलहरू भइरहेको छ र के गर्न आवश्यक छ अनि स्थानीय तहले अनि नेपाल सरकारले चाहिँ यसलाई मान्यता चाहिँ दिँदै आएको छ कि छैन, के छ तपाईँको विचार चाहिँ?
0: यो अहिले पछिल्लो समयमा आएर नेपाल सरकारले अलिकति अब के अरे यो हिसाबमा उहाँले पनि विश्लेषण गरेर हो या बुझेर हो अलिकति बन्धुको प्रजातिलाई एउटा संस्थाहरू स्थानीय सरकार नेपाल सरकार कसरी हेरिरहेछ भने यो विषयमा चाहिँ अलिकति 100% हाम्रो अब 25% जति चाहिँ उहाँहरूले अलिकति साथ दिएर चाहिँ अगाडि लिएको अवस्था छ र यसको बन्धुको परम्परागत ज्ञान र संस्थालाई संरक्षण गर्नको लागि चाहिँ कस्तो हुनुपर्छ भने हिजो आफ्नो प्रकृतिको पूजा पाठ चाहिँ हिजोबाट नै गरिआएको रहेछ र यसलाई अझ सुदृढ र बलियो बनाउनको लागि यो विषयमा चाहिँ हिजोबाट आफ्नो परापूर्व कालबाट नै उसको सन्तानमा उसको बाउबाजेमा उसको वंशमा चाहिँ कति पुस्तकदेखि कति पिँढीदेखि चाहिँ यो धामी झाँक्री काम गरेर मन काम गरेर चाहिँ आएको रहेछ, यो खुलाएर चाहिँ अहिलेको समाजमा अहिलेको संरक्षणमा कतिपय छ भने तपाईँको कुनै त होला सही सत्य आफ्नो भ्याक्सिन उतारेर आफ्नो कुलाइनबाट आउने पनि होला, कुनै त अब देवीको दैविक शक्ति अदृश्य शक्ति लिएर आएको पनि होला, उहाँले अदृश्य शक्ति लिएर दैविक शक्ति लिएर गर्नेले कुन कार्य गर्ने र हिजो परापूर्व कालदेखि उसको वंशानुगतदेखि नै भन्नुको काम गर्नेले कुन कार्य गर्ने यो कार्यहरू छुटाएर चाहिँ यो वंशानुगत बोनले यो कार्य गर्ने र अहिलेको आउने यो दैविक शक्तिगत बोन कार्य गर्नेले चाहिँ यो कार्य गर्ने भनेर चाहिँ यी कार्यहरूको चाहिँ विभाजन गरेर चाहिँ अगाडि बढ्यो भने आगामी दिनहरूमा चाहिँ यो हिसाबमा चाहिँ प्रकृतिको पूजा हिजो नेममै हिजो सदयुगको इतिहास नै सकिन प्रकृतिको पूजा गर्नलाई के अरे अहिलेको अवस्थामा आएर अहिलेको यो प्रकृतिको नेममा हिजो बोन धर्मबाट नै बोनले गरेको प्रकृतिको पूजा पाठ जप ध्यान आराधना गर्ने चाहिँ बोनबाट नै हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
1: सर हामी कार्यक्रमको अन्ततिर नै आइसकेका छौँ होइन, र यो तामाङ जातिको संस्कृति पहिचान प्राकृतिक स्रोत संरक्षण र सामाजिक एकता कायम राख्न बन्पोको भूमिका चाहिँ आगामी दिनमा चाहिँ कसरी सुदृढ गर्न सकिन्छ नि?
0: आउने दिनमा चाहिँ यो जातिको हिसाबको धामी झाँक्री बन्पोले चाहिँ के गर्नुपर्छ भने प्रकृतिको पूजा नियम अनुसार होइन वन जंगल जल भूमि वन्य जन्तु देवी देउराले आफ्नो आफ्नो कुल कुलाइन देवी देवतालाई धूप बत्तीदेखि लिएर हरेक के चाहिन्छ त्यो चाहिने अनुसारको सबै चिजलाई चाहिँ आफूले पनि प्रकट गरेर र गाउँ समाजमा र प्रकृतिमा हुने चिजहरूलाई पूजा पाठ गरेर चाहिँ अझै पनि हामीले अहिलेको समयमा आएर पनि हिजो बाउबाजेले पुजेको र पूजा पाठ गरेको अनुसारमा चाहिँ हामीले पूजा पाठ गरेर अगाडि बढ्न सक्यौँ भने आगामी दिनहरूमा चाहिँ तपाईँले भनेर जस्तै हाम्रो जातित्व हिसाबको सांस्कृतिक पहिचान पनि बज्ने भयो। अहिलेको जमानामा अब एउटा धाप्रे भयो भन्छ आफ्नो दामै

0: गरिरहेको त्यो होइन। हाम्रो हिसाबले हिजो धार्मिकले लाउने गैलाहरू कुन हिसाबको छ, संस्कृति समाजमा कसरीको पहिचान छ त्यो पहिचान देखाउनु पर्छ, र प्रकृतिलाई कसरी बुझ्नु पर्छ त्यो प्रकृतिको पूजा पाठ सदयुगमा पुर्खाले कसरी गराएको छ त्यो पूजा पाठ गरेर चाहिँ अगाडि बढ्नु पर्छ, र अहिले आउने भावी पुस्ताले पनि यसलाई हो रहेछ हाम्रो पुर्खाले हिजोसम्म यसरी पूजा पाठ गर्दै आएकोलाई हामीले पनि पूजा पाठ गर्नुपर्छ, जप गर्नुपर्छ, हाम्रो पनि बोनको धर्म र बोन संस्कार हामीले पनि ल्याउनु पर्छ भन्ने चाहिँ आउने पुस्तालाई पनि साझा स्मरण हुने गरी चाहिँ हामी अगाडि बढ्यो भने यो हाम्रो सांस्कृतिक पहिचान प्रकृतिको स्रोत संरक्षण सामाजिक एकता चाहिँ आगामी दिनसम्म कायम रहन्छ कि भन्ने चाहिँ मलाई एउटा आस्था र विश्वास छ।
1: सर, व्यस्त समयको बावजुद पनि तपाईँले कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
2: सुन्नुभयो तामाङ समुदायमा बोन्पोको महत्वबारे लोकबहादुर तामाङ संघको यो कुराकानी। यिनै कुराकानी सँगसँगै कार्यक्रम साइनोको आजको श्रृंखला यति नै। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नेछ। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टीमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुजनलाई विशेष धन्यवाद दिँदै म मीना गुरूङ पनि बिदा हुन्छु। तपाईको साता सुखद रहोस्। नमस्कार।

0: भनेपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मूर्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Media,
1: Extreme Energy Drink.
2: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर सात लमजुङ
5: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664520532 मोबाइल 9864090301 9864074065
5: नोट फल सिलिङ कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
6: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
7: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटेको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
6: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
8: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
9: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
5: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लमजुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 9861 23284 र 9921 80746

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मङ्गलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204375 5245। विश्वास तपाईँको, सेवा हाम्रो।
4: गुड मर्निङ मिस,
5: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
6: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
5: भेरी गुड, डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
7: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
8: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
10: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्नान व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 9856078925, कृष्ण घले पुरानो बैंक चोक 9841628127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9460074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665520156, अध्यक्ष भरत श्रेष्ठ 9560045248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560045670, महासचिव विपिन श्रेष्ठ 9412385, कोष अध्यक्ष भरत विष्ट 9560045357।
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
0: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज।
4: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
5: तिमी पनि मेरो लागि सबथोक हो नि दिदी, म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
6: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु, पढ्छ है छोरी? ओइ पढ्छ नि है।
7: रामा जस्ता बाबुहरू,
0: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पङ्गिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
8: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
7: यो जन्मिनु सक्दा त मेरो गर्वै तुएको भए हुन्थ्यो नि।

0: साथै हिन्दी चलचित्र टक्सी
1: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो, लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
2: मैं आपको छोड़कर नहीं जाऊंगा बाबा।
3: आप मुझसे नफरत करते हैं।
0: कलाकारहरू रॉकिंग स्टार यश किया
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: Marsang DFM 95 MHz. 95 MHz.
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
7: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
7: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
7: The BBC World Service, right here on Zeno.fm.
10: नेपाल खबरमा अब पूरा खबर। भोटेकोशीको विनाशकारी बाढ़ीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी निरन्तर भइरहेको छ। बाढ़ीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याएपछि 900 भन्दा धेरै कर्मचारी तथा श्रमिकको अवस्था अझै थाहा हुन सकिरहेको छैन। सुरूङ भूमिगत विद्युत गृह कार्यालय तथा आवास क्षेत्रमा फँसेकाहरूको खोजी काम भइरहेको नेपाली सेनाले जनाएको छ। खोजीको क्रममा हिजो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरूङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो भने एउटा शव फेला परेको थियो। त्रिशुली 3A सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राविधिक सहित 93 जनाको संयुक्त उद्धार टोली परिचालन गरी खोजी र उद्धारको काम भइरहेको छ। दुई कर्मचारीको जीवित उद्धारले उद्धार टोलीको प्रयासलाई थप नयाँ आशा दिएको भए पनि सुरूङभित्रको अवस्था अझै चुनौतीपूर्ण छ। त्रिशुली 3A अझै 39 जना सम्पर्कविहीन छन्। त्रिशुली 3B आयोजनामा आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान भएको छ। ती संरचनासम्म पुग्ने बाटो बाढ़ीले क्षति गरेकोले एक्सकाभेटरबाट बाटो खन्ने र माटो तथा ढुंगा पछ्याउने काम भइरहेको छ। त्रिशुली 3B 191 जना सम्पर्कविहीन छन्। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङभित्रबाट यसअघि नै दुई शव फेला परिसकेका छन्। माथिल्लो त्रिशुली 1 आयोजनामा पनि खोजी काम भइरहेको सेनाले जनाएको छ। यो आयोजनामा कार्यरत 557 जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत आयोजनामा पनि नेपाली तथा विदेशी विशेषज्ञ सहितको संयुक्त टोलीले खोज तथा उद्धारको काम गरिरहेका छन्। त्यहाँ 6 सम्पर्कविहीन छन्। उनीहरू भूमिगत विद्युत गृहमा फँसेको अनुमान गरिएको छ। रसुवागढ़ी जलविद्युत आयोजनामा 93 जना सम्पर्कविहीन रहेकोमा उनीहरूको पनि खोजीको प्रयास भइरहेको छ। लाङटाङ र चिलिमेमा सुरूङभित्र क्यामेरा तथा प्राविधिक उपकरण मार्फत खोजी तथा माथिल्लो त्रिशुली 1 वैकल्पिक सुरूङ मार्फत प्रवेश गर्ने प्रयासलाई थप प्रभावकारी बनाउने गरी काम भइरहेको जलविद्युत आयोजनाले जनाएका छन्। रसुवाको भोटेकोशी नदीमा गएको 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव फेला परेको छ भने 5,953 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 5,053 जना अझै सम्पर्कविहीन रहेका हुन्। 13,095 जनाको भने उद्धार भइसकेको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले भोटेकोशी बाढ़ीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि 4,96,00,000 अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात झण्डै 7,49,00,000,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपील गरेको हो। भोटेकोशी तथा त्रिशुली नदीमा बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा धेरै नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग राष्ट्रसंघले अपील गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरू हुनु अघिका लागि 4 महिने योजनालाई यो सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसंघको कार्यालयले जनाएको छ। नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पीटर्स याहिरीले यो सहयोग अपीलको मुख्य प्राथमिकता सरकारकै नेतृत्वमा हिउँद लाग्नु अघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत उपचार, सफा पानी र नगद सहयोग पुर्याउनु रहेको बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवावीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि अहिले यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका थिए। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवान खोला र थाक्रे दुईको कमेरीवीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णवीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ। कृष्णवीरमा सड़क भाड़ी भाँसिएपछि काठमाण्डौ हेटोड़ा जोड्ने सड़कमा गाड़ीको चाप बढ़ेको छ। त्रिभुवन राजपथसँगै भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली तथा फाखेल मार्गमा अत्यधिक चाप बढ़ेको हो। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले भीमफेदी कोगटे इप्पा सिस्नेरी खण्डलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने गरी तयारी थालेको छ। प्रदेश सरकारका अनुसार यो सड़कको मरमत तथा स्तर उन्नतिका लागि चालू आर्थिक वर्षमै बजेट विनियोजन भएको छ। सड़कको अवस्था हेरेर तत्काल आवश्यक मरमतको काम अघि बढ़ाई गाड़ी आवागमन योग्य बनाउने तयारी भएको प्रदेश सरकारले जनाएको छ। यो सड़क सञ्चालनमा आएपछि हेटौँडा काठमाडौँ आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्ग लगायत मुख्य सड़क अवरूद्ध भएका बेला यात्रु तथा गाड़ीलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
11: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
12: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
11: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
12: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
11: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
12: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
11: मोबाइल 9855-6076 9855-6079 9511-62594 9510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमेलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ, तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाइरहनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ। आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रका धेरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ, अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज बिहान चितवनको त्रिशुली कालीखोला क्षेत्र पर्वत लमजुङ लगायत एक दुई मा पानी परेको थियो। गैराती सबैभन्दा धेरै पाल्पाको अर्चालीमा 70 मिलिमिटर भन्दा धेरै पानी परेको छ। भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाई छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएका र चिनिया समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाका पछि लागेर नआत्तिन पनि महाशाखाले अनुरोध गरेको छ। पुष्टि नभएका सूचना तथा हल्लाका आधारमा नआत्तिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ। अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रण उजेश्वरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन रातभर जागराम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ। नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कणेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरू गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अब विदेशको खबर। चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र चीन नेपाल सीमाको गिरोङ क्षेत्रमा पहिरोपछि आएको बाढ़ीका कारण ज्यान गुमाउनेहरूको संख्या 31 जना पुगेको छ। गएको अगस्त 26 तारीक अर्थात भदौ 10 गते बुधबार आएको पहिरोमा ज्यान गुमाउनेहरूको संख्या 31 पुगेको स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। कमाण्ड सेन्टरका अनुसार पहिरोपछि आएको ठूलो बाढ़ीबाट 531 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य भइरहेको छ। उद्धारकर्मीले 987 वटा व्यक्तिगत सामान भेट्टाएको समेत बताएका छन्। हिमाली क्षेत्रमा हिमचट्टान सहितको पहिरोको आज 11 दिन भइसकेको छ। अब एउटा खेल खबर। इंग्लिस प्रिमियर लीग फुटबलमा गैराती भएको खेलमा लिभरपूलले एप्सुइच टाउनलाई 2 गोलले हराएको छ। लिभरपूलको जितमा दुवै गोल अलेक्जेन्डर इसाकले गरे। नयाँ प्रशिक्षकमा एन्डोनी इराओला आएता लिभरपूलको यो पहिलो जित हो भने यसले उनलाई ठूलो राहत दिएको छ। यसअघि लिभरपूलले लीगमा न्यूक्यासल युनाइटेड र नटिङ्गम फरेस्टसँग 2-2 गोलको बराबरी खेलेको थियो। 3 खेलमा 1 जितसहित लिभरपूलको 5 अंक भएको छ। त्यस्तै पहिलो खेल जितेको एप्सुइच टाउनले लगातार 2 खेल हारेको छ। एप्सुइच टाउन 3 अंक सहित तालिकाको 13 स्थानमा छ। चार बन्झेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जल विद्युत आयोजनाका सुरुङमा उद्धारको प्रयास चल्दै भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 5053 जना सम्पर्कविहीन। संयुक्त राष्ट्रसंघले नेपाललाई 4,96,00,000 अमेरिकी डलर सहयोग गर्ने। गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै काठमाण्डु हेटौड़ा सड़कमा चाप बढ़ेपछि अर्को वैकल्पिक मार्ग सञ्चालनको तयारी। चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह। आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। चीनको सिझाङ क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो। सम्पर्कविहीन 531 जनाको खोजी चल्दै र प्रिमियर लीगमा लिभरपूलले इप्स्विच टाउनलाई 2 गोलले हरायो।

0: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्ने छौं। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा HDCS नमूना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123 4021124, मोबाइल 9841445448।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।

0: Japonia. Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
7: हेलो मर्स्याङदी FM 95 मेगाहर्ज

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: नपाउने गरी फिक्स भार राखिन्छ।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ। सम्पर्क 98461 26344, 98461 26344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण भग मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनसादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनसादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वकर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 98573375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
8: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021213, मोबाइल 98415414848।
11: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 10 बजेको छ।
12: एक्सट्रिम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: नमस्कार, म बसन्ता रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहान 10 बजेको मर्स्याङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी विशिसर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1344 पुग्यो, 4898 जना सम्पर्कविहीन। पृथ्वी राजमार्गको परेवा भीर खण्ड 12 घण्टा पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह। आज मध्य प्रदेश बाहेक अरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। र संयुक्त राष्ट्र संघले नेपाललाई 4,96,00,000 अमेरिकी डलर सहयोग गर्ने।
1: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजम गुरूङ मनाङ्गे चौतारा 9850778925, कृष्ण घले पुरानो बैंक चोक 9841628127, तीर्थ घले एन्जेला ब्युटी पार्लर 9840074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665520156, अध्यक्ष भरत श्रेष्ठ 9560542248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560542670, महासचिव विपिन श्रेष्ठ 9412385, कोष अध्यक्ष भरत विष्ट 9560543357।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
1: रसुवाको फुटेकोसी नदीमा आएको भीषण बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1344 पुगेको छ। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो बाढ़ी सम्बन्धी खोज तथा उद्धार अपडेटमा 1344 शव फेला परेको जनाएको छ। प्रहरीका अनुसार यो तथ्याङ्क शनिबार बिहान 5 बजेसम्मको हो। तथ्याङ्कमा अहिलेसम्म 52 बालक 33 बालिका 269 महिला 499 पुरूषको शव फेला परेको छ। प्रहरीले आंशिक अंग फेला पारेका 501 शव रहेको पनि जनाएको छ। प्रहरीको पछिल्लो अपडेटमा 4898 जना सम्पर्कविहीन रहेका छन्। सुरक्षाकर्मीले अहिलेसम्म 8631 जना बाढ़ी प्रभावितको उद्धार गरिएको तथ्याङ्कमा उल्लेख गरेको छ। बाढ़ीमा परि 25 जना प्रहरी सम्पर्कविहीन रहेको र 65 जना प्रहरी कर्मचारी प्रभावित भएको बताइएको छ। प्रहरीले बाढ़ी प्रभावितको खोज उद्धार र राहतका लागि 7912 जना परिचालन गरिएको पनि जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्केखोला र मनेखु बजारको बीचमा पर्ने परेवा भीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। अहिले बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाड़ी संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवा भीरको सड़कमा क्षति पुगेपछि अहिले सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी संचालन हुँदै आएको थिए। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था भएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोलाङ गाउँपालिकाको कृष्णभीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङखोला र थाक्रे 2 को कमेरी भीरमा एकतर्फी सड़क संचालनमा रहेको छ। कृष्णभीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ। आज मधेस प्रदेश बाहेक अरू प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रका धेरै ठाउँमा मध्यमसम्मको वर्षा सम्भावना छ। अरू केही ठाउँमा भने हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज बिहान चितवनको त्रिशुली, कालीखोला क्षेत्र, पर्वत, लमसुङ लगायत 1-2 ठाउँमा पानी परेको थियो। गए राति सबैभन्दा धेरै पाल्पाको अर्सनीमा 70 मिलिमिटर भन्दा धेरै पानी परेको छ। संयुक्त राष्ट्रसंघले बुटेकोसी बाढ़ीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि 4,96,00,000 अमेरिकी डलर बराबरको सहयोग गर्ने जनाएको छ। राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात झण्डै 7,49,00,000,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपील गरेको हो। बुटेकोसी तथा त्रिशुली नदीमा गएको बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा धेरै नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग राष्ट्रसंघले अपील गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरू हुनु अघिका लागि 4 महिने योजनालाई यो सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसंघको कार्यालयले जनाएको छ। संयुक्त राष्ट्रसंघ र मानवीय सहायताका साझेदार निकायहरू नेपाल सरकारले संचालन गरिरहेको उद्धार तथा राहत कार्यसँगै समन्वयमा रहेर काम गरिरहेका छन्। रसुवा, नुवाकोट र धादिङ जिल्लाका थुप्रै बस्ती विस्थापित भएका छन्। नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पिटर्स एहियाले यो सहयोग अपीलको मुख्य प्राथमिकता सरकारकै नेतृत्वमा हिउँद लाग्नु अघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत, उपचार, सफा पानी र नगद सहयोग पुर्याउनु रहेको बताउनु भएको छ। नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना अन्तर्गतको फण्ड फर रेस्पोन्सिङ टू लस एन डैमेजसँग क्षतिपूर्ति दावी गर्दै पत्र पठाएको छ। नेपालले खाँदै नखाएको विषको असर भोग्नु परेको उल्लेख गर्दै रसुवामा जलवायु परिवर्तनका कारण आएको बाढ़ीले खरबौंको क्षति पुर्याएको उल्लेख गर्दै नेपालले उत्तर पत्र पठाएको हो। विश्व बैंकको सन् 2024 को तथ्याङ्क अनुसार प्रति व्यक्ति प्रतिवर्ष विश्वव्यापी औसत कार्बन उत्सर्जन 4.67 टन रहेको छ, जसमा चीनको 9.3 टन, अमेरिकाको 13.6 टन र भारतको 2.17 टन छ। त्यसको तुलनामा एकजना नेपालीले वर्षभरिमा जम्मा 0.54 टन मात्र कार्बन डाइअक्साइड उत्सर्जन गर्ने भएकाले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका नगण्य प्राय देखिन्छ। अहिले नेपाल क्लाइमेट इन्सेन्टिभ अर्थात जलवायु अन्यायमा परेको कुरालाई अन्तर्राष्ट्रिय संचार माध्यमहरूले कभरेजमा समावेश गरेका छन्। अमेरिकी पत्रिका द न्यूयोर्कमा पत्रकार इसान थरूले यस विपत्तिलाई प्राकृतिक प्रकोपका रूपमा मात्र नहेरी विश्वव्यापी जलवायु अन्यायको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्। थरूको लेखको मुख्य जोड जलवायु न्यायको प्रश्न रहेको छ। रसुवामा गएको प्राकृतिक विपत्तिकै कारण लमजुङ सदरमुकाम बेसेश्वरमा यस वर्षको रोपाई जात्रा स्थगित भएको छ। विपत्तिमा परे धेरै जनाले ज्यान गुमाएपछि यस शोकको घड़ीमा यो वर्ष कुनै पनि जात्रा नगर्ने गरी बेसेश्वरका नेवारी समुदायले निर्णय गरेका हुन्। किसानको जात्राको रूपमा परिचित रोपाई जात्रा गत वर्षहरूमा प्रत्येक श्रीकृष्ण जन्माष्टमीको दिन हुने गरेको थियो। बेसेश्वरमा नेवारी समुदायको अगुवाईमा रोपाई जात्रा निकाल्ने गरिएको थियो, तर यस वर्ष देश शोकमा परेको बेला रोपाई जात्रा सहित लाखीनाथ लगायतका कुनै पनि जात्रा उत्सव स्थगित गर्ने सल्लाह भएको विश्वेश्वर स्थित नेवारी समुदायका गणेश श्रेष्ठले जानकारी दिनुभयो। विशेष गरी रोपाई जात्रा असारको महिना धानको रोपाई गरिसकेपछि मनाउने प्रचलन छ। मानिस बाँच्नको निम्ति श्रम गर्नुपर्छ र किसानहरूको श्रम मुख्यत धान रोपाई भएकाले यसलाई सांस्कृतिक महत्व दिए पर्वको रूपमा मनाउने नेवार समुदायका अग्रजहरू बताउँछन्। अस्ट्रेलियामा रहेका नेपालीको संस्था ब्रिज द ग्याप नेपालले भुटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितका लागि करिब 19,50,000 रूपियाँ सहयोग जुटाएको छ। संस्थाले संकलित रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। लमसुङ, कनहौ, चितौन, काठमाडौँ, पाल्पा र नुवाकोटलाई थाई र पुर्खौली घरका रूपमा चिनाउने तथा हाल अस्ट्रेलियाको सिडनीमा बस्दै आएका नेपालीहरूद्वारा स्थापित ब्रिज द ग्याप नेपाल ले बाढ़ी पीड़ितको राहतका लागि उक्त रकम संकलन गरेको हो। घर सम्पत्ति तथा जीविकोपार्जनमा क्षति बिहोरेका परिवारलाई राहत पुर्याउने उद्देश्यले अस्ट्रेलियामा रहेका नेपाली समुदायबाट स्वैच्छिक रूपमा रकम संकलन गरिएको संस्थाले जनाएको छ। बीटीजीएनको अगस्त 8 सम्पन्न साधन सभाले लमसुङको विश्व नगरपालिका साथ साथ विश्वका निर्मल अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो। नयाँ नेतृत्व चयन भएको छोटो समयमै अध्यक्ष अधिकारी सहितको कार्य समितिको पहलमा बाढ़ी पीड़ितका लागि सहयोग रकम जुटाइयो। संस्थाका सल्लाहकार कृष्ण कुमार श्रेष्ठले विपदका बेला विदेशमा रहेका नेपालीले मातृभूमि र नेपाली समुदायप्रतिको दायित्व निर्वाह गरेको बताउनुभयो। उहाँका अनुसार बीटीजीएनले नयाँ नेतृत्वको पहलमा छोटो समयमै उल्लेख्य रकम संकलन गरी राहत कोषमा जम्मा गरेको हो।
2: दिदी, तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
3: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ।
3: मैले त उहाँको लागि सुट पाएँ, त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
3: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ, अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिखा नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
2: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: लमसुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरूको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरीमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए तीन महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा तीन महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले तीन महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँस नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउं। लमसुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमसुङ।
6: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
7: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
6: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
7: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
7: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
6: विस्तृत जानकारीको लागि
7: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906683, मोबाइल 9849068924 र 9845086780।
8: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
9: ए हजुर, पेन्सन पट्टा हरायो रे?
10: हो हो, म खोज्दैछु।
9: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
11: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
9: बुद्धि तमाङ,
11: गौमाया गुरुङ,
9: विल्सन विक्रम राई,
11: सुनिल थापा,
9: पशुपति राई,
11: डीबी गुरुङ।
12: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
13: मर्सेङ एफएम 95 मेगाहर्ज।
1: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मानव बेचबिखन तथा ओसार पसार युक्त सुरक्षित मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र एकीबद्धता आवश्यक रहेको बताउनु भएको छ। मानव बेचबिखन तथा ओसार पसार विरूद्धको विश्व राष्ट्रिय दिवस 2083 को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संघ प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय, सरकारी तथा गैर सरकारी संस्था, नागरिक समाज, संचार माध्यम, विकास साझेदार तथा आम नागरिकलाई आफ्नो भूमिका जिम्मेवारपूर्वक निर्वाह गर्न आग्रह गर्नुभएको हो। यस वर्ष प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने नाराका साथ दिवस मनाइँदैछ। मन्त्री वादीले प्रविधिको तीव्र विकाससँगै मानव बेचबिखनका स्वरूप, माध्यम र चुनौतीहरू समेत परिवर्तन भइरहेकाले प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोग, जनचेतना अभिवृद्धि र अन्तर्निकाय समन्वयलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। तीनवटै तहका सरकारले स्पष्ट भूमिका र जिम्मेवारी सहितको कार्यान्वयन योजना सहित मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2082 कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो। भोटेको समय आएको विनाशकारी बाढ़ी रसुवा र मुवाकोटका जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजीको प्रयास भइरहेको छ। बाढ़ीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याएपछि 900 भन्दा धेरै कर्मचारी र श्रमिकको अवस्था अझै थाहा हुन सकेको छैन। सुरुङ भूमिगत विद्युत गृह कार्यालय तथा आवास क्षेत्रमा फँसेकाहरूको खोजी काम भइरहेको नेपाली सेनाले जनाएको छ। खोजीको क्रममा हिजो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार गरिएको थियो भने एउटा शव फेला परेको थियो। नेपाली सेनाका अनुसार त्रिशुली 3A सेना सशस्त्र प्रहरी नेपाल प्रहरी र प्राविधिक सहित 93 जनाको संयुक्त उद्धार टोली परिचालन गरी खोजी र उद्धारको काम भइरहेको छ। 2 कर्मचारीको जीवित उद्धारले उद्धार टोलीको प्रयासलाई नयाँ आशा दिएको भए पनि सुरुङभित्रको अवस्था अझै चुनौतीपूर्ण छ। त्रिशुली 3A अझै 39 सेना सम्पर्कविहीन छन्। त्रिशुली 3B आयोजनामा आयोजनाको कार्य र कर्मचारी आवास क्षेत्र पहिचान भएको छ। ती संरचनासम्म पुग्ने बाटो बारीले क्षति गरेकाले एक्सकाभेटरबाट बाटो खन्ने र माटो तथा ढुङ्गा पन्छाउने काम भइरहेको छ। त्रिशुली 3B 191 जना सम्पर्कविहीन छन्। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्रबाट यसअघि नै 2 शव फेला पारिसकेका छन्। नेपाली सेनाका अनुसार 25 जनाको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब 200 मिटरसम्म प्रवेश गरी 2 ठाउँमा साना होल बनाएर खोजी गरिरहेको छ। माथिल्लो त्रिशुलीका आयोजनामा पनि खोजीको काम भइरहेको सेनाले जनाएको छ। योजनामा कार्यरत 557 जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन्। चिनिनी जलविद्युत आयोजनामा पनि नेपाली सेना तथा विदेशी विशेषज्ञ सहितको संयुक्त टोलीले खोज तथा उद्धारको काम गरिरहेका छन्। यहाँ 6 जना सम्पर्कविहीन छन्। उनीहरू भूमिगत विद्युत गृहमा फँसेको अनुमान गरिएको छ। रसुवागढ़ी जलविद्युत आयोजनामा 93 जना सम्पर्कविहीन रहेकोमा उनीहरूको पनि खोजीको प्रयास भइरहेको छ। लाङटाङ र चिनिनामा सुरुङभित्र क्यामेरा तथा प्राविधिक उपकरण मार्फत खोजी र माथिल्लो त्रिशुली 1 वैकल्पिक सुरुङ मार्फत प्रवेश गर्ने प्रयासलाई थप प्रभावकारी बनाउने काम भइरहेको जलविद्युत आयोजनाहरूले जनाएका छन्। विशेषण नगरपालिका 6 सारिङमा सत्संग समारोह सम्पन्न भएको छ। अद्वैत संस्था संरक्षण मञ्च पकेडाँडा सारिङ शाखाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर सत्संग समारोह तथा ज्ञान महायज्ञ भएको हो। समारोहमा अद्वैत सेविका धनकुमारी अधिकारीले स्वस्ति वाचन गर्नुभएको थियो भने मञ्चका कोषाध्यक्ष केशव बस्नेतले अमृत वाचन तथा गुरू वन्दना प्रस्तुत गर्नुभएको थियो। अद्वैत सेविका सरस्वती भण्डारीले श्री गुरूदेवको जयगान प्रस्तुत गर्नुभएको थियो। यसै गरी शाखा सदस्य उद्धव बस्नेतले सँगै ठूलो धन हो शीर्षकमा अमृत वाचन मार्फत प्रदर्शन प्रस्तुत गर्नुभएको थियो। समारोहमा मञ्चका पूर्व सचिव लीलाबहादुर बस्नेत, आजीवन सदस्य सेत कुमारी भण्डारी, जिल्ला निरीक्षक बिन्दुराम पाण्डेले गुरूदेवद्वारा रचित ग्रन्थको पारायण गर्नुभएको थियो। शाखा अध्यक्ष हिमबहादुर थापाको सभाध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन सचिव सन्तबहादुर बस्नेतले गर्नुभएको थियो। सत्र समारोहकै अवसरमा अद्वैत संस्था संरक्षण मञ्च मकैडाँडा सारिङ शाखाले आफ्नो कोषमा रहेको 25,000 रूपियाँ भोटेको सिवाड़ी पीड़ितका लागि सहयोग गर्ने निर्णय गरेको छ। विपदको यस कठिन घड़ीमा पीड़ितको घाउमा मलम लगाउने उद्देश्यले आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्ने निर्णय गरिएको शाखा सदस्य उद्धव बस्नेतले बताउनुभयो। सत्संग आध्यात्मिक जागरण र सामाजिक सेवाको भावनालाई एकसाथ अघि बढ़ाउँदै आयोजना गरिएको समारोहले धार्मिक तथा सामाजिक एकताको सन्देश दिएको आयोजकले जनाएको छ। लमजुङमा चाडपर्वलाई लक्षित गर्दै अब शनिबार पनि पसल तथा व्यवसाय सञ्चालन हुने भएका छन्। यसअघि सार्वजनिक विदाका दिन शनिबार पसल तथा व्यवसाय बन्द हुँदै आएकोमा उपभोक्ताहरूको सहजताका लागि शनिबार पनि बजार खुल्ला राख्न आग्रह गरिएको हो। लमजुङ उद्योग वाणिज्य संघले भदौ 20 गते शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभरका उद्योगी व्यवसायी तथा उद्यमीलाई आफ्नो आवश्यकता र अनुकूलता अनुसार शनिबार पनि व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। चाडपर्वको समयमा बजारमा उपभोक्ताको चहल पहल बढ़ने भएकाले आवश्यक वस्तु तथा सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शनिबार पनि पसल तथा व्यवसाय खुल्ला राख्न आग्रह गरिएको संघले जनाएको छ। संघका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शनिबार पनि व्यवसाय सञ्चालनका लागि व्यवसायलाई आग्रह गर्ने निर्णय गरेको हो। संघका महासचिव विपिन श्रेष्ठले शनिबार पसल तथा व्यवसाय खोल्ने निर्णय बाध्यकारी नभएको स्पष्ट पार्दै चाडपर्वलाई लक्षित गरेर व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताउनुभयो। Hello. ललितपुरको मंगल बजारमा आज भिन्दु अर्थात भीमसेनको जात्रा हुँदैछ। भीमसेनलाई शुभ देवताका रूपमा पूजा गर्ने परम्परा छ। पाटनवासीले भीमसेन जात्रालाई रातो मच्छिन्द्रनाथ जात्रा पछिको दोस्रो ठूलो जात्राको रूपमा मान्ने गरेका छन्। ललितपुरको मंगल बजारमा रहेको भीमसेनका मूर्तिहरू मध्ये पित्तलको मूर्तिलाई खटमा राखेर बेलुका 7 बजेपछि नगर परिक्रमा गराइन्छ। खटको अगाडि र पछाडि मानिसहरू धूप बालेर जात्रामा सहभागी हुन्छन्। भीमसेनलाई बालेको धूपबत्ती घर लगेर पूजा स्थानमा राखेमा शुभ हुने जनविश्वास छ। विशेष गरी नेवार समुदायमा भीमसेनलाई व्यापार व्यवसायका देवताका रूपमा श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ। यस जात्राले धार्मिक आस्था र व्यापारिक समृद्धिको कामनासँगै पाटनको मौलिक सांस्कृतिक परम्परालाई समेत निरन्तरता दिँदै आएको छ। हाइब्रिड जातको स्याउ उत्पादन वृद्धि भएसँगै मनाङमा परम्परागत रैथाने जातको स्याउ उत्पादनमा कमी हुन थालेको छ। आधुनिक जातको स्याउमा कृषकहरूको आकर्षण बढ़ेपछि रैथाने स्याउ उत्पादनमा कृषकहरूको आकर्षण कम हुन थालेको हो। मनाङको चिसो हावापानीमा पाइने स्थानीय जातको स्याउप्रति उपभोक्ताको रुचि भए पनि यसको व्यावसायिक प्रवर्धनका लागि कृषकहरूले चासो दिन छाडेका छन्। मनाङमा 5 मुखी 4 मुखी चकलेट गोल्डेन डेलिसियस रोयल डेलिसियस रेड डेलिसियस जस्ता पुराना जातका स्याउ खेती हुँदै आएको थियो। तर पछिल्ला वर्षहरूमा उच्च हिमाली क्षेत्रमा उत्पादन हुने विभिन्न आधुनिक जातको स्याउको व्यवसाय खेती हुँदै आएको छ। रैथाने प्रजातिका स्याउको बोट हुर्काउन समय लाग्ने र तुलनात्मक रूपमा उत्पादन पनि कम हुने तर आधुनिक प्रजातिका स्याउबाट छोटो समयमा धेरै उत्पादन हुने हुँदा स्थानीय कृषकहरू व्यावसायिक रूपमै हाइब्रिड स्याउको खेतीमा लागेका हुन्। वर्षन्दी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
14: मुख्य समाचारका प्रायोजक
15: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
1: रसुवा बारीमा ज्यान गुमाउनेको संख्या 1344 पुग्यो। 4898 जना अझै सम्पर्कविहीन। पृथ्वी राजमार्गको परेवाभिर खण्ड 12 घण्टा पुनः बन्द। वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह। संयुक्त राष्ट्र संघले नेपाललाई 4,96,00,000 अमेरिकी डलर सहयोग गर्ने। आज मध्य प्रदेश बाहेक अरू प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। र रसुवामा आएको विपत्तिका कारण यस वर्ष विशेष शर्मा रूपै जात्रा स्थगित। बिहानै 10 बजेको वर्षन्दी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो वर्षन्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो वर्षन्दी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Laconia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बैसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
9: तीन गुना लाना टुला
8: हुलास मुसाम अर्कुतिल दमाइसे।

0: नान्सी, घरबनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, म त नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Extreme energy drink.
1: 아니, 쿠시, 게 칸죠? 아스컬도 전에 푸르디로 스워스터 데크추다.
2: 하니 다 카스테 케이 호이나 디디. 람중 에그로비 컨선 드와라 우트파딧 수드다 람중 마하 비하나 벨루카 다이닉 에킥 참차 하니 가리고 추.
1: 아니 마하 사이 수드다라 오르가닉 네 홀라라?
2: 호니 디디. 람중 마하 다 1350 미터 우사이마 아프네 펌마 정갈이 스로드 바타 우트파딧 카티키 오르가닉 마하 호.
1: 마하 바이크 어루 키케 파인차 데 해?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरी धन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
5: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
4: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
5: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
7: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
8: अहिले बिहानको ठिक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: Mania Extreme Energy Drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आज होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845132636 र 9845008261।
3: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299।
3: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना डुला हुलास मुसम अर्कु तिल दमाइसे
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसिसर 7 लमजुङ।
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
4: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्रणाली बेसिसर 7 सानीमा बैंकको ठीक अगाडि।
6: हेर्न माले
7: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
8: हुन्छ हुन्छ हुन्छ

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्र भयो। ए केटा केटी हो, आ त आओ, यो रेडियो त मैले चिन्नै सकिन, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
11: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
11: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
12: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुन चाँदी खरिद बिक्रीका लागि
13: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
14: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
15: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
14: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
15: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
14: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 4 4।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
2: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
7: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसाम अर्को तिल दमाइसे
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: California.
1: Extreme energy drink.
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
3: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
4: बाल विवाह नगराऊ, बाल बालिकाको उज्ज्वलो भविष्य सुनिश्चित गराऊ।
2: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
6: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले भन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईं अहिले रेडियो सुन्दै हुनुहुन्छ।
3: कौन सा रंग है?

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्म। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसार नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California. Extreme energy drink.
1: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
2: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
1: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
2: अब यो फोहोर के गर्ने त?
1: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुन प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
2: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भएँ।
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका कार्यालय भुजुङ।
5: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
6: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त, बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
5: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
6: ल भइहाल्छ नि नानी।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
8: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
9: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
10: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।
11: चले

0: ayah modene ama ayah ni
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया है के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी अनि ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850063780
0: यो मोबाइलले पनि तनावै दियो भन्या
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र भेसिसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
8: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
9: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
10: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
9: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665205152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
2: यसलाई शोक नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्
3: ए हो र
2: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्
3: बाप्रे यति धेरै जोखिम
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
4: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
5: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
6: जान त जाने बरु कहाँ जाने होला खै
5: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
7: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी शहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065772

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्यश्री
3: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक एक बजेको छ
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

नमस्ते, गुड आफ्टरनून, स्वागत छ यहाँलाई मर्सेकदी कल टाइममा। कार्यक्रम प्रस्तुत म लक्ष्मी उपस्थित भइसकेको छु र टेक्निकलले सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले। र आज एकदमै धेरै रुचाउने बसाईमा छौं। आज हामी शनिबारको बसाईमा, शनिबारको दिनमा यहाँले मन लाग्दो जुनसुकै विधाको गीतहरू गाउन पाउनुहुनेछ। तपाईँले आफ्नो मौलिक गीतहरू पनि मजाले गाउन पाउनुहुनेछ आजको बसाईमा। कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0665520020 डायल गरेर आजको बसाईमा तपाईँ जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने जुनसुकै गीत गाउन सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ, हाम्रो पात्रोबाट पनि प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। र फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने प्रतिक्रिया दिन सक्नुहुनेछ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कार्यक्रम कस्तो लाग्छ, मौसम कस्तो छ, कसलाई सम्झिन चाहनुहुन्छ भनेर तपाईँले लेख्न सक्नुहुनेछ। र आजको बसाईमा जोडिनको लागि तपाईँले 0665520020 डायल गर्नुपर्ने हुन्छ। दुई नबज्दै हामी एक बजेदेखि दुई बजेसम्म एक घण्टाको समय लिएर मात्रै उपस्थित हुने गर्छौं र प्रशस्त मात्रामा पानी पिउनको लागि पनि एकदमै धेरै अनुरोध गर्न चाहन्छु। र शनिबार पनि रहेको छ, धेरैजना घरमा नै हुनुहुन्छ होला, एकदमै फ्यामिली टाइम स्पेन्ड गर्दै हुनुहुन्छ होला भन्ने चाहिँ मैले विश्वास लिएको छु। कति साथी चाहिँ काममा पनि व्यस्त हुनुहुन्छ होला, वन जंगलतिर जानुभएको छ होला। जुन काममा व्यस्त हुनुभए तापनि प्रशस्त मात्रामा पानी पिउन चाहिँ नबिर्सिनु होला र अलिकति फुर्सद मिल्छ भने कार्यक्रममा पनि जोडिएर एकदमै मनपर्ने गीतहरू तपाईँले गाउन सक्नुहुनेछ। सात दिनको सातै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मनपर्ने बसाईमा फोन गर्न सक्नुहुनेछ। यति बेला कमेन्ट गर्नुभएको छ लक्ष्मी प्रसाद मिश्रज्यूले, नमस्कार, म पाउँदीबाट रेडियो सुन्दैछु भन्नुभएको छ। नमस्कार लक्ष्मीजी, सन्चै हुनुहुन्छ। र अतीत अन्जान रायजीले लेख्नु भएको छ, हेलो दर्शन, नमस्कार, नमस्ते, म पनि आए हजुरहरूको आत्मीय प्रोग्राममा। म उहित हो, हजुरहरूलाई माया गर्ने कान्छु अतीत अन्जान राई, घर उदयपुर, हाल काठमाडौँ। साथीहरूलाई सम्झिनु पर्दा उषा किरण, मुस्कान भान्तवा, मनकुमारी, कान्छी कुलुङ, दीपा मगर, काली कमला लिम्बुनी, मीडिया प्रेमी निर्मला वनिम, राज खरे मगर, स्वर्णिम शेर्पा, जेनी लिम्बु, मिसिङ रेवत, पूर्ण बहादुर थुलुङ, रमला साम्पाङ, अस्मिता बान्तव राई, रञ्जना बाहिङ राई, राधिका अधिकारी दिदी, पुष्प अञ्जली राई, सरला राई, दिपेश कार्की, सहयात्री उमेश अञ्जन राई, थिम रिमा थामी, पूर्णिमा थुलुङ राई, नाम छुटेको सबै सबैलाई सम्झन छ भनेर छुट्नु भएको छ। नमस्कार छ अन्जानजी, एकदमै धेरै खुशी लाग्यो, फोन पनि गर्न सक्नुहुनेछ है। यहाँले फोन गरेर एकदमै मनपर्ने गीतहरू पनि तपाईँले गाउन सक्नुहुनेछ आजको बसाईमा। ईशा थापा मगरजीले लेख्नु भएको छ, हामी बीच प्रेम थियो तर सम्बन्धलाई नाम दिने अधिकार थिएन, सपना थियो तर सँगै पूरा गर्ने भविष्य थिएन, डर थियो एक अर्कालाई गुमाउने तर विडम्बना यस्तो थियो कि एक अर्कालाई पाउने कुनै सम्भावना नै थिएन। हेलो सिस्टर, नमस्ते, सुन्दैछु चितवनबाट, ईशा थापा मगर भनेर लेख्नु भएको छ। ईशाजीको कुरा चाहिँ एकदमै धेरै मान्छेसँग मिल्ने मेल खाने मन छुने कुरा उसले लेख्नुहुन्छ। अझै पनि ईशाजीले आफ्नै आवाजबाट सुनाउनु भएको भए अझै पनि एकदमै राम्रो सुनिन्थ्यो जस्तो मलाई लाग्छ। कुनै दिन फुर्सद मिलाएर फोन गर्नुहोला है ईशाजी, एकदमै धेरै खुसी लाग्यो। र शुरूआती चरणमै छौ, शुरूआती चरणमा एउटा मिठो सांगीतिक कोसी राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: मिठो सांगीतिक कोसुलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665-2020 डायल गरेर। अलिकति टेक्निकल्ली प्रब्लम पनि भइरहेको छ, त्यसको लागि एकदमै धेरै माफी माग्न चाहन्छु। र यति बेला आजको पहिलो कलर जोडिनु भएको छ। हेलो, नमस्ते, गुड आफ्टरनुन।
1: ओहो, नमस्ते लक्ष्मीजी, म पनि लक्ष्मी नै बोल्दैछु।
0: हजुर लक्ष्मीजी नमस्कार, सन्चै हुनुहुन्छ?
1: म एकदम ठिकै छु। हजुरहरूलाई हल्का अलिक पनि सन्चै वास्तव छैन है, यता शिविर स्वास्थ्यको कामनाहरूको पूर्ण रूपमा।
0: हजुर धन्यवाद छ यहाँलाई। के गर्दै हुनुहुन्छ लक्ष्मीजी?
1: म रेडियो सुन्नमा गएँ होइन, बाबा आमाहरू इन्टरनेसनल गर्न आउनु भएको छ।
0: हजुर, हजुर व्यस्त व्यस्त हुनुभएको छ, तै पनि कार्यक्रममा जोडिनु भएको छ, कस्तो खुसी लाग्यो। हजुर एकदमै तपाईँ पनि खुसी, म पनि खुसी। अब चाहिँ यहाँले गीत सुरु गर्न सक्नुहुनेछ लक्ष्मीजी।
1: खुसी त खुसी, खुसी गुरुङको आवाज सुन्न छोडिएर जानुभयो।
0: उहाँ चाहिँ एउटा कार्यक्रमको लागि हेटौडा जानुभएको छ है। होइन होइन होइन, एकदमै मजाले पाउनुहुन्छ है।
1: अहिलेसम्मको सबभन्दा छोटो सिर्जना लिएर आएको छु मैले गीत।
0: हजुर,
1: सुचाएको छ, धेरैले यसलाई रेकर्ड पनि गर्नुपर्छ भन्नुभएको छ। अहिले जस्तो फोन

0: कति आनन्द लाग्यो लक्ष्मीजीको यो सुनेर चाहिँ पुरै एकदमै गीत सुन्दाखेरि नै पुरै आफूले नै एकदमै कल्पना गर्न मन लागेको कुरा चाहिँ कस्तो मजाले गाउनुभयो एकदमै खुसी लाग्यो
1: धन्यवाद छ राम्रो त होइन तर हजुरकै घटनासित मिल्यो कि यस्तो लाग्छ राम्रो लाग्यो होला है
0: त्यस्तो त होइन तर कतिपय मान्छेसँग चाहिँ मिल्न जुल्न सक्छ अब मैले धेरै पुरानो चलचित्रहरूमा पनि
1: सिर्जना भनेपछि कसै न कसैको घटना हेरेर पनि लेखिएको हुन्छ र त्यो वास्तविक होइन काल्पनिक पनि भनिन्छ त्यसैका पनि धेरै वास्तविकसँग मिल्न जाने भएको नै लिनै यो गीतले चाहिँ एउटा समाजमा ठुलो स्थान पाएको छ त
0: हजुर हो एकदमै र आजको यो गीतको लागि एकदमै धेरै धन्यवाद दिन चाहन्छु शुभकामना पनि अनि लक्ष्मीजीले ककसलाई सम्झिन चाहनुहुन्छ आजको बसाइबाट
1: सर्वप्रथम प्राविधिकमा रहनुहुने बहिनी कसैले कार्यक्रम सुन्न चलेको लक्ष्मी बहिनी होल रेडियो युनिट जो जसले भन्दा पहिला कल गरिरहनु थियो उहाँहरू र कलको पक्षमा रहनुहुने सम्पूर्ण श्रोताहरू प्रति र यो जुन हाम्रो जुन अहिले बाढी पीडितको अवसरमा मञ्चको कार्यक्रम नगर्नु राम्रै पनि नगर्नु भन्ने किसिमको राज्यको नीति पनि रहेको हुनाले हामीले रेडियोसम्मबाट पनि यति मनोरञ्जन गर्न पाएछौँ धन्यवाद भन्छु जय रेडियो नमस्ते
0: हजुर हुन्छ नमस्ते बाई बाई हुनुहुन्थ्यो भर्खरै मात्रै आजको पहिलो कलर लक्ष्मी प्रसाद मिश्रजी हुनुहुन्थ्यो एकदमै आफैले रचना गर्नुभएको एकदमै राम्रो गीत वास्तविक कुरो पनि हो लेख्नु भएको छ सुनाउनु भएको छ र उहाँले सम्पूर्ण साथीहरूले सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ यदि तपाईँ पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र आजको बसाईमा जोडिन चाहनुहुन्छ भने 0665200020 तपाईँले डायल गर्नुपर्ने हुन्छ र यति बेला स्वर्णिम राईजीले लेख्नु भएको छ हेलो हाई सिस्टर म खोटाङबाट साथी सायमा सारु रुबिना रुबी अरुण राई अतित राई दादा मनको जीवन कार्की शुक्रराज रसाइली निर्दोष राई पीके राई घायल अभिमान सुनवार मिनु लम्तानी मगर देवेन किशोर अञ्जन मिस यु अल भनेर सम्पूर्ण साथीले सम्झिनु भएको छ र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते नमस्ते
2: हजुर नमस्कार
0: नमस्कार कृष्णजी सन्चै हुनुहुन्छ ओहो त्यस्तो बिसन्चो भएको जस्तो सुनिएको छ कृष्णजी मलाई चाहिँ रुगले कहिले नसुन्ने भयो अब त रुगले पनि एकदमै धेरै प्रतिस्पर्धा गरिरहेको छ अब धेरैजना मान्छेले फोन गरेर लक्ष्मीलाई सम्झेको छ अब रुगले पनि हामी पनि दिनदिनै सम्झौँ भनेर चाहिँ सम्झौता गरेको छ कि जस्तो लाग्यो मलाई हजुर हो नि एकदम अलिअलि बिरामी छु है म चाहिँ अब के गर्नु हजुरहरूको माया ममताले गर्दाखेरि कार्यक्रममा जोडिन मन लाग्छ के गर्नु त भोलिदेखि म कार्यक्रममा नआउनु सकिरहेको छु अब यहाँहरूको मायाले तानिसकेपछि त म आउँदिन भन्नै पाउँदिन नि हजुर हेलो भर्खरै मात्रै जोडिनु भएको थियो खुदी बगैँचाबाट कृष्ण लामाजी हुनुहुन्थ्यो तर किन कारणले गर्दाखेरि कल काटिएको छ हाम्रो समस्या हो भने त्यसको लागि एकदमै धेरै माफ माग्न चाहन्छु यदि तपाईँकोबाट केही समस्या भएको कारणले गर्दाखेरि कल काटिएको भने फेरि पनि तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिनको लागि एकदमै धेरै अनुरोध गर्न चाहन्छु सत्यकला इशाराजीले लेख्नु भएको छ मिस यु अल भनेर सम्झिनु भएको छ मिलन घायल मुटुजी हुनुहुन्छ Hello, good afternoon, sister. Upcoming song dedicated to all my friends from Doha, Qatar. लेख्नु भएको छ गुड आफ्टरनुन मिलनजी कान्छा प्रसादजीले लेख्नु भएको छ गुड आफ्टरनुन भनेर गुड आफ्टरनुन कान्छाजी र यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते किन होला कृष्णजी फोन काटिएको हाम्रो समस्या हो कि तपाईँकोमा समस्या भएर
2: हो पानी परिरहेछ
0: ए यता अहिले पानी परिसकेको अवस्था चाहिँ छैन है कृष्णजी
2: ए यता त पानी परिसक्यो
0: ओहो अब यता पनि केही समयमा पानी पर्छ होला
2: पर्छ होला त्यो त नि
0: आजको बसाइको बारेमा जानकारी छ कि छैन कृष्णजीलाई
2: जानकारी त अब 100% नै छ कि अब नियमको पालन त जसिन दा है
0: हजुर हुन्छ
2: ला माया मेरी माया छोड़े जानी ले

0: খোলা পারি নিরি মায়া ওয়ালি মারুনে এটি বলতে চাই।
1: ओहो, कृष्णजीले आज एकदमै नयाँ भाका निकाल्नु भएको छ। एकदमै धेरै धन्यवाद छ है कृष्णजी।
0: ओके, धन्यवाद।
1: अनि यति मिठो गीत गाउनु भएको छ, साथीहरू सम्झिनु पर्दा, नाम लिनु पर्दा, कसको नाम लिन चाहनुहुन्छ कृष्णजीले आज?
0: नाम त लिन न, सबभन्दा पहिला तपाईँलाई सम्झे
1: हजुर।
0: अनि नाम लिनु पर्दैन, अब साथी गिलुजीलाई, अनि मासङ्गी होल टिमलाई
1: हजुर,
0: अनि रेडियो सुनेर बसिरहनुहुने रेडियो प्रेमी सबैले कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबै र भन्ने अरूलाई पालो दिनु पर्यो। होस् त, बाबाई।
1: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै खुदी बगैँचाबाट कृष्ण लामाजी हुनुहुन्थ्यो, एकदमै मिठो गीत गाउनु भएको छ, साथै सम्पूर्ण साथीहरूले सम्झिँदै आजको बसाइबाट विदा भइसक्नु भएको छ भने मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, नमस्ते भन्नुभएको छ। नमस्कार जीवनजी, सन्चै हुनुहुन्छ, कार्यक्रममा जोडिन सक्नुहुनेछ यदि तपाईँ चाहिँ फुर्सदमा हुनुहुन्छ भने। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: हजुर नानी, नमस्ते, नमस्कार हजुरलाई, सन्चै एवं सुस्वास्थ्यको कामनाका साथ हजुरको साथमा म टेकु छेत्री तनहुँबाट।
1: हजुर टेकुजी, सन्चै हुनुहुन्छ?
2: सन्चै हजुरलाई र रेडियो होल इन्डियालाई पनि सन्चै र स्वस्थ व्यस्तको कामना गर्दछु।
1: हजुर, हामी पनि सन्चै छौ भन्नुपर्छ, तर अलिकति रुगले अलिकति मात्रै भेटाइरहेको छ, त्यस्तो अवस्था छ। अनि टेकुजी, आज पानी कतिको पिउनु भएको छ यहाँले?
2: पानी त नन स्टप निरन्तर भन्नुपर्छ नानी, हजुरले पनि प्रशस्त पिउनु होला, गर्मीकै समय छ भन्न चाहन्छु।
1: हजुर, प्रशस्त मात्रामा त पिउनुपर्छ, फेरि नन स्टप पिउनु भयो भने त फेरि घाटा पनि पर्छ है टेकुजी।
2: नन स्टप भन्नाले स्टप बाई स्टपबाट नन
1: स्टप। हजुर, अनि आज के गर्दै हुनुहुन्छ तपाईँ?
2: अब प्रोग्राम सुन्दैको अवस्था जानकारी गराउँछ हजुरलाई।
1: प्रोग्राम सुनेर बसिराख्नु भएको छ है?
2: हजुर।
1: उसो भए आजको बसाइको बारेमा तपाईँले सोध्नु पर्दैन।
2: हजुर, आज खुल्ला गीत गाउने बसाई अन्तर्गत एउटा हामीलाई भोटे कोसीले दुःख दिएको छ र एउटा भोटे कोसीले पाठ सिकाइदिएको छ भन्ने एउटा छोटो प्रस्तुति है त?
1: हजुर, हुन्छ।
2: यस्तै रहेछ जीवनको गति, कति बेला आइलाउँछ थाहा हुन्न आपत्ति, यस्तै रहेछ जीवनको गति।

बता बाटो देखाई देखो नवसे नदी किनारमा भुटेको सिले पाठ सिकाइदेको छ।

पाठ सिकाई देगो था पाठ सिकाई देगो था यो बेला माया हुन्छौ भनी ठाके चिन्न सक्दैनन् कोही पनि।

0: ปัดที่ใจเดโกธาโมเจโกสีเดปัดที่ใจเดโกธาปัดที่ใจเดโกธาอายุร
1: ที่กูจีएकदमै यो भोटेकोसी बाढीले गर्दाखेरि सम्पूर्ण नेपालीलाई एक किसिमले एकदमै दुखित बनाएको अवस्था छ अहिले. अलिकति हजुरले भने जस्तो नै अलिकति सजग पनि बनाएको छ. नदीको छेउछाउमा चाहिँ अब बसोबास गर्नु हुँदैन भन्ने किसिमको कुरा पनि हामीले बुझेको छौँ. आजको यस गीतको लागि एकदमै धेरै धन्यवाद छ है यहाँलाई. अनि टेकुजी आज गीत गाउनु भएको छ, साथीहरू सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
0: हुन्छ, फर्स्ट अलमा हजुरलाई नै
1: हजुर धन्यवाद.
0: चिसा पारीबाट हजुरलाई साथ सपोर्ट गर्नुहुने प्रविधि कक्षबाट नानी दिदीलाई, रेडियोमा सेन्ट गोलिनिजलाई र मेरो घर फ्यामिलीलाई, साथीहरू अगाडि पछाडि आउनुभयो, सम्पूर्ण साथीहरूलाई र जहाँ जुन माध्यमबाट भए पनि साथीहरू धेरै हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई मिठो मायाका साथ सम्झाउँदै जय गीत जय सङ्गीत नमस्कार भाइ. आजको दिन
1: हजुर हुन्छ, नमस्ते, बाई बाई. हजुर भर्खरै मात्र टेकुजी हुनुहुन्थ्यो, उहाँले आफ्नो गीत गाउनु भएको छ र सम्पूर्ण साथीलाई सम्झिनु भएको छ. यदि तपाईँ पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ. 0665020020 डायल गरेर. यति बेला सिम्पल सरिनाजीले लेख्नु भएको छ, हेलो हाई नमस्ते, के छ खबर? ब मोरङ कानी पोखरीबाट सरिना गुरूङ. आज जन्मदिन मनाउने साथी राजेश कुमार माझीलाई जन्मदिनको धेरै धेरै शुभकामना. मिस यू अल फ्रेण्ड, बाई भन्नुभएको छ. नमस्कार सिम्पल सरिनाजी, फोन पनि गर्न सक्नुहुनेछ है. धेरै भइसक्यो यहाँले फोन नगर्नु भएको र जन्मदिनको एकदमै धेरै शुभकामना छ राजेश कुमार माझीजीलाई. र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा. हेलो नमस्ते.

0: नमस्कार
1: नमस्कार मुना जी
0: नाइँ हो त मुना होइन त
1: ओहो सरी को बोल्दै हुनुहुन्छ होला त त्यसो भए
0: म बोल्दैछु सरिना गुरुङ मोरङ कानेपुखरीबाट
1: ओहो एकदमै धेरै माफी माग्न चाहन्छु है
0: हजुर हुन्छ कहिले कहिले त्यस्तो हुन्छ नि
1: अनि सरिनाजी धेरै दिनपछि जोडिनु भएको छ कता हराउनु भएको थियो यो बीचमा तपाईँ
0: यो बीचमा म हराएको थिइनँ होइन अलिक कार्यव्यस्तताले गर्दाखेरि कल गर्ने टाइम मात्रै नपाएको भन्नुपर्छ है
1: हजुर अनि सुन्न चाहिँ सुन्नुहुन्थ्यो है
0: हजुर बेला मौकामा सुन्थेँ कहिले काहीँ लाइनहरू नभएको बेलामा चाहिँ अब मैले त अनलाइनबाट सुन्नुपर्छ नि त
1: फेसबुकबाट
0: त्यही भएर चाहिँ सुन्न पाउँदिनँ भन्नुपर्छ है
1: हजुर त मोरङबाट सरिनाजी जोडिनु भएको छ एकदमै धेरै खुसी लाग्यो सरिनाजी
0: हजुर तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ
1: म अघिसम्म अलिकति बिसन्चो थियो अब चाहिँ अब मोरङबाट सरिनाजीले फोन गर्नुभएको छ अब चाहिँ म एकदमै पूर्ण रूपमा सन्चो हुन्छु होला जस्तो लागेको छ मलाई चाहिँ
0: सबै त्यस्तो धेरै हो र किनभने म अहिले फोन गर्दा मात्रै तपाईँ एकदम सन्चो हुनुहुन्छ भन्ने चाहिँ कसरी
1: अब त्यो त अब खै कसलाई सोध्ने होला सरिनाजी किनकि अस्ति हजुरले फोन गर्दाखेरि मलाई रुगा लागेर अलिकति सन्चो भएको थियो फेरि हजुरले फोन गर्न छोड्नुभयो फेरि म एकदमै रुगा लाग्यो मलाई अनि सबैले भन्नुहुन्छ एकदमै रुगा लागेर तपाईँको भोइस चाहिँ एकदमै धोत्रो सुनिरहेको छ तपाईँलाई रुगा लागेको रहेछ भनेर भनिराख्नु भएको छ कि धेरैले
0: म सुन्दै थिएँ अगाडि दाइहरू पनि फोन गरिराख्नु भएको थियो आज म प्रोग्राम सुन्दैछु है
1: हजुर अब
0: राम्रो राम्रो गीतहरू गाउनु भयो नि दाइहरूले एकदम मन छुने समय सान्दर्भिक होइन कस्तो राम्रो लाग्यो क्या मलाई त
1: हजुरको गीत पनि एकदमै राम्रो लाग्यो मलाई अब नाइ नभन्नु भन्नुभएको छ क्या अरे अब नाइ चाहिँ म भन्दिनँ है हुन्छ अब सरिनाजीलाई म एउटा अनुरोध गर्न चाहन्छु नाइ नभन्नु होला है
0: ए हस् हुन्छ
1: अब धेरै दिनपछि जोडिनु भएको छ फेरि पनि एउटा मिठो साङ्गीतिक कोसेली चाहिँ सुनाउनु होला है
0: ए मैले
1: हजुर हो नि
0: हुन्छ म कुन गाउँ म ल नवीन के भट्टराईको अनि अलिकति पीडा हुँदैन भन्ने थोरै गाउँछु ल
1: हजुर हुन्छ
0: प्रयास मात्रै गर्छु अनि

0: अनि प्यारो साथी हुन्छ पूर्वेली आकाशी राज सली मगर ढकल धर्मराज हरपल्लो सिंह प्रतिमा प्रतीक्षा प्रदीप कान्तवा लगायत मलाई किन सम्पूर्ण साथीहरूदेखि सम्झना मिसुअल भन्दै भाइ
1: हजुर हुन्छ नमस्ते बाई बाई। हजुर मोरङबाट हुनुहुन्थ्यो सरिनाजी र एकदमै मिठो गीत गाउनु भएको थियो, एकदमै फिल्मी सङ थियो, आवाज पनि एकदमै मिठो र सम्पूर्ण साथीलाई सम्झिँदै विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ 0665202020 डायल गरेर। र गुणटेकजीले लेख्नु भएको छ, हेलो दर्शन नमस्ते, रेडियो मर्सङ्गी सुनेर बस्नुहुने सम्पूर्ण आमा बाबु दाजुभाइ दिदी बहिनी मित्रजनहरूलाई लाइभमा मित्रजनहरूलाई म मलेसियादेखि सुन्दैछु, हजुरहरू कहाँदेखि सुन्दै हुनुहुन्छ, सबै आरामै हुनुहुन्छ भन्ने श्री पशुपतिनाथ प्रार्थना गर्दछु। आफैले रोजेको बाटो थियो त्यसैले गुनासो गर्न मन लागेन, घाउ धेरै थिए पाइला पाइला भरि, तर यात्रालाई बीचमा छोड्न मन लागेन, मन मानेन, दुखाइ त धेरै थिए प्रत्येक मोडमा, तर अनुहारमा मुस्कान राख्नु पर्यो, आफ्नै रोजाइको कथा थियो सायद त्यसैले हाँसो डुकाएर हिँड्नु पर्यो। एकदमै राम्रो लेख्नुभएको छ गुरूङ टेकजीले, सम्पूर्णलाई एकदमै धेरै सम्झिनु भएको छ र एकदमै राम्रो लेख पनि लेखेर राख्नु भएको छ। उहाँले कुनै दिन मिल्छ भने यहाँको प्रत्यक्ष रूपमा आवाज पनि सुन्न चाहन्छु नेपाल आउनुभएको बेला। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: दर्शन पट्टा हराएको सूचना मिति 2083 साल।
1: ए हजुर, पेन्सन पट्टा हरायो रे?
2: हो, म खोज्दैछु।
1: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
3: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
1: बुद्धि तमाङ,
3: गौमाया गुरुङ,
1: विल्सन विक्रम राई,
3: सुनिल थापा,
1: पशुपति राई,
3: डीबी गुरुङ।
1: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा यही भाद्र 26 गते।
4: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 9856078925, कृष्ण घले पुरानो बैंकचोक 9841628127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9460074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156, अध्यक्ष भरत श्रेष्ठ 9560045248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560045670, महासचिव विपिन श्रेष्ठ 9412385555, कोष अध्यक्ष भरत विष्ट 9560045357।
5: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
6: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
6: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
6: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
6: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
5: बाल विवाहका गम्भीर असरहरू,
6: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
6: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
6: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
6: के हाम्रो पहिचान यही नै हो त?
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
6: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: छोटो व्यापारिक विश्राम पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ 0665520 मा डायल गरेर। यति बेला राम पाण्डेजीले लेख्नु भएको छ, हेलो हेलो लक्ष्मी सिस्टर नमस्कार, है म पनि सुन्दैछु लमजुङ बोर्डी गाउँपालिकाबाट, कार्यक्रम राम्रो लाग्छ, फेसबुक लाइभको माध्यमबाट सुनिरहेको छु, सबै साथीहरूलाई सम्झिरहेको छु, बिर्सेको छैन भनेर भन्नुभएको छ। हजुर नमस्कार रामजी, अब बिर्सनु त पक्कै भएन नि, बिर्सनु भयो भने त फेरि बदाम दिएर आउनुपर्ने स्थिति हुन्छ है। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ र तपाईँ कार्यक्रममा जोड्न सक्नुहुनेछ। आज एकदमै रमाइलो बसाइरहेको छ, खुल्ला गीत गाउने बसाइरहेको छ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ, हेलो नमस्ते।
1: नमस्ते सिस्टर, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन, को बोल्दै हुनुहुन्छ होला? मनिषाजी बोल्दै हुनुहुन्छ है? सन्चै हुनुहुन्छ मनिषाजी? हजुर म पनि एकदमै सन्चो छु। अनि झापाको मौसम कस्तो छ होला मनिषाजी? ओके, त्यसो भए त प्रशस्त मात्रामा पानी पिउनु होला है। अनि के गर्दै हुनुहुन्छ आज शनिबारको दिनमा मनिषाजी?
1: आज शनिबारको दिन त त्यस्तै हो, घरमै बस्दै त्यतिकै नै भन्नुपर्छ है।
0: घरमा आराम गरेर बसिराख्नु भएको छ है?
1: हजुर।
0: अनि मनिषाजी खाजा के खाने विचार गर्नुभएको छ आज? ओहो, अब मलाई चाहिँ झापालीको चटपट चाहिँ एकदमै खान मन लागेको छ। अब मनिषाजीको हातको चटपटे चाहिँ खानु नै पर्छ कि जस्तो लागिरहेको छ। हजुर हुन्छ, समय मिल्यो भने म पक्कै पनि आउनेछु। अब कुनै दिन चाहिँ मलाई झापा साँच्चीकै आउन मन लागेको छ, त्यति बेला चाहिँ म मनिषाजीलाई सम्झिन्छु है। मिठो चटपटे फुलाउनुहुन्छ नि मनिषाजी? हजुर हुन्छ पक्कै पनि। अनि आज कार्यक्रममा बसाइको बारेमा जानकारी छ कि छैन मनिषाजीलाई?
1: मैले त आज मात्रै सुनेको हो, सुन्नु चाहिँ अलिक राम्ररी थाहा छैन, मलाई भनिदिनु न एकचोटि।
0: ओके हुन्छ, आज शनिबारको बसाइमा छौ, शनिबारको दिनमा चाहिँ तपाईँले खुल्ला गीत गाउनु पर्ने हुन्छ, जुनसुकै गीतहरू गाउन पाउनुहुनेछ तपाईँले।
1: मैले गाउनु पर्ने हो?
0: हजुर हो नि।
1: ल हुन्छ, मलाई काउन्ट गर्नु न।
0: हजुर हुन्छ, यहाँले सुरु गर्न सक्नुहुनेछ है त मनिषाजी?
1: हुन्छ।

0: ओहो मनिषाजी अब मनिषाजी त दिनदिनै जोड्नु पर्यो मनिषाजी अब झापाको मान्छेले चाहिँ चटपट सँगसँगै गीत पनि एकदमै मिठो गाउनु हुँदो रहेछ मलाई त एकदमै धेरै मन पर्यो मोस्ट वेलकम कस्तो मिठो गीत गाउनु भएको छ अब चटपट मिठो बनाउनु हुन्छ भने चाहिँ थाहा थियो यस्तो मिठो गीत पनि गाउनुहुन्छ भनेर चाहिँ ट्याक्क आज मनिषाजीको आवाज सुनेर थाहा पाए अब मनिषाजी अर्को बसाइमा पनि पक्कै पनि जोडिनको लागि एकदमै अनुरोध गर्न चाहन्छु है अनि आज यस्तो मिठो गीत गाउनु भएको छ साथीहरू सम्झिनु पर्दा क कसलाई सम्झिन चाहनुहुन्छ
1: साथीहरू सम्झिनु पर्दा फर्स्ट अफ अल बिजनेसै बोल्नुहुन्छ तपाईँ लगायत रेडियो मर्चेन्टेसन अल इन्टरटेनमेन्ट अब बस्ने गीत सुनेर मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु अनि अन्य साथीहरू भन्नुपर्दा विशेष गरेर मलाई कल लगाएर सपोर्ट गर्नुहुनेहुन्छ राजधानी आशिष तामाङ उहाँलाई पनि अब बस्ने गीत सुनेर मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु अनि एकदम मेरो प्यारो मिटिङ हुनुहुन्छ नानीमगै मिठो हर्कल सुन्दरलिङ्गो बाबुहरूलाई निशा तामाङ निशान तामाङ निमा तामाङ अनि साथी हुनुहुन्छ छोकी शेर्पा अनि लिङ्गेली मगर भाइ सरोज मकिल साथीहरू त कति देरी हुनुहुन्छ
0: राज खले मगरजीले चाहिँ आहा कति मिठो स्वर मनिषाजीको अनि मलाई मनपर्ने गीत गाउनुभयो धन्यवाद छ सुनाइदिनु न ल प्रस्तुतजी भनेर भन्नुभएको छ के भन्न चाहनुहुन्छ
1: थ्याङ्क यू मलाई राम्रो भनिदिनु भएकोमा आज पनि यस्तै यस्तै राम्रो भन्दै जानुहोला भन्न चाहन्छु है
0: हजुर हुन्छ नमस्ते धन्यवाद बाई बाई हजुर झापाबाट हुनुहुन्थ्यो मनिषाजी एकदमै मिठो स्वरको धनी हुनुहुन्थ्यो कस्तो राम्रो गीत गाउनु भएको छ उहाँले आजको गसाईमा र सम्पूर्ण साथीहरूलाई बिर्सेको छैन सम्झिरहेको छु भन्ने सन्देश राख्दै उहाँ चाहिँ विदा भइसक्नु भएको छ मेनु यम्फू राईजीले लेख्नु भएको छ गुड आफ्टरनुन सिस्टर आम दिनु यम्फू राई फ्रम मोराङको याङसिला तीन भरे माई अल फ्रेण्डलाई मिस यु टू भन्न चाहन्छु भनेर लेख्नु भएको छ यहाँलाई एकदमै धेरै धन्यवाद छ दिलुजी कार्यक्रममा पनि जोडिन सक्नुहुनेछ धावा छ अश्विनी बान्तवाजीले लेख्नु भएको छ मिस यु अल सुन्दैछु खोटाङबाट भन्नुभएको छ मिस यु टू यहाँलाई र राम पाण्डेजीले लेख्नु भएको छ वाउ दामी छ भनेर लेख्नु भएको छ गुरूङ टेकजीले लेख्नु भएको छ सूचनामूलक गीत गाउनु भएकोमा मुरी मुरी धन्यवाद टेकुजीलाई भनेर भन्नुभएको छ राजघले मगरजीले वाउ सो स्वीट भोइस सिम्पल सरिनाको बिग फ्यान भनेर भन्नुभएको छ भने अञ्जन राईजीले लेख्नु भएको छ हेलो हजुर गुड आफ्टरनुन सेवा म संघो सभाबाट अञ्जन राई लिम्बू हो मिस यु माई डियर हस्बेन्ड लोकेन्द्र कामफे लिम्बू मीडिया प्रेमी अस्मिता मगर एलिना राई लिम्बुनी सजा मगर्नी पासाङ डिकी पाङकर्मा शेर्पा जुनिता चामलिङ राई निरुता चामलिङ राई अम्बिका मगर रीमा थामी जनक रजाली मगर राज खले मगर रामकुमार लिम्बू फुच्ची संस्कृति लामा शरण अले मगर भावना मगर एण्ड अल भनेर सुटिनु भएको छ विनिता दाहाल सुवेदीजीले लेख्नु भएको छ हेलो दी के छ खबर विनिता दाहाल धनकुटाबाट सङ सुनाइदिनु पर्दा अल फ्रेण्डलाई मिस यु भन्नुभएको छ हेलो विनिताजी सन्चै हुनुहुन्छ कार्यक्रममा पनि जोडिन सक्नुहुनेछ र कल्पना साम्पाङजीले लेख्नु भएको छ सबैमा सम्झना माया छ भन्नुभएको छ यहाँलाई पनि एकदमै धेरै सम्झना अनि माया छ भन्न चाहन्छु आशिष मनिषा तामाङजीले लेख्नु भएको छ हेलो दी के छ खबर मिस यु अल भनेर लेख्नु भएको छ एकदमै सन्चै छौ भन्न चाहन्छु भने राज खले मगर्सीले हेलो नमस्ते झोटले भन्नुभएको छ हजुर झोरले हजुर टेकु छेत्रीजीले लेख्नु भएको छ नमस्ते भनेर नमस्कार टेकुजी नानी मायाजीले लेख्नु भएको छ हेलो नमस्ते भनेर नमस्कार नानी मायाजी र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ आजको कार्यक्रममा प्रत्यक्ष रूपमा जोडिएर एकदमै मिठो गीत गाउनु भएको थियो लक्ष्मी प्रसादजी हुनुहुन्थ्यो टेकुजी हुनुहुन्थ्यो कृष्ण लामाजी हुनुहुन्थ्यो सरिनाजी हुनुहुन्थ्यो र मनिषाजी हुनुहुन्थ्यो उहाँहरू पाँचैजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रममा एकदमै मीठो मीठो कमेन्ट पठाउने तपाईलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नु हुने तपाईलाई धन्यवाद दिन चाहन्छु। र कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुट्टिन चाहन्छु। रेडियो मर्स्याङ्गदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460000454।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जानु त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,55,56,971 मौजदत रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वटा वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेको श्री बाढ़ीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताउनुभएका छन्। एमाले विशेष संगठन कमिटिद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले विपदको समयमा पेट्रोलियम पदार्थ र विशेष गरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाएका छन्। नेपाल आयल निगमले बाढ़ी पीड़ितलाई 25 लाख रूपियाँ बराबरको राहत दिएको देखाएर आम उपभोक्ताबाट भने मासिक 11.5 करोड़ भन्दा बढ़ी रकम असुल्ने गरेको भन्दै वहाँले सरकार र निगमको आलोचना गर्नुभएको हो। यही भदौ 10 गतेको भोटेकोसी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,344 जनाको शव भेटिएको छ। 5,000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13,098 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5,663 जनाको उपचार गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4,627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्ने उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेको पनि प्राधिकरणले जनाएको छ। हिमालयन राइडर्स सोसाइटी हेटौडाले भोटेकोसीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका स्थानमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिर शान्तिको कामना गर्दै आज हेटौडामा शान्ति र्याली गरेको छ। संस्थाको 5 औं साधारण सभा समेतको अवसर पारी हेटौडा उपमहानगरपालिका 4 स्थित भवानेश्वर पशुपति मन्दिरबाट शुरू भएको शान्ति र्याली फोरेस्ट्री गेट, मेन रोड, बुद्ध चोक, नगरपालिका रोड, मनकामना चोक, भैरव रोड हुँदै पुना भुवनेश्वर पशुपति मन्दिर पुगी सभामा परिणत भएको थियो। प्राकृतिक विपदमा परि दिवांगत हुनुभएका व्यक्तिहरूको आत्मा चिर शान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका साथै सम्पर्कविहीन भएका व्यक्तिहरूको सकुशल परिवारसँगको मिलनको कामना गर्दै शान्ति र्याली आयोजना गरिएको हिमालय राइडर्स सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो। नुवाकोटको बेत्रगतीमा बाढ़ीले पूरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार भएको हो। यसअघि नेपाली सेनाले अपर त्रिशुली 1बाट पनि एकजना चीनीय नागरिकको उद्धार गरिएको छ। त्यस्तै हिजो त्रिशुली 3A सुरुङबाट पनि 2 जनाको उद्धार गरिएको थियो। दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsangi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला एतनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली प्रोपराइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
6: प्रोपराइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल ऋषि सहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665204497

0: Media, Extreme Energy Drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: बेसी सहरी खोली रेडियो मर्सिङ दु क्याले यो भाषाले कति छाप कोइ खैमु खोइन्तिङ अल्छ्यो
9: ए 26 पिसे गरी बालोटी र रेडियो मर्सिङ दिङेन ओ अल्छ्यो
10: क्यों यो आफै रेडियो मर्सिङ दु FM 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850063780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लाम्चोङ प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्चुङ।
11: सम्पर्क मोबाइल नम्बर 98464-95-94 र 98065-58-74।

0: Mania Extreme Energy Drink.
1: 아이네 खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041223, 4021224, मोबाइल 9841445148।
6: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
7: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
6: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
7: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
7: यस्तो विवाह स्वत बदर हुन्छ।
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
7: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोज्छ।
6: बाल विवाहका गम्भीर असरहरू:
7: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
7: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
6: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
7: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
7: के हाम्रो पहिचान यही नै हो त?
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
7: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र RCTC लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: California. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटेकोशी बाढ़ीको 11 दिनमा आज पनि दुईजनाको जीवितै उद्धार। बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1344 जना पुग्यो। 5000 बेपत्ता। नुवाकोटको ताजी नदीमा बेली ब्रिज निर्माण कार्य तीव्र। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन। संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। बाढ़ी पहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर। अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न माग। एक छाक पुग्ने मासुको 1700 तिर्दा एक सिलिण्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क। कंगोमा इबोला नियन्त्रण योजना शुरू। 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने। र एनबीएलमा आज पनि 2 खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज दुईजनाको जीवितै उद्धार भएको छ। उद्धारकर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4थो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्स्पेक्टर सुमन विकको कमाण्ड कोटोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 4 सुरुङ मार्गबाट एकजना चिनिया नागरिकको जीवित उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात् बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो। यसैबीच भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्येका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 1,56,971 रूपियाँ मौजात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। 9 वटा वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। यसैबीच संयुक्त राष्ट्र 4,96,00,000 अमेरिकी डलर अर्थात 7,51,34,00,000 4 पटक धार परिवर्तन गरिसकेको छ। रसुवा बाढ़ीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको बाढ़ी पहिरोपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखेका चुनौती विषय कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमी सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेका बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो न नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्प देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुल्ला गर्नुपर्ने उहाँको भनाई छ। सजिएको नेपाल खबरमा चार भन्ज्याङ भित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सुन त मेरो कपडा
0: छन्, सुन्दै गर्नुहोला।
1: सुन त मेरो कपडा प्याकिङ गर्दै सुन त मेरो कपडा प्याकिङ सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने

0: अनि त्यही भएर अघि अहिले मार भनेको त अहिले किन आउनु कि बिहान नास्ता गर्ने बेलामा आउनु कि
1: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
2: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
1: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
2: मलाई त एकदमै मन पर्यो।
1: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
3: कम्प्युटर तौलमा थापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
4: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475, विश्वास तपाईँको, सेवा हाम्रो।

0: me a extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बीसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299।
3: सुवर्ण अवसर।
4: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67787।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 13 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-28-186 फोन 066-520-293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसिसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: हेलो मर्सेङ्गे एफएम 95 मेगाहर्ज

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
4: एएफ किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Dream energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038518, 98463038518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 र 98139-4932।
0: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटे कोसी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ, मनाङ्गे चौतारा 98568-9925, कृष्ण घले पुरानो बैंक चोक 98461-28127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 98460-74314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665-20156, अध्यक्ष भरत श्रेष्ठ 98565-42248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 98565-46670, महासचिव विपिन श्रेष्ठ 98412-38555, कोष अध्यक्ष भरत विष्ट 98565-43357।

0: Mania.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै लु बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाइ हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
5: लमजुङ कालिका फर्निचर उद्योग बेसी सहर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसी सहर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
5: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-7465
3: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: विचार दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
8: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
8: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौँ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौँ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौँ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौँ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौँ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौँ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा.
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244.
5: हेलो मर्सेंग एफएम 95 मेगाहर्ट्ज़.

0: अनुसारका आकर्षक गहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचादी पसल, विशिषहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
5: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
5: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
4: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
5: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचादी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065-58074।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
8: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602।
9: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिकटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
10: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
11: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
12: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7, लमजुङ।
13: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि, लमजुङ।
12: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
14: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
15: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845560780।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भन्या?
2: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Media,
1: Extreme Energy Drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 0665909999 9947 69 2 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक अगाडि
10: तपाईँ रेडियो मर्सेन्जी एफएम 55

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
6: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै

0: का जुनसुकी ब्रांड का मोबाइल दक्ष एवं अनुभवी व्यक्ति मरमत करोपलब्ध
1: प्रोपाइटर शमसुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मरमत केन्द्र बेसीसर नगर पालिक सात पुरानो बैंक चोक रोशन फ्रेश हाउस संगे लमजुंग थप जानकारी को लगी संपर्क 9895994046 र 9813099532।
2: तिम्रो जन्मदिन को अवसर में यो औठी उपहार तिमीलाई।
3: वाओ, कस्तो राम्रो डिजाइन को अनि कति चमकिलो, कहाँ बनाएको नि डार्लिंग?
2: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरी मा बनाएको नि।
3: मलाई त एकदमै मन पर्यो।
2: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जयबुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
4: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
5: जयबुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535 4475। विश्वास तपाईँको, सेवा हाम्रो।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
10: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
11: खाना पनि के खानु, के बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
10: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
12: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
13: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य खुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटे कोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 9850778925, कृष्ण घले पुरानो बैंक चोक 9841628127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9840074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156, अध्यक्ष भरत श्रेष्ठ 9560045248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560045670, महासचिव विपिन श्रेष्ठ 9412385। कोष अध्यक्ष भरत विष्ट 9560045357।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुन चाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665202009।

0: sip on your extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
4: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
6: जय श्री राम, जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
7: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
9: सम्पर्क मोबाइल नम्बर 98465 94

0: Liponia.
1: Extreme energy drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299।
5: हेलो म सङ्गीत FM 95 मेगाहर्ज

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लम्सुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 0665909999 98477279229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको

0: गुड मर्निङ मिस,
1: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
2: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
1: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
3: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
4: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग

0: नमस्कार, म वसुन्धरा रेडियो मर्सेन्बी 95.3 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेन्बी .org मा साँझ 6:35 बजेको मर्सेन्बी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भोटेको सुवारीको 11 दिनमा आज 2 जनाको जीवित उद्धार। आज मानव बेचबिखन विरूद्धको राष्ट्रिय दिवस। जिल्लामा मानव बेचबिखन सम्बन्धी अत्यन्तै न्यून घटना। लमसुङको मध्य नेपाल नगरपालिकामा जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाह शुरू हुन सकेन। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी रकम संकलन। र पहाड़ी बाछी हुर्काउने प्रोत्साहन कार्यक्रमबाट गत वर्ष लमसुङका 74 जना कृषक लाभान्वित। उक्त कार्यक्रमका लागि चालू वर्ष 10 लाख बजेट विनियोजन। अब समाचार विस्तारमा। भोटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवित उद्धार गरिएको छ। उद्धार कर्मीहरूले 1 जनाको घरबाट र 1 जनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवित उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका 10 वित्रावतीमा रहेको आनन्द श्रेष्ठको सार्ताली घरको 4थ तल्लाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवित उद्धार भएको छ। इन्स्पेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। त्यस्तै 216 MW को माथिल्लो त्रिशुरी एक जलविद्युत आयोजनाको अडिट 4 सुरूङबाट 1 जना सिनियर नागरिकको जीवित उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10औं दिनमा माथिल्लो त्रिशुरी 3A जलविद्युत आयोजनाको सुरूङबाट 2 जनाको जीवित उद्धार गरिएको थियो। हरेक वर्ष भदौ 20 गते मानव बेचबिखन विरूद्ध राष्ट्रिय दिवस मनाउने गरिएको छ। साबिक वर्षहरूमा दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम हुने गरे पनि यस वर्ष भने कुनै कार्यक्रममा आयोजना भएन। विशेष गरी गत साता रसुवामा आएको प्राकृतिक विपत्तिका कारण देश शोकमा परेको भन्दै मानव बेचबिखन विरूद्धको राष्ट्रिय दिवस ओझेलमा परेको हो। त्यसो त पछिल्ला वर्षहरूमा मानव बेचबिखन सम्बन्धी अपराधहरूमा पनि कमी हुँदै गएको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय रम्सुङको पछिल्लो 3 वर्षको तथ्याङ्क अनुसार जिल्लामा एउटा मात्रै मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता भएको पाइएको छ। जिल्लामा गत आर्थिक वर्षमा मानव बेचबिखन सम्बन्धी एउटा मुद्दा दर्ता भए पनि आरोपित 1 जनालाई पक्राउ गरी कार्यवाही प्रक्रिया अघि बढ़ाएको थियो। जिल्लामा सोबाहेक मौखिक लिखित रूपमा कुनै पनि उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय लमसुङले जनाएको छ। समयको परिवर्तनसँगै बढ़दो सचेतनाका कारण समाजमा मानव बेचबिखन सम्बन्धी घटनाहरू नभएको प्रहरीको अनुमान छ। यद्यपि मानव बेचबिखन सम्बन्धी कानूनले निर्दिष्ट गरेका घटना नहुनु वा कतिपय समुदायमा यस्ता घटना भएमा पनि सचेतना नभएका कारण प्रहरीसम्म उजुरी नपरेको हुन सक्ने पनि अनुमान गरिएको छ। सोबाहेक जिल्ला प्रहरी कार्यालय लमसुङको तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष 75-76 एउटा र आर्थिक वर्ष 78-79 एउटा मात्रै उजुरी परेको थियो। मानव बेचबिखन सम्बन्धी फरक फरक समयमा परेका 2 मुद्दाको आधारमा प्रहरीले 3 जनालाई पक्राउ गरेको थियो। झण्डै 1.5 दशक अघिसम्म ग्रामीण क्षेत्र वा शहरमा पनि मानव बेचबिखनका घटनाहरू हुने गरेका थिए। मानव बेचबिखन सम्बन्धी घटनाहरूमा अधिकांश महिलाहरू बन्ने गरेका छन्। जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाहका लागि लमसुङको मध्य नेपाल नगरपालिका छनौट भए पनि सेवा शुरू हुन नसकेको पाइएको छ। गत जेठ महिनामा नै जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाह हुनुपर्ने सो नगरपालिकामा हालसम्म सेवा शुरू हुन नसकेको हो। मध्य नेपाल नगरपालिका सहित देशभरका 214 स्थानीय तहले जग्गा व्यवस्थापन सेवा सम्बन्धी सेवा प्रवाहका लागि आशय पेश गरेकोमा लमसुङमा सो नगरपालिका पहिलो चरणमा छनौट भएको थियो। तर कर्मचारी व्यवस्थापन लगायत प्राविधिक समस्याका कारण सेवा सुचारू गर्न नसकिएको नगरपालिकाले जनाएको छ।

0: नेपालका आर्थिक वर्षमै मन्त्री स्तरको बैठकले पहिलो चरणमा मध्य नेपाल नगरपालिका सहित 35 वटा स्थानीय तहलाई जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाहका लागि छनौट गरेको थियो। छनौटसँगै मन्त्रालयले सेवा प्रवाह गर्न आवश्यक भवन भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापनको अवस्था सम्बन्धमा प्रतिवेदन पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। व्यवस्थापनको अवस्था सम्बन्धमा छनौट भएका स्थानीय तहहरूलाई भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको समन्वयमा काम शुरू गर्न परिपत्र समेत भएको थियो। सोबाहेक जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाहमा शुरूआती चरणमा आउने असस्तालाई समाधान गर्न सम्बन्धित क्षेत्रको भूमि प्रशासन कार्यालय र नापी कार्यालयमा कार्यरत कर्मचारीलाई अस्थायी रूपमा खटाउने र त्यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक व्यवस्थापन गर्नुपर्ने निर्देशन जारी गरेको थियो। सो अनुरूप सदरमुकाम स्थित भूमि प्रशासन कार्यालय सहयोग गर्न तयार रहेको जनाएको छ, तर नगरपालिकामै आवश्यक तयारी नहुँदा प्रगति हुन नसकेको बताइएको छ। जिल्ला सदरमुकामबाट भौगोलिक रूपमा अपाएक पर्ने मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकका लागि जग्गा कारोबार सम्बन्धी सेवाको स्वस्थताका लागि नागरिकले स्थानीय तहमै सेवा शुरू गर्ने आशय पेश गरेका थिए। सेवा प्रवाह शुरू भएसँगै भौगोलिक रूपमा अपाएक समस्या भोग्दै आएका सेवाग्राहीलाई जग्गा प्रशासन सम्बन्धी सहज र छिटो छरितो सेवा पाउने अपेक्षा गरिएको छ। भोटेकोसी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा शनिबारसम्म 11,05,56,26,971 रूपियाँ मौजात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वटा वाणिज्य ब्याङ्कमा 8,06,25,15,518 रूपियाँ र हिमालयन र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनका सिलसिलामा भोटेकोसी बाढ़ीमा परिज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई तत्काल 15 लाख र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि 2079 बमोजिम 5 लाख तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप राहतको संचालन सम्बन्धी मापदण्ड 2081 बमोजिम 5 लाख रूपियाँ समेत गरी कुल 25 लाख रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारी ले कल्याण कोषबाट ऋणले भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम विधा गर्ने र निजका सन्ततिलाई पाइक पर्ने नेपाल एपीएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यस्तै सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटेकोसी बाढ़ीका कारण ज्यान गएमा राहत स्वरूप प्रति व्यक्ति 1 लाख रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत निर्माण गर्ने भएको छ। बाढ़ीमा परे सशस्त्र प्रहरीका 13 जना सम्पर्कविहीन भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि ज्यान जोगाउन सफल 5 जना सशस्त्र प्रहरीलाई राहत स्वरूप जनै 50,000 रूपियाँ प्रोत्साहन रकम उपलब्ध गराउने सशस्त्रको निर्णय छ। सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट 15,50,00,000 रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: गुड मर्निङ मिस, गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
2: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
1: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
3: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
4: सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलवाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
0: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
5: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
6: ए हजुर, पेन्सन पट्टा हरायो रे?
7: हो, म खोज्दैछु।
6: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
8: माओसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
6: बुद्धि तमाङ,
8: गौमाया गुरुङ,
6: विल्सन विक्रम राई,
8: सुनिल थापा,
6: पशुपति राई,
8: डीबी गुरुङ।
9: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
0: जिल्ला प्रहरी कार्यालय लम्सुङको अनुरोध।
4: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भाँसिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
4: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लम्जुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
0: लम्जुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोसी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लम्जुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लम्जुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ, मनाङ्गे चौतारा 98568-9225, कृष्ण घले पुरानो बैंक चोक 98461-28127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 98460-74314, लम्सुङ उद्योग वाणिज्य संघको सचिवालय 0665-20-156, अध्यक्ष भरत श्रेष्ठ 98560-45248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 98560-45670, महासचिव विपिन श्रेष्ठ 98412-38555, कोष अध्यक्ष भरत विष्ट 98560-45357।
10: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन सड़क खण्डको कृष्णभीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। गएको भदौ 10 गतेको बाढ़ीले तलबाट जमीन कटान गरेपछि अघिल्लो हप्ता सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक सड़क विभागका प्रतिनिधि र विज्ञहरूको ढोबरमा ड्राइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्का अनुसार वासिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माण प्रयोग हुने मेसिन हिल्ने सड़क बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायत काम पूरा गरेर बढ़ीमा एक हप्तामा गाड़ी संचालन गर्ने तयारी रहेको खड्काले बताउनुभयो। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़कभन्दा माथि भित्त काटेर ट्र्याक बनाइएको हो, जहाँ तत्काल कालोपत्री नगरी ग्राभेल गरेर दुईतर्फी गाड़ी संचालन गरिनेछ। बाढ़ीले कृष्णवीर परेवा भीर सहित विभिन्न ठाउँको सड़क कटान गरी बगाएको थियो, जसका कारण पृथ्वी राजमार्ग अहिले अवरूद्ध छ। सड़क अवरूद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौँ नाका प्रवेश गर्ने सवारी साधनले शास्ति भोगिरहेका छन्। खाद्यान्न लगायत अत्यावश्यक सामग्रीहरू आयात गर्न पनि असहज भएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि सवारी साधनलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ भने वैकल्पिक ट्र्याक निर्माणको काम पनि अगाडि बढ़ाइएको छ। भुटेकुसी बारेपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटो मोल्ने व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला, 355 पुरूष, 453 पहिचान नखुलेका तथा शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1092 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्रे जानकारी दिनुभयो। व्यवस्थापनका क्रममा हरेक शवको संकेत कोड नम्बर जमीन मुनि तथा माथि राखिएको छ। त्यस्तै शव व्यवस्थापन गरिएको ठाउँको जीपीएस लोकेशन, फोटो अभिलेख, नक्सासहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन्। भविष्यमा कुनै परिवार आफन्तले आफ्नो सदस्यका रूपमा दावी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरी प्रवक्ता काफ्रेले उल्लेख गर्नुभएको छ। नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा रहेको तादे नदीमा एक रूबेज निर्माण गरिरहेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो, 5.5 मिटर चौड़ा र 50 टन भारवाहन क्षमताको एक्रू ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यही भदौ 10 गते रसुवाको भोटेकुसीमा आएको भीषण बाढ़ीले त्यहाँ रहेको पक्की पुल बगाएको थियो। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ। पहाड़ीवासी हुर्काउने प्रोत्साहन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष 82-83 लमजुङका 74 जना कृषक लाभान्वित भएका छन्। जिल्लाका विभिन्न स्थानका 74 जना कृषकले 75 वटा पहाड़ीवासी हुर्काए बापत प्रदेश सरकारबाट प्रोत्साहन रकम प्राप्त गरेका हुन्। गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले उक्त कार्यक्रमका लागि 7,50,000 रूपियाँ विनियोजन गरेको थियो। विनियोजित रकम मध्ये 100% खर्च भई कार्यक्रमको प्रगति 100% भएको भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ। कार्यक्रम अन्तर्गत जिल्लाका कृषकले 54 वटा पहाड़ी र 21 वटा बाछी हुर्काएका थिए। पहाड़ीवासी हुर्काए बापत कृषकलाई प्रति गोटा 10,000 रूपियाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो। कार्यालयका अनुसार कार्यक्रम उपलब्धिमूलक देखिएको छ। जिल्लामै पहाड़ीवासी हुर्काउने क्रम बढ़ेसँगै भविष्यमा 75 वटा उन्नत गाई भैंसी तयार भए दूध उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ। यसैगरी चालू आर्थिक वर्षमा पनि प्रदेश सरकारले सोही कार्यक्रमका लागि 10 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्षमा प्रतिफलमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत कृत्रिम गर्भधानबाट जन्मेका पहाड़ीवासी हुर्काउने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको छ। लमजुङमा क्रियाशील गैर सरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसीले वित्तीय सेवा प्रदायक संस्थाका लागि वित्तीय योजना तयारी तथा सेवा विस्तार सम्बन्धी तालिम संचालन गरेको छ। आरसीडीसी र ओल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित एकीकृत परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो। विशेषरको काउलेपानीमा शुक्रबारदेखि शुरू भएको तालिम आइतबारसम्म संचालन हुने आयोजकले जनाएको छ। तालिममा दोर्दी गाउँपालिकाका 2 सहकारी सहित विशेषर र सुन्दरबजार नगरपालिकाभित्रका विभिन्न सहकारी संस्थाका संचालक, समितिका पदाधिकारी तथा कर्मचारी सहभागी छन्। यस्तै विशेषर र दुर्दीका सहकारी शाखाका प्रमुखहरूको समेत तालिममा सहभागिता रहेको छ। तालिमको उद्घाटन कार्यक्रममा आरसीडीसीका सचिव शिव पोखरेल सहित संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। तालिममा वित्तीय योजना निर्माण, संस्थाको सेवा विस्तार तथा वित्तीय व्यवस्थापन लगायतका विषयमा केशवराज आचार्यले सहजीकरण गर्नुभएको छ। तालिमबाट वित्तीय सेवा प्रदायक संस्थाको योजना निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको एकीकृत परियोजनाका बजार संयोजक दुर्गा प्रसाद ढुंगानाले जानकारी दिनुभयो। विपदका कारण ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति श्रद्धा र सहानुभूति प्रकट गर्दै लमसुङमा दीप प्रज्वलन तथा शोकसभा कार्यक्रम भएको छ। लमसुङ साइकलिङ संघको आयोजनामा शुक्रबार भएको कार्यक्रममा सहभागीहरूले विपदमा परेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा विपदबाट प्रभावित परिवारको शीघ्र स्वास्थ्य लाभ, पीड़ितहरूको सकुशल खोजी तथा उद्धारका लागि पनि प्रार्थना गरिएको थियो। संकटमा साथ, शोकमा एकबद्धता, आशामा एकता भन्ने भावनासहित कार्यक्रममा सहभागीहरूले विपदको पीड़ामा एकबद्धता हुँदै प्रभावित समुदायप्रति साथ र सहयोगको सन्देश दिएका थिए। कार्यक्रमको उद्देश्य विपदमा परि ज्यान गुमाएका प्रति श्रद्धांजली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र विपत्ता भएकाहरूको सकुशल खोजीका लागि सामूहिक प्रार्थना रहेको लमसुङ साइकलिङ संघका अध्यक्ष दुर्वराम प्रधानले बताउनुभयो। वर्षाङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
11: मुख्य समाचारका प्रायोजक
12: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
10: भुटेकुसी बारेको 11 दिनमा आज दुईजनाको जीवितै उद्धार। आज मानव बेचबिखन विरूद्धको राष्ट्रिय दिवस। जिल्लामा मानव बेचबिखन सम्बन्धी अत्यन्तै न्यून घटना। लमसुङको मध्य नेपाल नगरपालिकामा जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाह शुरू हुन सकेन। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी रकम संकलन। र पहाड़ीवासी हुर्काउने प्रोत्साहन कार्यक्रमबाट गत वर्ष लमसुङका 74 कृषक लाभान्वित। उक्त कार्यक्रमका लागि चालू वर्ष 10 लाख बजेट विनियोजन। साँझ 6:35 बजे कुमरसङ्गी समाचार अहिलेलाई यति नै। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
9: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
10: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
8: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061।
11: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
12: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: extreme energy drink.
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
6: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856426244।
8: हेलो, मर्चेङ्ग एफएम 95 मेगाहर्ज

0: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
1: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
0: यही बानीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
1: अब यो फोहोर के गर्ने त?
0: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसाबारीमा काम लाग्छ नि।
1: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भएँ।
2: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
3: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ।
4: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
5: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
6: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099453।
9: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटे कोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 9856078925, कृष्ण घले पुरानो बैंक चोक 9841628127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9460074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156, अध्यक्ष भरत श्रेष्ठ 9560045248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560045670, महासचिव विपिन श्रेष्ठ 9412338355, कोष अध्यक्ष भरत विष्ट 9560045357।
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: CIN को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीको 11 दिनमा दुईजनाको सकुशल उद्धार। मृत्यु हुनेको संख्या 1331 पुग्यो। 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै उपचारपछि फर्कने पनि बढ्दै
1: धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13101 जना रहेको छ।
0: बाढ़ी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजदात। राहत र उद्धार कोषमा 11 अर्ब भन्दा धेरै रकम जम्मा। स्थानीय प्रशासन राहत वितरणमा केन्द्रित।
2: ट्र्याक खोलेर बाटो खोल्ने काम भइरहेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना, त्यहाँको प्राविधिक टिम लागिरहेको अवस्था छ।
0: सुरुङभित्रको खोज तथा उद्धारका लागि स्विजरल्याण्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण। भोलि पनि परेवा भीर सड़क खण्ड पूर्ण अवरूद्ध रहने, राति ठूलो पानी पर्ने सम्भावना कम।
3: क्षेत्र जुन भोटेपछि त्यहाँ चाहिँ अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रसवासीर, तर त्यस्तो ठूलो वर्षा त्यस्तो खालको चाहिँ छैन।
0: र एनभीएलमा मधेसको दोस्रो हार, काठमाडौँको विजयी शुरूआत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: बाढ़ीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन सरकारले स्थानीय तहका प्रतिनिधि, सरोकारवाला, प्रभावितलाई समेत विश्वासमा लिएर कार्ययोजना तथा संयन्त्र निर्माण गर्नु आवश्यक छ। यस्ता बाढ़ी फेरि पनि आउने जोखिम भएकाले अब बगरमा अर्को बस्ती निर्माणका लागि कसैले पनि प्रोत्साहन नगरौं। नदी खोलालाई आफ्नै बाटोमा बग्न दिने हो भने जनधनको क्षति हुनेबाट बच्ने अवस्था आउँछ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवा भोटेकोशी बाढ़ीको 11 दिनमा आज पनि दुईजनाको सकुशल उद्धार भएको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको 225 मिटर सुरुङभित्रबाट नेपाली सेना र गैर सैनिक विज्ञ सहितको संयुक्त उद्धार टोलीले लुहाइटावो नाम गरेका एकजना नागरिकको जीवितै उद्धार गरेको हो। नुवाकोटको भेत्रावतीमा बाढ़ीले पुरिएको एउटा घरबाट बाढ़ी गएको 11 दिनपछि 60 वर्षीय चण्डिका श्रेष्ठको पनि आजै जीवितै उद्धार गरिएको छ। खोज तथा उद्धार अभियानका क्रममा घरभित्रबाट आवाज सुनेपछि सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकले बताउनुभयो।
6: आनन्द श्रेष्ठ भनेको चाहिँ घरबाट घर चातलाको घर जुन चाहिँ बगाएर अपोजिट डिरेक्सन ल्याएर 3.5 तला कम्प्लिटली डुबेको छ। थोरै पार्ट मात्रै देखिएको छ र यो पार्टबाट कता कताबाट इको भोइस बचाऊ भनेको आवाज जस्तो महिलाको सुनिएपछि अझ हामीले विशेष त्यो पन्छाउँदै यो जस्ताहरू यो मठ ढिलोहरू पन्छाउँदै गएर नजिक पुगेर सुन्दा कन्फर्म भयो। त्यसपछि हामीले यहाँ आएर हेरेपछि झ्यालबाट पस्यौं र त्यहाँ चाहिँ लेदो र पुरै माटोहरू भएको भयो। त्यो लेदो र माटो चाहिँ फाल्दै फाल्दै भित्र गएर यो झ्यालको रुमभन्दा भित्रपट्टिको रुममा चाहिँ अलिकति आधा माथिको पार्ट बाँकी तल चाहिँ दबेको अवस्थामा चाहिँ एकजना महिला सकुशलै आवाज निकालेको बचाउ बचाउ भनिरहेको अवस्थामा फेला पारेर रेस्क्यु गरेर अहिले काठमाडौँ पठाएको।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझसम्म भोटेकोशी बाढ़ीबाट मृत्यु हुनेको संख्या 1331 पुगेको छ। रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 र चितवनमा 360 जनाको शव भेटिएको हो। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसी
1: भनेको अहिलेसम्म 1331 जनाको चाहिँ शव फेला परेको छ। अहिले पनि करिब 5,000 मान्छे चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। सर्च रेस्क्यू टिमले चाहिँ त्यो काम गरिराखेको छ र मुख्य रूपमा चाहिँ टनेलहरूमा, हाइड्रो पावरको टनेलहरूमा यो खोजी कार्यहरू जारी भएको छ। त्यसै गरेर अब जति मानवीय क्षति भएको थियो त्यो क्षतिमध्ये जम्मा अहिलेसम्म 98 जनाको मात्रै शनाखत भएको छ र परिवारलाई चाहिँ यो शवहरू बुझाइएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 5,929 जना चाहिँ घाइते हुनुहुन्थ्यो, उहाँहरूको धेरैको उपचार पनि भइराखेको छ र धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13101 जना रहेको छ।
5: प्राधिकरणका अनुसार हालसम्म 13101 जनाको उद्धार गरिएको छ।

0: चरणका लागि नुवाकोट र रसुवा जिल्लामा विभिन्न समिति गठन गरिएको छ। सीआईएनसँग कुरा गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी,
1: जिल्लाले नुवाकोट र रसुवा दुवैतिर चरण गर्नुपर्ने अवस्था छ। त्यसको लागि हामीले विभिन्न पाँचवटा टिमहरू गठन गरेका छौँ। त्यसमा चाहिँ उपसचिवको सुपरभिजनमा जिल्ला प्रशासनको अफिसर, सुब्बाहरू, त्यस्तै पालिकाको प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरू, प्रदेशका कर्मचारीहरू, सबको पाँचवटा टिम छ र त्यसले चाहिँ
0: रसुवा जिल्लामा पनि राहत संकलन तथा वितरण व्यवस्थित बनाएको स्थानीय प्रशासनको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा हाल 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजूद रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी हालसम्ममा 11.5 अर्ब भन्दा धेरै रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा भइसकेको छ। 9 वाणिज्य बैंकमा 8.6 अर्ब भन्दा धेरै र हिमालय बैंक अनि लक्ष्मी सनराइज बैंकको डलर खातामा थप 1.98 करोड़ भन्दा धेरै रकम जम्मा भएको जानकारी दिएको छ। जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यमा थप प्रभावकारी बनाउन स्विजरल्याण्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। प्राप्त ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ। स्विजरल्याण्डको चर्चित ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ। मानिस प्रवेश गर्न कठिन हुने अध्यारा, साँगुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिङ सड़क खण्डको कृष्ण भीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतेको बाढ़ीले तलबाट जमीन काटान गरेपछि अघिल्लो हप्ता सड़क भाँचिएको थियो। सड़क भाँचिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रहबरमा डाइभर्सन ट्र्याक खुलाइएका हुन्। यसै महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँसेको सड़कको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने बाटो बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायत काम पूरा गरेर बढ़ीमा 1 हप्ताको गाड़ी सञ्चालन गर्ने तयार रहेको छ। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़क भन्दा माथि पहिलेकै बाटो काटेर ट्र्याक बनाइएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जानकारी दिनुभयो।
2: प्राविधिकहरू आएर अध्ययन गर्नुभयो, अब त्यो अध्ययन स्थलगत अध्ययन पनि भयो, ड्रोनबाट पनि अध्ययन भयो। त्यो ठाउँ चाहिँ असाध्यै अप्ठ्यारो ठाउँ र डाँडीबाट माथिदेखि नै चर्केको हुँदाखेरि चाहिँ त्यो अध्ययन गर्न पनि अलिकति समय लाग्यो र त्यो अध्ययन गरे पश्चात अहिले चाहिँ अब त्यो बाटो खुलाउनको लागि माथिपट्टिबाट करिब त्यो चाबिकको बाटोको 70-80 मिटर माथिबाट ट्र्याक खोलेर अहिले त्यो ट्र्याक खोलेर बाटो खोल्ने काम भइरहेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना त्यहाँको चाहिँ प्राविधिक टिम लागिरहेको अवस्था छ।
0: भुटेकोसी बाढ़ीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवाका मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी, 69 जना सरकारी कर्मचारी, 13 सशस्त्र प्रहरी, 28 जना नेपाल प्रहरी, 27 नेपाली सेना हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1,500 वटा निजी घरमा क्षति पुगेको छ। यस्तै 28 वटा सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 वटा बैंक तथा वित्तीय संस्था, 1 पेट्रोल पम्पमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ। कास्कीको माछापर्सी गाउँपालिका उडा नम्बर 1 सादलमा रहेको निर्माणधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा दुईजना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाखरीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलास गढी गाउँपालिका 1 का 27 वर्षीय किसान राई रहेका छन्।

0: जिल्ला प्रहरी कार्यालय काशीका अनुसार अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल ठूलो वर्षा नहुने मौसम विभागले जनाएको छ। विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो।
1: त्यसपछि अहिले अम्सिदेखि सामान्य बादल लागेको अवस्था छ, त्यस्तो ठुलो वर्षा चाहिँ छैन। अहिले चाहिँ विशेष गरेर यो सुदूरपश्चिमका मैनगर होइन जडेलधुरा यो बैतडी यो एरियामा वर्षा भइरहेको छ। त्यस्तै काठमाडौँ उपत्यकाको केही स्थानमा पनि वर्षा भइरहेको छ। ठुलो भारी वर्षा हुने खालको देखिँदैन। जहाँसम्म यो पहाडी क्षेत्र जुन भनेपछि त्यहाँ चाहिँ अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रसवातिर, तर त्यस्तो ठुलो वर्षा त्यस्तो खालको चाहिँ छैन।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा काठमाण्डौ रेड्सले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबडलमा आज भएको खेलमा काठमाण्डौले मधेस वारियर्सलाई 3-2 को सेटमा पराजित गरेको हो। काठमाण्डौले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार दुई सेट 26-24 र 25-17 जितेको थियो।
2: महिनावारी सरसफाईमा ध्यान दिनुपर्ने कुरा,
3: आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपडा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो।
2: बाढ़ीको विपद अपनाउनु पर्ने सावधानी र सरोकारवालाको भूमिका, जानकारी सहितको विशेष सामग्री, रसुवाको भटेकोशी बाढ़ीपछि नुवाकोटका बालबालिका र किशोर किशोरीको सुरक्षा कसरी भइरहेको छ, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: प्याजको बिरपाल लिनुभयो त, एनसेल प्याक किन्नुभयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
7: साझा खबरमा अब मिलिजुली नेपाली। बाढ़ीपछि आश्रय स्थलमा बस्दा महिनावारीका बेलामा अझ बढ़ी चनाखो हुनुपर्ने स्वास्थ्य कर्मीहरूले बताएका छन्। कम्तीमा 4-4 घण्टामा कपड़ा वा प्याड परिवर्तन गर्न स्वास्थ्य कर्मीहरूको सुझाव छ। जनस्वास्थ्यविद यीशु श्रेष्ठ।
3: सर्वप्रथम तपाईँहरूले ध्यानमा दिनुपर्ने कुरा भनेको चाहिँ सरसफाई हो। सरसफाई भन्नाले चाहिँ हात धुने अनि साथसाथै आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपडा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो। सफा गर्दाखेरि पनि तपाईँसँग यदि सफा गर्ने सामग्री छैन, जस्तै साबुन छैन, डिटोल छैन भने खरानीले मात्र भए पनि राम्रोसँगले धोएर सफा गरेर मजाले निचोरेर खिया नलागेको ठाउँमा एकदमै राम्रोसँगले घाम लागेको ठाउँमा चाहिँ तपाईँले त्यो सुकाउन सक्नुहुन्छ। कहिलेकाहीँ चाहिँ लजाएर यस्तो ठाउँमा पुरुष बेसी भएको कारणले गर्दाखेरि घाममा सुकाउनु पर्ने कुरालाई घाममा सुकाउनु भएन, खिया लागेको ठाउँमा सुकाउनु भयो, चार चार घण्टामा तपाईँले कपडा या प्याड चेन्ज गर्नुपर्नेछ, चेन्ज गर्नु भएन भने चाहिँ तपाईँलाई कस्तो कस्तो समस्या हुन्छ भन्दाखेरि एक सुरुमा हुने भनेको ऱ्यासेस हुन्छ। ऱ्यासेस भनेको तल चिलाउने, पोल्ने, बिजाउने हुन्छ। साथसाथै अब महिनावारी भइसकेर ब्लिडिङ कम भइसक्यो, रगत आउन बन्द भएपछि चाहिँ तपाईँलाई सेतो पानी बग्ने समस्या हुन सक्छ, एकदम अत्याधिक मात्रामा चिलाउने, तपाईँहरूले त्यहाँको नजिकैको स्वास्थ्य कर्मीलाई यस्तो भइरहेको छ है, यो भनेको के हो, यसलाई चाहिँ कसरी रोकथाम गर्न सकिन्छ या यसको उपचार के छ भनेर चाहिँ औषधि पनि उपचार पनि गर्न सक्नुहुन्छ।
7: आश्रय स्थलमा महिनावारी हुँदा प्रयोग गरेको कपडा वा प्याड राम्रोसँग धोएर मजाले निचरेर राम्रो घाम लागेको ठाउँमा सुकाएर पुनः प्रयोग गर्न सकिने सुझाव दिँदै हुनुहुन्थ्यो जनस्वास्थ्यविद यीशु श्रेष्ठ। नुवाकोट जिल्लाको आश्रय स्थलमा बसिरहनुभएका बाढ़ी प्रभावितका लागि परिचय पत्र वितरण थालिएको छ। यो परिचय पत्रले आश्रय स्थलमा बसेको व्यक्तिको विवरण पत्ता लगाउन सजिलो हुनेछ। त्यस्तै राहत सामग्री लिन अस्थायी र स्थायी बसोबासका लागि सरकारले भविष्यमा गर्ने सहयोगका लागि समेत सजिलो हुने बताइएको छ। एकैछिन सुनौ नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीसँगको यो कुराकानी।
9: को मानिस हो, कुन ओडाको, कहाँको, उहाँको एउटा आइडेन्टिटी चाहिन्छ भविष्यमा, जस्तो अस्थायी बसोबासको लागि, स्थायी बसोबासको लागि, र उहाँहरू कुन जिल्लाको अथवा कुन पालिकाको हो भन्ने एउटा पहिचान पनि चाहिनु भएको हुनाले सम्बन्धित कतिपय ओडाहरूले चाहिँ त्यो एउटा अस्थायी किसिमको कार्डहरू फलानु सेन्टरमा बसेको, नाम यो भएको, ठेगाना यो भएको, यो ठाउँको भन्ने एउटा मोटामोटी एउटा कार्ड चाहिँ कुनै कुनै ओडाले सुरु पनि गर्नुभएको। होल्डिङ सेन्टर बस्ने त्यहाँ चाहिँ ओडाको कर्मचारी आफै गएर सबैलाई चाहिँ उनीहरूको विवरणहरू संकलन गरेर त्यहाँ कार्ड दिने, त्यस्तो प्रावधानको सामान्य चाहिँ उसको पहिचान पनि होस् र कुन ठाउँको हो, कुन जिल्लाको हो, त्यो राहतका कुराहरू बिचमा एउटा पहिचान राख्ने, अभिलेख राख्ने प्रयोजनको लागि पनि हो त्यो कार्ड। पर्याप्त मात्रामा राहत भएको कारणले पनि अब त्यो बाढीबाट पीड़ित भएको अथवा अशक्त अथवा असहाय अथवा आफूले बिहान बेलुकी खाने प्रबन्ध गर्न नसक्ने त्यस्तो अप्ठ्यारो स्थितिमा यदि कोही पर्नुभएको छ भने वडा अध्यक्षको सिफारिस अथवा वडा अध्यक्षको एउटा मौखिक जानकारी त्यो राहत वितरण गर्ने ठाउँमा भयो भने कति आइटम कतिजनालाई दिनुपर्ने हो भन्ने जानकारी भयो भने राहत वितरण गर्ने स्थानमा उहाँ व्यक्ति नै आएर पनि राहत लिन गरी एउटा हिजो मात्रै मैले एउटा सूचना जारी गरेको छु जिल्ला प्रशासन कार्य नुवाकोटबाट, र त्यसबाट के हुन्छ भने बाढी पीड़ित मात्रै नभएर कुनै पनि कारणले अशक्त होस्, असहाय होस् अथवा खाने नै समस्या त्यस्तो परेको कोही हुनुहुन्छ भने राहत लिन सक्नुहुन्छ भन्ने एउटा सूचना जारी गरेका छौँ, त्यो अनुसार त्यस्तो व्यवस्था गरेका छौँ।
7: तपाईँले पनि आश्रय स्थलमा खटिएका कर्मचारी वा ओडा अध्यक्षलाई परिचय पत्रका लागि नाम टिपाउन सक्नुहुनेछ। नाम टिपाउन ओडा कार्यालय नगरपालिका जानु पर्दैन। तपाईंलाई विपदपछिको तत्काल उद्धार र विभिन्न समस्या परेको छ भने पैसा नलाग्ने नम्बर 1234 फोन गर्न सक्नुहुन्छ। बाढ़ीपछि तपाई अनि छिमेकी कसरी बसिरहनु भएको छ? पक्कै पनि अहिले धेरैजना सँगै हुनुहुन्छ होला। मनोचिकित्सकहरूका अनुसार आश्रय स्थलमा बस्दा पनि सकेसम्म निदाउने प्रयास गर्नुपर्छ अनि उमेर र क्षमता अनुसार बिहानको व्यायाम गर्दा शरीरलाई धेरै फाइदा पुग्छ। मनोचिकित्सक डाक्टर सुरज तिवारी,
10: निन्द्रा चाहिँ पर्याप्त लिनुपर्ने हुन्छ। रातिको निन्द्रा 10-11 बजेदेखि लिएर 5-6 बजेसम्मको चाहिँ समयमा 7-8 घण्टा निन्द्रा चाहिँ पूरा गर्ने हिसाबले चाहिँ सुनिश्चित गर्नु पर्यो। अब आश्रय स्थलमा अब ठ्याक्कै त्यस्तो व्यवस्था भएको छैन, सबै ठाउँमा नहुन पनि सक्छ अरे, तर चाहिँ हामीले चाहिँ त्यो चाहिँ ख्याल गर्नु पर्यो निन्द्राको। त्यसले चाहिँ हाम्रो सामान्य तनाव मात्र होइन, हामीहरूलाई मानसिक रूपले स्वस्थ राख्नको लागि, तनाव न्यूनीकरण गर्नको लागि, पीड़ा न्यूनीकरण गर्नको लागि, हाम्रो शारीरिक थकान मात्र होइन कि हाम्रो मानसिक स्वास्थ्यको लाई ऊर्जा प्रदान गर्ने काम पनि गर्दछ होइन, त्यसले गर्दा निन्द्रा चाहिँ एकदम महत्वपूर्ण छ। अर्को चाहिँ अब कतिपय व्यक्तिले चाहिँ अब फेरि शोक, पीड़ा, तनाव होइन, यो सबै कुराहरू सहन नसकेर यसलाई झेल्नको लागि जस्तो लागु पदार्थको प्रयोग गर्ने या जाँड रक्सीको प्रयोग गर्ने, त्यसले चाहिँ एकछिन चाहिँ भुलिए जस्तो हुन्छ होइन, एकछिन चाहिँ त्यो घटना विस्मृत भए जस्तो हुन्छ, तर त्यसले चाहिँ दीर्घकालीन रूपमा फाइदा गर्दै उल्टो जाँड रक्सी तथा अन्य लागू पदार्थको फेरि कुलत पर्ने सामान हुन्छ, त्यो चाहिँ गर्नु भएन। अर्को चाहिँ व्यायामको कुरा, जुन चाहिँ हामीलाई लाग्दछ व्यायाम भनेको शरीरको लागि मात्रै हो, तर शरीरको लागि मात्रै हो व्यायामले चाहिँ हाम्रो शरीरमा रक्त सञ्चालन, हाम्रो शरीरमा जुन प्राणवायु अक्सिजनको सञ्चालन, हाम्रो शरीरमा भएका र मस्तिष्कमा पनि भएका चाहिँ जुन बाहिर निष्कासन हुनुपर्ने पदार्थहरू त्यो चाहिँ निष्कासन हुन्छ, र अर्को चाहिँ हाम्रो शरीरमा चाहिँ राम्रो हर्मोन्सहरू उत्पादन हुनको लागि त्यसले चाहिँ मद्दत गर्दछ। त्यसले गर्दा चाहिँ व्यायाम चाहिँ एकदम जरुरी छ, खास गरी बिहानको व्यायाम। बिहानको व्यायामले चाहिँ शारीरिक स्वास्थ्य मात्र होइन मानसिक रूपले स्वस्थ राख्न पनि मद्दत गर्दछ।
7: यस्तो बेला सकेसम्म समूहमा बसेको राम्रो। समूहमा बस्दा पनि एकले अर्कालाई परेको समस्याका बारेमा मन खोलेर कुराकानी गर्न चिकित्सकहरूको सुझाव छ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी लगायतका विपद पछि अभिभावकको जिम्मेवारी।
11: समयमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन, उहाँको बुवासँग पहिलो दिनमा चिन्जान पनि थियो होइन, उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले परिषदलाई पनि जानकारी गराएको छौँ होइन।
2: सरकारवाला निकायका प्रतिनिधिबीच समन्वय महत्वपूर्ण, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज शनिबार विशेषको पालो हो, तर भटेकोशी बाढ़ीपछि बालबालिका र किशोर किशोरीको सुरक्षाको कुरा। बाढ़ीपछि सरोकारवाला निकायदेखि प्रभावित सम्मको ध्यान राहत संकलन र वितरणमा छ। यस प्रकारका विपदपछि बालबालिका तथा किशोर किशोरीमा प्रलोभन, बेचबिखन र दुर्व्यवहारको जोखिम पनि हुन्छ। नुवाकोटको विदुर नगरपालिकाका बाल कल्याण अधिकारी सुस्मिता पोखरेलसँग देवीघाटको होल्डिङ सेन्टरमा पुगेर हामीले कुराकानी गरेका छौं।
11: अहिले चाहिँ हामीले बालबालिका कहाँ कहाँ कुन कुन होल्डिङ सेन्टरमा आमा बाबु बिन बालबालिका हुनुहुन्छ, कसको चाहिँ बाबु आमा हुनुहुन्न, यस्तो बेलामा चाहिँ झन् बदमास मान्छे हुन्छ नि, जसले चाहिँ अब कसरी बच्चाहरूलाई मिसयुज गर्न सकिन्छ भनेर एकदम यस्तो पर्खाइमा हुनुहुन्छ, त्यस्तो अवस्थामा चाहिँ हामीले होल्डिङ सेन्टरमा गएर कहाँ कस्तो बच्चा हुन्छ भने त्यस्तो लिस्टिङ गरिरहेछौँ। अनि राष्ट्रिय बाल अधिकार परिषदले पनि कोर्डिनेसन गरिरहनु भएको छ, उहाँले पनि त्यस्तो बच्चा सर्वे गरेर क्विक अब त्यस्तो बच्चाहरूलाई हामीले कतै ट्रान्सफर गर्नु पर्यो चाहे पुनर्स्थापना गर्नु पर्यो भने हामीले सर्वे गर्छौँ भनेर पनि हामीलाई उहाँबाट खबर गरिरहनु भएको छ। अनि अहिले नोटिस पनि जारी गरेको छ महिला तथा बालबालिकाले, अब बाल कल्याण अधिकारीकै थ्रुबाट त्यस्तो बच्चाहरूलाई लाने भनेर नोटिस पनि जारी गर्नुभएको छ। त्यही भएर हामीले हाम्रो साथी हामी सबैजना जसको अब जो चाहिँ अब स्टेबल छौ होइन, जो चाहिँ अब कतिजना साथीहरू चाहिँ पारिपट्टि नै हुनुहुन्छ, उहाँहरू यहाँ आउनै सक्नु भएको छैन, उहाँहरू आफै मेन्टली प्रेसरमा हुनुहुन्छ, हामी पनि मेन्टली प्रेसरमै छौँ। अब 10 गते पनि हामीलाई यस्तो तनाव, म पनि एउटा बच्चाको आमा, मेरो पनि 5 वर्षको छोरी, उसलाई पनि लिएर मैले भाग्नुपर्ने थियो होइन, उसलाई मैले सम्बन्धित ठाउँमा पुर्याएपछि म पनि अहिले खुलेर काम गर्न सक्ने भएको छु, किनभने ऊ हुँदा मलाई तनाव पनि हुन्छ, मेरो बच्चालाई केही हुन्छ भने सबै अभिभावकको त्यस्तै त हुन्छ नि, आफ्नो बच्चा होइन, उसलाई राखिसकेपछि चाहिँ मैले अब हामी 10 11 नम्बर पनि गएका छौँ, 10 नम्बर पनि गएका छौँ, त्यहाँ होल्डिङ सेन्टरमा विचार गरिरहेछौँ, बुझिरहेछौँ, होइन सन्वे पनि गरिरहेछौँ।
2: अहिले के पाइराख्नु भएको छ होल्डिङ सेन्टरहरूमा बालबालिकाको अवस्थाहरू छ कि छैन, कस्तो छ?
11: हामीले बुझेको ठाउँमा चाहिँ अहिलेसम्म राम्रै छ। अब जस्तै यहीँ पाँच नम्बरमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ, होइन, उहाँको बुवासँग पहिलेदेखि चिन्जान पनि थियो, होइन, उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले परिसरलाई पनि जानकारी गराएको छौँ, होइन, सन्वे गर्ने भनिरहनु भएको छ। अब यहाँ पनि आएको, यहाँ पनि चार पाँचजना बच्चा हुनुहुन्छ भन्ने कुरा यहाँ इन्फर्मेसन पाएँ। यहाँ हाम्रो यहाँ धामी सर हुनुहुन्छ, उहाँ मार्फत पाएको छु, यहाँ सूचना सर सूचना अधिकारी सरसँग भेट्न जाँदैछु।
2: यो बाढी पछिको यो जुन यो पुनरुत्थानको प्रतिकारको काम चल्दै गर्दाखेरि तपाईँहरूले त आफ्नो तर्फबाट गरि नै राख्नु भएको छ, प्रहरी प्रशासनबाट यो भइदिएको भए अझ राम्रो हुन्थ्यो भन्ने केही लाग्छ कि लाग्दैन?
11: अब अहिलेसम्म उहाँहरूले पनि आफ्नो पाटोबाट गरिरहनु भएको छ, यस्तो भए भयो स्थिति छ, कसलाई के गर्ने, कसो गर्ने, कहाँबाट गर्ने भन्ने कुरा पनि सबैले सोच्न सकिरहेको छैन, होइन, मेलो मेसो पनि पाइरहेका छैनौँ। हामीले अब आफैलाई बलियो बनाएर हामी आफै स्टेबल भएर चाहिँ काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ, सबले आफ्नो पाटोबाट काम गरिरहनु भएको छ।
2: बाल अधिकार परिषदले के भनेको छ हजुर?
11: राष्ट्रिय बाल अधिकार परिषदले त्यस्तो बच्चाहरूलाई हजुरले त्यहाँ सन्वे गर्न गाह्रो कतै हुन्छ नि, यस्तो आमा बाबु विहीन, अब हामीले त आमा बाबु बिहीन बच्चा त नबुझिकन पठाउन मिल्दैन, भोलि पछि उहाँको गार्जेन आउनु होला, आफन्त आउनु होला, त्यस्तो अवस्थामा चाहिँ हामीले कसरी बच्चालाई चाहिँ राम्रोसँग प्रस्थापना गर्छौँ? उहाँको भविष्य छ, उहाँहरू भोलिको प्रधानमन्त्री हुन सक्नुहुन्छ, राष्ट्रपति हुन सक्नुहुन्छ, उहाँहरू ठुल्ठुलो ठाउँमा पनि जान सक्नुहुन्छ, होइन, उहाँलाई चाहिँ कसरी हामीले सहज वातावरण पुर्याउन सक्छौँ? उहाँहरूको आमा बाबु नभएको खण्डमा उहाँहरूलाई मानसिक रूपमा कति उहाँहरू विक्षिप्त हुनुभएको छ, हाम्रो पालिकाबाट पनि मनोसामाजिक कर्ताहरू आएर पनि मनोसामाजिक मनोपरामर्श गरिरहनु भएको छ, होइन, त्यस्तो अवस्थामा चाहिँ उहाँहरूलाई कसरी बलियो बनाउने, होइन, लाइफलाई कसरी अगाडि लिएर जाने
2: अघि हामी तालिमकेन्द्रमा जाँदाखेरि सानो सानो बाल बालिकाहरू पनि त्यो उसमा हेलिकप्टरमा राखेर त्यहाँ झारिराखेको,
11: त्यस्तो बच्चाहरू चाहिँ स्कुल जाँदाखेरि चाहिँ कति व्यवस्थामा चाहिँ पारि नै भएको बच्चाहरूलाई चाहिँ आमा बाबुसँग पनि भेटाउन लिएर आएको हो, त्यस्तो अवस्थाका बच्चाहरू पनि हुन्छ। जस्तै अब स्कुल जानुभयो, पारिपट्टि स्कुल भएको बच्चाहरू त हुनुभयो, अड्किनु भयो, अनि त्यस्तो अवस्थामा चाहिँ के गरेर ल्याउने भनेर हेलिकप्टरको थ्रुबाट ल्याएको हो, अझ पहिले दिनबाटै ल्याएको हो, बिस्तारै बिस्तारै आइरहनु भएको छ।
2: अब यदि तपाईँको आवाज यो आसपासको कोही कसैले सुन्दै हुनुहुन्छ र घरमा बाल बालिकाहरू छन् भने यो जुन बाढी यो विपदको स्थिति आइलाग्यो, आफ्नो घरमा रहेका बाल बालिका अथवा आफ्नो छरछिमेकमा रहेका बाल बालिकाहरूको लागि हामीले के कुरामा ध्यान दिनुपर्छ, के केमा सचेतन अप्नाउनुपर्छ?
11: हामीले हाम्रो बच्चाहरू कहाँ जान्छन्, के गर्छन्, कस्तो कुरा कोसँग सङ्गत गरेको छ, होइन, उनीहरू के रिसाएका छन् कि खुसाएका छन् कि, उनीहरूको बानी व्यवहार परिवर्तन भएको छ कि, होइन, अब यस्तोमा मनोसामाजिक समस्या, अब हाम्रै छोरीहरूलाई पनि अब बाढी आउँछ कि कुद्नुपर्ने हो कि, किनभने हामी 10 गते पनि कुद्यौँ, होइन, 11 गते पनि मान्छेहरू कुद्नुभयो, चार बिहानै कुदेको छ, बेलुकै कुदेको छ, बाढी आउँछ कि, अब हामीलाई त्यत्रो ठुलो आउला नआउला तर हामीलाई मनमा डर अहिले पनि छँदैछ।
2: घटेपछि बाढीको 11 दिनमा दुईजनाको सकुशल उद्धार आज भयो। मृत्यु हुनेको संख्या 1331 पुगेको छ। 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै गरेको प्राधिकरणले बताएको छ। उपचारपछि फर्कनेहरूको संख्या पनि बढ़दैछ। बाढ़ी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजदात रहेको छ। सुरुङभित्रको खोज तथा उद्धारका लागि स्विजरल्याण्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण भएको छ। भोलि पनि परिवारभीर सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध रहनेछ। राति ठूलो पानी पर्ने सम्भावना छैन र एनभीएलमा मधेशको दोस्रो हार भयो। काठमाण्डुको विजय शुरूआत भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि विदा हुन्छ। नमस्कार, शुभरात्री।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक फोडे, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: Bunnia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: Media, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।

0: Extreme energy drink.
1: बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाइ हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
2: नोट फलसिलिङ कार्यबुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी
5: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
5: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
6: प्रोप्राइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि थप जानकारीका लागि सम्पर्क 98560-74486
7: आया मरे नि आमा
8: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
7: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
7: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
8: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
10: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
10: योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
9: सम्पर्क फोन 98490-68924 98450-86780

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-9।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
6: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
6: हुलासले बनाउँदैछ परिवार एक साथ।
8: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
9: ओए अस्मि हेर्न दुलैले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
1: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
10: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
11: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
10: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
11: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
10: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
11: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
12: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै, प्रोपराइटर प्रकाश विश्वकर्मा, मोबाइल 9845656233 र 9801177246।
4: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
5: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोसे नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 9560878925, कृष्ण घले पुरानो बैंक चोक 9461828127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9460074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156, अध्यक्ष भरत श्रेष्ठ 9560045248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560045670, महासचिव विपिन श्रेष्ठ 9412338355, कोष अध्यक्ष भरत विष्ट 9560045357।

0: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
1: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
0: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
1: ए हो र?
0: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
1: बाप्रे, यति धेरै जोखिम?
0: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
2: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैशिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

संदेह रेडियो मसिंदी पंचनबी मेगाहर्ज को उपस्थिति कार्यक्रम बुलबुल मात्र प्रत्येक हप्ता को शनिवार 9:15 में सुन सकने यह कार्यक्रम को पुनः प्रसारण प्रत्येक हप्ता को मंगलवार 2:30 में सुन सकने यह कार्यक्रम ऑनलाइन सेवा www.radiomasindi.org मार्फत संसार भर सुन सकने कार्यक्रम बुलबुल मात्र में कार्यक्रम को प्रस्तुता म अशोक अधिकारी को तर्फबाट हार्दिक स्वागत एवं नमस्कार। साथी सुनी रहनु भएको छ रेडियो मसिन्दी 95 मेगाहर्ज को आफ्नै प्रस्तुति कार्यक्रम बुलबुल मात्र। यस कार्यक्रम को मुख्य उद्देश्य भनेको तपाईले जीवन में जानेर वा अनजान में कुनै कारणवश कसैको मन दुखाउनु भएको छ वा तपाईको बोलीले कसैको मुटुमा घाउ लागेको छ भने तपाईं साथी सामु माफ माग्न चाहनुहुन्छ भने कार्यक्रम बुलबुल मात्रमा पत्र मार्फत आफ्नो साथीसँग माफ माग्न सक्नुहुनेछ भन्ने उद्देश्यले यस कार्यक्रमलाई प्रस्तुत गरेका छौं। हाम्रो कार्यक्रमको उद्देश्य भनेको बिछोडिएको साथीहरूलाई यस कार्यक्रम मार्फत मिलन गराउने रहेको छ। तपाईले यस कार्यक्रम मार्फत आफ्नो साथीसँग माफ माग्न वा आफ्ना भावना पोख्न चाहनुहुन्छ भने यो ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ। कार्यक्रम बुलबुल मात्र रेडियो मस्ती 95 मेगाहर्ज विशेष तम संग्रहालय लमजुङ अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ। साथै हाम्रो फेसबुक लाइभ पार्ट मार्फत पनि तपाईँले पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा गर्दै कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु सुमधुर सांगीतिक कोशेली।

तथा साथी यो सुन्दर सांगीतिक कोशेली पछि स्वागत गर्न चाहन्छु कार्यक्रम फुलबारी महकुमा। कार्यक्रमको शुरूआतमा पत्र प्रस्तुत गर्न चाहे फेरि तिम्रो रुने दिन कहिले पनि नआओस्, यदि मिल्छ भने मेरा थोपा थोपा आँसुले तिम्रा प्रत्येक पाइलाहरूमा सफलता मिलोस्। कस्तो माया तिमीले दियौ मलाई, तिमीलाई मैले सधैँ आफ्नो ठानेको थिएँ, आफ्नो मानेको थिएँ। मन्दिरमा गएर तिमीलाई मरिहत्ते गर्दा गरेर तिमीलाई आफ्नो बनाउने चाहना थियो, तर पनि ती सब थोक गर्दा पनि मैले तिमीलाई पाउन सकिनँ। म यति धेरै अभागी रहेछु कि प्राणभन्दा पनि धेरै माया गर्दा पनि तिम्रा खुसी र तिमीलाई पाउन सकिनँ। अनि अर्कैले सजिलै पायो तिमीलाई, तर ठिकै छ, तिमी खुसी छौ भने तिम्रो खुसी खुस्ने अधिकार मसँग छैन। तर एउटा कुरा याद राख, तिम्रो बिहेको डोली उठेको दिन म यो जिन्दगीबाट र यो सहरबाट सधैँको लागि टाढा जान्छु। फेरि माया कहाँबाट यो मनको कुरा गरौँ। यो मन यसरी टुक्रिएको छ, शब्दमा व्यक्त गर्न सक्दिन। तिमी यो मनको सबभन्दा नजिक छौ, तर पनि धेरै टाढा हुँदाको पल यो बिछोडिएको मनलाई मात्र थाहा छ। हामी एक अर्काको हरेक दुःख सुख बिसाउने चौतारी बनेका थियौं, तर विडम्बना आज यो समयले हामीलाई यति धेरै टाढा पारिदियो कि एक अर्काको भोलि सुन्न पनि दिनु कुनु पर्ने। सायद चोखो प्रेम गर्नेलाई यसरी नै तडपिएर जिन्दगी जिउन पर्ने रहेछ जस्तो लाग्छ। आज भोलि तिम्रो यादले यसरी सताएको छ कि तिमीमा सबैलाई झुटो मुस्कान देखाउँछु, र रातमा तिम्रो फोटोसँग हजारौं प्रश्न सुत्दै आँसुमा शब्दहरूलाई बगाएको हुन्छु। मामा यो भन्दा के गर्नु विकल्प नै रहेन, अब त तिमीलाई पाउन सक्छु न त तिमीलाई घुमाउन नै सक्छु। भगवानले पनि प्रेम गर्नेलाई कति धेरै रुवाउँदो रहेछन् है, अनका हाम्रो सम्बन्ध राम्रो भएको हेर्न कसैले चाहेन, र त आज तिमीलाई मबाट धेरै टाढा बनाएका छन्। तिमीलाई गुमाएको धेरै समय बितिसक्यो, समयले दिन फेर्यो, मौसमले फेरि मौसमहरू फेरि मान्छेहरू पनि फेरि, तर अचम्म लाग्छ मेरो मनले भने तिमीलाई बिर्सन कहिल्यै सकेन। सायद छुटिसकेको प्रेममा सबैभन्दा धेरै माया लाग्दो रहेछ, किनकि त्यो प्रेमसँग अब कुनै झगडा हुँदैन, कुना गुनासो हुँदैन, बाँकी रहन्छ त केवल यादहरू। तिम्रो मुस्कान, तिम्रो आवाज, तिम्रो साथमा बिताएका साना साना पलहरू जुन आज पनि मनको कुनामा जस्ताको तस्तै सुरक्षित छन्। कहिलेकाहीँ सोच्छु, यदि हाम्रो प्रेम अधुरो नहुने भएको भए सायद यति धेरै सम्झना पनि त हुने थिएन। तर अधुरा सपनाहरू सम्झनाहरू मनले सधैँभरि धेरै जोगाएर राख्ने रहेछन्। म तिमीलाई फिर्ता पाउन खोजिरहेको छैन, केवल यति मात्र स्वीकार्छु कि तिमी मेरो जीवनको यस्तो अध्याय बन्यौ जुन बन्द भयो तर कहिले मेटिएन। आज पनि कुनै गीत गुनगुनाउँदै सुन्दै बाटोतिर हिँड्दा, कुनै मौसम फेरिँदा तिम्रो याद अनायसै आउँछ, अनि मनले बिस्तारै भन्छ, मेरी प्यारी तिमी किन मबाट धेरै टाढा भयो? सायद मेरो माया तिमीलाई अपुग भयो होला, त्यही भएर त तिमीले मलाई छोड्यौ। म भन्दिन कि तिमीले मलाई आधी बाटोमा छोड्यौ, म सोद्दिन किन एक्लै छोड्यौ मलाई। हो मन तिम्रो पनि फेरियो होला, ममा तिमीले चाहेको कुरा भेटाइनौ होला। यदि यति त भन्छु म के हुँ तिम्रो लागि सधैँ पनि तिम्रो लागि जिन्दगीको त्यो खुसी हुँ जुन म कहिल्यै फेरि पाउँदिन। फेरि तिमी त्यो पीडा हो जहाँबाट म उम्किन नै सक्दिन। मायाको मिठास अनि आवाज गरायो, मायामा पीडा पनि त गुनासो म गर्दिन। मैले जे महसुस गरे तिमीले पनि त्यही महसुस गर्नुपर्छ, जरुरी छैन बधाई छ तिमीलाई तिम्रो नयाँ जीवनको लागि। तिमी जहाँ छौ खुसी रहौ, हाँसिरहौ। तिम्रा यादहरू सधैँ सँगाल्ने म नै छु, ती यादहरू भुल्न सकेको छैन। खै कहाँ गएर बिसाउँ आफ्ना मनका भारीहरू। ठिकै छ, तिम्रो बाटो र मेरो बाटो फरक भएको छ, तिमी आफ्नो बाटोमा हिँडिराख, म आफ्नो बाटोमा हिँडिरहन्छु। आज पनि तिमी खुसी भएको देख्दा खुसी लाग्छ, त्यो मेरो चाहना हो। यदि तिम्रो जीवनमा कसैले तिमीलाई मभन्दा धेरै माया गर्छ भने म त्यसलाई पनि स्वीकार गर्न तयार छु, किनकि साँचो प्रेम भनेको आफूले पाउनु मात्र होइन
तिमीलाई खुशी देख्नु पनि त मेरो सपना हो। म तिमीलाई भुलिसकेको छैन, तर अब तिमीलाई रोक्ने प्रयास पनि त गर्दिन। तिमी मेरो जीवनको एउटा सुन्दर अध्याय थियो, जसले मलाई प्रेम, पीड़ा र परिपक्व सिकायो। तिम्रो सम्झनाले मलाई अझै पनि बल दिन्छ, किनकि त्यो प्रेम साँचो थियो। जहाँ भए पनि, जसरी भए पनि सधैँ खुसी रहनु। यदि कसैले तिमीलाई कसैले सोध्यो भने त्यो अतीत हो भनेर बिर्सिदिनु, भुलिदिनु। अन्तमा तिमी सधैँ खुसी रहनु, यही नै मेरो कामना छ, उही तिम्रो विगत।

श्रोता साथी तपाई सुनिरहनु भएको छ रेडियो कार्यक्रम बोलबाय माकर। यो कार्यक्रम रेडियो मसिन्दी 95 मेगाहर्जबाट प्रसारण भइरहेको छ। तपाईले कार्यक्रममा पनि आफ्ना मनका भावनाहरू प्रस्तुत गर्न चाहनुहुन्छ भने हाम्रो ठेगाना राख्न चाहन्छौ। कार्यक्रम बोलबाय माकर रेडियो मसिन्दी 95 मेगाहर्ज तम्मो संग्रहालय लम्जिङ अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com मा पनि पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा गर्दछौ। श्रोता साथी, मानिसको जीवनमा जानी नजानी अज्ञानवश कसैले गल्ती गर्न सक्छ। गल्ती गरेको आधारमा तपाईँको जीवनमा पनि कुनै घटना घटेको छ भने पत्र मार्फत कार्यक्रम बुलबाई मार्फतमा आफ्ना भावनाहरू पत्र मार्फत पठाउन सक्नुहुनेछ भन्ने आशा राखेका छौ। यस कार्यक्रमको लागि तपाईँहरूकै मायाको खाँचो छ। श्रोता साथी, अबको क्रममा पत्र प्रस्तुत गर्न चाहन्छु। फेरि बोल्न मन लाग्छ, याद घरिघरि आउँछ, फेरि सोध्छु म बिना नै खुसी छौ भने किन तिमीलाई सम्झिरहने, तिम्रो आवाज कहाँ गएर सुन्ने जस्तो लाग्छ, तिमीसँगको सम्बन्ध कसरी भुल्ने होला जस्तो पनि लाग्छ, तिम्रो यादले मुटु पोल्दा कोसँग गएर मन खोल्ने होला थाहा छ, म्यासेज आउँदैन, फोन आउँदैन अनि फर्केर तिमी आउँदिनौ भन्ने पनि त थाहा छ। यो मनलाई तिमीलाई सधैँ पर्खिरहन्छ भन्छ, यो मन कसरी सम्झाउने होला, माया माया लाग्छ र त तिम्रो याद आउँछ सानो, नत्र मेरो हक नै कहाँ छ र तिमीलाई सम्झनाको लागि। मैले धेरैलाई आफ्नो ठाने तर अन्तमा बुझेँ आफ्नो भन्ने शब्द सजिलै कसैलाई दिनुहुँदैन, किनकि आज जसका लागि अनगिन्ती रातहरू रहे उनीहरूलाई अर्कै संसारमा मेरा आँसुहरूको मूल्य कहिले थाहा भएन। अब त भावना देखाउन पनि त डर लाग्छ, कहिलेकाहीँ यस्तो लाग्छ मेरा यी आँसुहरूले केही नै आवाज दिएन तिमीलाई, रातको सुनसानभित्र कुनै आवाज त हुँदैन तर पनि मनभित्र भने हजारौं कुराहरू गुन्जिरहेका हुन्छन्, तर जसरी भए पनि चित्त बुझाउनु पर्दो रहेछ, मनको घाउ रोएर पनि दुख्छ अनि रोए पनि त नरोए पनि त दुख्दो रहेछ। सानो, आश मरे पनि आश सास अझै मरेको छैन, तिमीले मलाई सजिलै भुल्छौ भनेर सोचे पनि अझै भुलिकै भुल्न सकेको छैन मैले तिमीलाई, तिम्रो रूप देखेर लगाएको माया हो र फेरि त्यो मनको पीड़ा र भावनासँग जोडिएको सम्बन्ध हो। तिमी जति नै टाढा भए पनि तिमीलाई यो मनले हरेक पल तिम्रो यादमा टोलाइरहनेछ। आज पनि फेरि तिम्रा यादहरूले सताइरहेको हुँदा कार्यक्रम बोलबाई माफ गर मार्फत आफ्ना भावनाहरू पोख्ने प्रयास गरेको छु। फेरि यदि यो कार्यक्रम सुन्यौ भने मेरा भावनाले तिम्रा मनमा हलचल ल्यायो भने मलाई माफ गरिदेऊ, तिमीलाई तिमीमाथि धेरै नै हक जमाउन पुगेछु। आज एकान्तमा बसेर लेख्दै थिएँ तिमी बिना पनि त खुसी हुन्छु भनेर, तर पनि तिम्रो मायामा यो मेरो मन कति कोमल भइसकेको छ है, कलमको मसी भन्दा पनि पहिला यी आँखाबाट आँसु झर्यो।

धेरैको नामहरू याद आउन सक्छ, तर मन देखिने तिमीलाई मेरो मात्र नाम याद आउनेछ, किनकि तिमीलाई यति धेरै माया गर्थे, सायद कसैले पनि चाहेको थिएन होला, यति धेरै मैले तिमीलाई चाहेको थिएँ, दोषी म हुँ, मलाई सजाय होस्, पहिला आँखामा पट्टी होस्, त्यसपछि मलाई कुनै सजाय जस्तै छरपष्ट होस्, गल्ती मेरै हो, तिमीलाई धेरै माया गर्ने अनि तिमीलाई भुल्न नसक्नु, आफ्नो मनमुटुको पीडा नै अरूसँग पोख्न नसक्नु हो। यी पीडाहरूले मेरा मनका भावनाहरू यति ओहिरिएका छन्, म कोठा थुनेर एक्लै रुने गर्छु तिम्रा सम्झना र तिम्रा मायाहरूलाई सम्झेर। अब त खै के भनौ, यस्तै छ सानो, यो मनलाई साह्रै एक्लो महसुस भएको छ, यहाँ कोही पनि छैनन् मेरो आफ्नो भन्नु, न त तिमीसँग मन तिमीसँग बोल्न पाउँछु, न त तिमीलाई अगाउन्जेलसम्म आफ्नो छौ भनेर हेर्न पाउँछु, मलाई यहाँ विरक्त लागेको छ, खै कसरी बिताउ यी दिनहरू यी रातहरू, रहरहरू खरानी भएका छन्, सपनाहरू बिलाएका छन्, लाग्छ अचेल म आफै यो भिडमा हराए, अगाडि उज्यालोको न कुनै किरण छ, न त आशा र भरोसा नै छ, मात्र अँध्यारोको एउटा गहिरो र अनन्त खाडल छ, म जीवनको संघर्षको यात्रामा यस्तो भुमरीभित्र फसेको छु कि जहाँ पाइलाहरू अगाडि बढ्न सकिन, मात्र पछारिन्छन्, अरू पर्खालाई पर्खाले घेरेका छन्, उज्यालाका बाटाहरू बन्द भएका छन्, सानो म त एक्लो भएको छु आज भोलि, हिजोका ती रमाइला फलहरू सम्झिँदा कता कता छाती चसक्क हुन्छ, विगतका ती दिनहरूमा बिना यताउति डुल्दै ती बाटाहरू अनि घण्टौंसम्म भविष्यका लागि योजना बुनेका ती क्षणहरू आज दन्ते कथा जस्तै लाग्छ। हो, हुन त धेरै नै थियो, तर केही पनि भनेन, तिमीसँगको त्यो यात्रा कहिले पुर्याउन सकेन, मैले सजाएका सपनाहरू महल त ढले, तर तिम्रो यादको दियो मनमा कहिले निभेन, कति बाटाहरूसँगै हिँड्यौ, कति घाम पनि सह्यौ, तर आज हामी एउटै सहरमा पनि परिचित भयौं, मेरो आधा इच्छा तिमीसँग छुट्यो, कतै तिमी बिनाको मन म कहिले आफैसँग पूरा हुन सकिन, शब्दहरू रीति तर भावना अझै बाँकी छ, तिम्रो ओठको त्यो आँसुको तिर्सना अझै बाँकी छ, प्रेम त दुईतर्फी थियो तर भाग्यले अर्कै मोड लियो, आज हाम्रो माया कथा जस्तै अन्त्य भयो, सधैँ अधुरो सधैँ अपुरो रह्यो, अब त यो जारीसँगै मन पनि रुने गर्छ, हराएका ती शब्दहरूले सधैँ तिम्रो नाम सुसेल्ने गर्छ, न त तिमी आयो न त तिम्रो यादले विदा दिए, हो मेरो जीवन अधुरो मेरो माया अन्जान भएको छ, आज हाम्रो तिम्रो र मेरो सम्बन्ध कुनै अपरिचित जस्तो लाग्छ, न कुनै सम्झौता न त पाउने कुनै अधिकार आशा, केवल अथाह प्रेम मन भएको माया कहिले नमेटिने सद्भाव, यसरी शुरू भएको थियो हाम्रो सम्बन्ध, निकै गहिरो र भावनामा बगिरहेको एक अर्कालाई अप्नाउन सक्दैनौ भन्ने थाहा हुँदाहुँदै पनि त प्रेमको मा हामी पर्यौं, तिम्रो यात्रा पर्खाएमा मेरा रातहरू बिते, फेरि आज ती दिनहरू सबै हराएका छन्, यो मन हराएको छ, न कुनै दिन कुनै दिन एकछिन नबोल्दा पनि तर्पण तिमी आज किन यति सजिलै मबाट टाढा बस्न सक्यौ, तिमी अरूकै भइ गयौ, हो सानो आज मेरो आँसु उडेर आँसु लुकाए, रातभरि पीडा बोकेर बिहान सम्हालिए, सबैलाई खुसी दिन खोज्दैछु, आफ्नै मनलाई चुपचाप गराए, सपना चकनाचुर हुँदा पनि आकाश आशाको टुक्राहरू समातेर बाँचिरहेको छु, विश्वास भत्किँदा पनि भरोसाका धागाहरू छोडिन, संसारका भिडहरूमा सबै मान्छेहरूमा उभिँदा पनि आज एक्लै महसुस भएको छ, सानो मसँग किन टाढा भयो, तिम्रा हरेक पीडाहरू मैले बुझ्छु जस्तो लागेको थियो, तर म भ्रममा रहेछु, मैले तिम्रा अनगिन्ती दुःख पीडाहरूमा साथ दिन सकिन, मलाई माफ गर्नु है, तिमी जहाँ रहे जस्तो अवस्थामा भए पनि सधैँ खुसी हुने, उही तिमीलाई माया गर्ने।

श्रोता साथी तपाई सुनिरहनु भएको छ रेडियो कार्यक्रम भूल भए माफ गर। यो कार्यक्रम रेडियो मर्सिन्दी 95 मेगाहर्जबाट प्रसारण भइरहेको छ। तपाईं पनि कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने हाम्रो ठेगाना राख्न चाहन्छु। कार्यक्रम भूल भए माफ गर रेडियो मर्सिन्दी 95 मेगाहर्ज बेसिस तमु संग्रहालय लमजुङ, अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com मा पनि पत्र पठाउन सक्नुहुनेछ। श्रोता साथी, अर्को हप्ता तपाईँहरूकै पत्र पाउने आशा राख्दछौ। श्रोता साथी, यो कार्यक्रममा तपाईँले जीवनमा कसैको मन दुखाउनु भएको छ भने पत्र मार्फत साथीसँग माफ माग्न सक्नुहुनेछ भने तपाईँको साथीले पनि तपाईँले माफ माग्नु भएको माफप्रति माफ दिनुहुनेछ भन्ने आशा राखेका छौं। यसबाट तपाईँहरूको मिलन हुनेछ भन्ने पनि आशा राखेका छौं। श्रोता साथी, अब पनि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुनेर साथ दिने हुने तपाईँ श्रोताहरू, प्रविधिमा बसेर साथी दिने मित्र सुजनलाई धन्यवाद दिँदै, उत्पादनको सहकर्मी मित्र अनु अधिकारीलाई पनि धन्यवाद दिँदै, कार्यक्रममा तपाईँको सहभागिताको लागि पत्रचार गर्ने हाम्रो ठेगाना रहेको छ कार्यक्रम रूपमा माफ गर रेडियो मसिनै 95 मेगाहर्ज बेसिस तमु संग्रहालय लम्जुङ, अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ। साथै हाम्रो फेसबुक लाइभ मार्फत कार्यक्रम सुनेर पनि तपाईँहरूले त्यसमा पनि आफ्ना प्रतिक्रियाहरू र पत्रहरू पठाउन सक्नुहुनेछ भन्दै अर्को हप्ता भेट्ने बाचा गर्दै तपाईँहरूकै साथी अशोक अधिकारी बिदा चाहन्छु। हस्त, नमस्कार, शुभरात्री।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।